0: यहाँ बजारका चार चारवटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिसुरीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई थियो। यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
1: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: हार्दिक निमन्त्रणा। कोशी प्रदेश सरकारद्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
5: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर वृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
4: संविधान दिवस 2083 मूल समारोह समिति।

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस् 60 दिन

0: भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना धनजन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुस दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको वर्षमा जन्मजात पुतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768

0: छट्टैमा यो भैस जान लाग्यो जाँदैमा बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँड्दै संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 9505017979
3: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।

नमस्कार पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनेफएम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंशु कार्की। मात्रै रूपकोशी गाउँपालिकाले बाढ़ी पीड़ित परिवारलाई 1,00,000 रूपियाँ राहत दिने, कुम्भुपा संग्रामी गाउँपालिकामा निशुल्क उद्यमशीलता तथा शिव विकास तालिम संचालन हुने, सुल्खुमा विश्वकर्मा पर्व मनाइयो, भटमास खेतीको क्षेत्रफल घट्दैसँगै उत्पादन पनि घट्यो, हिमाली र नदी तटीय क्षेत्र जलवायुको जोखिममा सांसद गुरूङद्वारा सरकारको ध्यान आकर्षण, ओखलढुङ्गामा गएर काष्ठ वन पैदावारको उत्पादन बढ़्यो, चिनीमेको सुरुङबाट निकालेका 5 वटा सभा आफन्तले बुझे, र एसियाली खेलकुदमा महिला भलिबलमा नेपाल समूह चरणबाट बाहिरियो। अब समाचार विस्तारमा स्थानीय खबर। मात्री भूतकोशी गाउँपालिकाले प्राकृतिक विपत्तिमा परे पीड़ित भएका गाउँपालिका भित्रका परिवारलाई राहत स्वरूप 1,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले गत भदौ 10 गते भोटेको सीमाको विनाशकारी बाधिका कारण प्राकृतिक विपत्तिमा परे पीड़ित गाउँपालिका भित्रका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। प्राकृतिक विपत्तिमा परे पीड़ित भएका गाउँपालिका का प्रत्येक परिवारलाई गाउँपालिका सरकारको तर्फबाट 1,00,000 रूपियाँ राहत प्रदान गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभएको छ। बैठकले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धांजलि तथा बेपत्ताको कुशलताको कामना समेत गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। खुम्बुपा संग्रामो गाउँपालिकामा प्लास्टिक फोहोरको चक्र व्यवस्थापन परियोजना अन्तर्गत निशुल्क उद्यमशीलता तथा शिव विकास तालिम संचालन हुने भएको छ। यूएनडीपी नेपाल र खुम्बुपा संग्रामो गाउँपालिकाको सहकार्य साथै टीसीसीएफको सहकार्यमा यो तालिम संचालन गर्न लागि हो। गाउँपालिकाभित्रका इच्छुक तथा योग्य नागरिकहरूलाई आगामी असोज 5 गते समावेदन दिन गाउँपालिकाले आह्वान गरेको छ। तालिम अन्तर्गत शिव विकास तथा पुनः उपयोग मार्फत मूल्य अभिवृद्धि र व्यवसायमा आधारित उद्यमशीलता विकास तालिम प्रदान गरिनेछ। डोको रिसाइकल तालिम प्रदायक रहेको यस कार्यक्रम नाम्चीमा असोज 7 र 8 गते तथा लुक्लामा सोझ 11 र 12 गते सञ्चालन हुनेछ। दुवै स्थानका लागि 25-25 जना परीक्षार्थीको संख्या तोकिएको छ। यो तालिममा सहभागी हुनका लागि आफ्नै लघु तथा घरेलु व्यवसाय भएका तथा आफ्नै व्यवसाय गर्ने निश्चित भएका 18 वर्ष पूरा भएका नेपाली नागरिक हुनुपर्ने उल्लेख गरिएको छ। शैक्षिक योग्यताको हकमा कम्तीमा कक्षा 10 वा 16 उत्तीर्ण भएको हुनुपर्ने प्रावधान राखिएको छ। साथै बेरोजगार युवा युवती दलित जनजाति महिला तथा आर्थिक रूपले विपन्न वर्गलाई तालिममा विशेष प्रोत्साहन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढा थोकीले जानकारी दिनुभएको छ। सोलुखुम्बु जिल्लामा भटमासको उत्पादनमा गिरावट आएको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा भटमास खेती गरेको क्षेत्रफल तथा कुल उत्पादन दुवै घटेको हो। तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 सोलुखुम्बुमा 180.55 हेक्टर क्षेत्रफलमा भटमास खेती गरिएकोमा कुल 205.56 मेट्रिक टन भटमास उत्पादन भएको थियो। उक्त वर्ष भटमासको उत्पादकत्व प्रति हेक्टर 1.14 मेट्रिक टन रहेको थियो। तर आर्थिक वर्ष 2082-83 आइपुग्दा भटमास खेती गरेको क्षेत्रफल घटेर 180.45 हेक्टरमा सीमित भएको छ। क्षेत्रफलमा आएको कमीसँगैको उत्पादनमा पनि गिरावट आई 204.82 मेट्रिक टन भटमास झरेको छ। यस वर्ष अघिल्लो वर्षको तुलनामा 0.10 हेक्टर र 0.74 मेट्रिक टन उत्पादन पनि घटेको छ। यद्यपि क्षेत्रफल र कुल उत्पादनमा गिरावट आए पनि भटमासको प्रति हेक्टर उत्पादकत्व भने दुवै वर्ष 1.14 मेट्रिक
चितवनमा यथावत रहेको छ। सोलुखुम्मा भटमास फेरीतर्फ फुटस्थानको आकर्षण घट्दै जानु वा क्षेत्रफल साँगिरहनुको पछाडि स्थानीय श्रम शक्तिको अभाव, खेती प्रणालीमा आएको परिवर्तन वा अन्य नगदे बालीतर्फ आकर्षण हुन सक्ने अनुमान गरेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ। सांसद गीता गुरूङले नेपालको उच्च हिमाली तथा नदी तटीय क्षेत्रहरू जलवायु परिवर्तनको तीव्र मार्कामा परेको भन्दै संसद मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले सन् 1990 सन् 2020 अध्ययनलाई उद्धित गर्दै कर्णाली बेसिनमा 25.4%, गण्डकीमा 18.5% र कोशी बेसिनमा 21.4% हिम नदीको क्षेत्रफल घटेको तथ्याङ्क प्रस्तुत गर्नु भएको हो। नेपालका प्रमुख नदीहरूको उद्गम थलोचेनको तिब्बत रहेकाले सीमा पारीबाट आउने आकस्मिक बाढ़ीका कारण ठूलो जनधनको क्षति हुने भन्दै ईसी मोडको अध्ययन अनुसार नेपालमा रहेका 1300 भन्दा बढ़ी हिमतालहरूको आकार र संख्या बढ़दै जाँदा फुट्ने जोखिम झनै उच्च रहेको समेत उल्लेख गर्नु भएको छ। सम्भावित क्षति रोक्न सांसद गोयलले सरकारलाई सुझाव समेत प्रस्तुत गर्नु भएको छ। यसै विपदको समयमा स्थानीय बासिन्दाका लागि स्पष्ट निकासको योजना बनाउनु पर्ने, तटीय क्षेत्रका स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दै विश्वविद्यालयसँग अध्ययन अनुसन्धानमा सहकार्य गर्नुपर्ने, विपद रोकथाम र पुनर्स्थापनाका लागि मित्र राष्ट्रहरूसँग द्विपक्षीय सम्झौता गरेर अगाडि बढ़न समेत उहाँले आग्रह गर्नु भएको छ। सोही क्रममा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ महासभा भ्रमणको प्रसंग उठाउँदै उहाँले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि यसको ठूलो सजाय भोगिरहेकाले महासभामा जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई जोरदारमा उठाउनु पर्नेमा जोड़ दिनुभएको छ। खुम्बुको थामेर रसुवा बाढ़ी जस्ता विपदका कारण विश्वको ध्यान नेपालतर्फ तानेकाले यो विषय उठाउन उपयुक्त अवसर भए पनि अन्तर्राष्ट्रिय हानि तथा नोक्सानी कोषबाट क्षतिपूर्ति पाउन सहज नभएको समेत उहाँले बताउनु भएको छ। धेरै देशहरूले दावी गरे पनि रकम पाउन नसकेको दृष्टान्त दिँदै अन्तर्राष्ट्रिय मंचमा क्षतिपूर्तिको दावी गर्दा आवश्यक प्रमाण र दस्तावेजहरू बलियो बनाएर पेश गर्न सांसद गुरूङले प्रधानमन्त्री र नेपाली प्रतिनिधि मण्डलको ध्यानाकर्षण गराउनु भएको छ। नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले विधि विधान अनुसार नै विशेष महाधिवेशन भएकाले पछिल्लो समय उत्पन्न परिस्थितिकै कारण पार्टी विभाजन होला भन्ने

0: अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा काठ उत्पादन घटेको छ भने गैरकास्ट वन पैदावार तथा जडीबुटीको उत्पादन दोब्बर भन्दा बढ़ीले वृद्धि भएको छ। डिभिजन वन कार्य खोलहुङ्गाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 9,80,788.5 क्यू फिटका काठ उत्पादन भएकोमा आर्थिक वर्ष 2082-83 7,32,984.84 क्यू फिटमा झरेको छ। कार्यालयकी वन अधिकृत सजना पाण्डेका अनुसार काठ उत्पादन घटे पनि गैरकास्ट वन पैदावार तथा जडीबुटीको उत्पादन भने उल्लेख्य रूपमा बढ़ेको छ। आर्थिक वर्ष 2081-82 3,03,726.5 किलोग्राम उत्पादन भएकोमा 82-83 7,01,69 किलोग्राम पुगेको उल्लेख गरिएको छ। यसले खोटोको उत्पादन घटेको छ। अघिल्लो आर्थिक वर्षमा 1,19,220.8 किलोग्राम खोटो उत्पादन भएकोमा गत आर्थिक वर्षमा 75,333 किलोग्राममा सीमित भएको कार्यालयले जनाएको छ। चिलीले जलविद्युत केन्द्रको सुरुङबाट निकालेका पाँचवटा शव आफन्तले बुझेका छन्। भुटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर, तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको चिलीमे जलविद्युत कम्पनीका प्रबन्धक निर्देशक बाबुराज महर्जनले जानकारी दिनुभएको छ। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागबाट चन्द 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट उनीहरूको शव निकालेको थियो। यसैबीच भुटेकोशी बारीमा बेपत्ता हुनेको संख्या 6,150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको विवरणमा बेपत्ताको संख्या 5,179 रहेको थियो, तर हिजो बेलुकाको विवरणमा 971 जनाले बढ़ेर 6,150 पुगेको छ। प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थप विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधिक गर्दा संख्या बढ़ेको उल्लेख गरिएको छ। बेपत्ता सूचीमा स्थानीयवासी अन्य जिल्लाका नेपाली र विदेशी नागरिक समेत रहेका छन्। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1,403 जनाको ज्यान गएको पुष्टि छ। मृतकको पहिचानका लागि 1,286 शवबाट डीएनए नमूना संकलन भएको छ। जापानमा चलिरहेको विशौं संस्करण क्रोएसियाली खेलकुद एसिया र अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाट बाहिरिएको छ। हिजो भएको समूहको खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको छ। इण्डोनेसियाले पहिलो सेट 25 पाएर दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको छ। यसँगै समूहबाट जापान र इण्डोनेसिया क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। यसअघिको पहिलो खेलमा नेपाल आयोजक जापान सँग पनि सोझो सेटमा पराजित भएको थियो। हवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्जुकार किरा हुन्छु। बिहान 10 बजे सोलो हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गाह्रमा जोर बौद्ध सुलुखुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।

0: हो हाम्रो पहिलो रोजाई।
1: यौनी हिंसाबाट बचाउ र बचाओ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा सुनेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जानिनु नि है
1: हो किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ट्रे गर्न सकिन सरले कुन हुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड

نہیں باقی بھی گرمی ہم بانی بابو.

0: ओए साथी हेर नि के खतरा समाचार आइछ त भाइ अब चाहिँ के हो
1: खोजै के आयो त्यस्तो हे यत्तिकै पत्याइछ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यसो त जल्दै लगिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

Thank you.

पनि सिङ्गापुर नतायो रेला भएको दोबन्द गर्यो देश डुबाउने खेला आफ्नो कान्ना लुकाउन र सत्तामा रहिरहन न त पार्टी न त वादी

Oh, my God.

खेलाडीले विद्यार्थी कलाकार विदेश जानी स्वास्थ्य शिक्षा खेलकुदमा नहुँदा लगानी बाध्यताले देश सुनेलाई फर्किने मन होला लड्दै सम्झी परदेशीको कति मन।

मंगो प्रदेश धेरै संसद पाल्दा बढ्यो रिन नदीका सानो आमदानी खर्च मात्रै किन देशको पैसा लुट्छौ अनि विदेशी मार्छौ जो सत्तामा पुगे पनि देश

राणालाई नि गलत भन्यो भन्यो गलत राजा जनताको नेतृत्व नि असफल छ राजा तन्त्र भन्दा नेतृत्व नि नभएको हो हाम्रो पृथ्वी मदन गीतिमा

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
5: हो र?
4: होइन होला त्यस्तो त.
5: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
5: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
6: हुन्छ.
7: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
9: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए.
11: म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो.
12: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
3: नेपाल सरकार, विज्ञापन.

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: साथी हेर न क्या खतरा समाचार आइसक्यो अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथ्यो यसो त जल्ले लगिहाल्छ नि
5: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सय र नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: Future. Solu FM. The studio time.
1: It's 8 a.m. We have to go out with it.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुतु नगर पालिका पांच सोलू खुंदू
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले देखाएको छ। बाढ़ीबाट विशेष गरी धान तरकारी तथा पशुपंक्षी क्षेत्रमा धेरै क्षति छ। धान खेतीयोग्य तर्फ 1669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा झण्डै 1843 टन तरकारीमा क्षति पुगेको छ। पशुधनतर्फ 1,11,000,000,000 रूपियाँ बराबरको क्षति छ। उपलब्ध विवरण अनुसार कुल 2,52,445 पशुपंक्षी प्रभावित भएका छन्। सबैभन्दा धेरै संख्या कुखुराको रहेको छ। समग्र यो क्षतिले किसानको आमदानी र ग्रामीण अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको छ। यस्तै क्षति मध्ये एउटा नुवाकोटको त्रिशुलीमा रहेको नार्को मत्स्य अनुसन्धान केन्द्रले पनि भोग्नु परेको छ। केन्द्रको संरचना साथै माछा प्रजातिको अनुसन्धान र संरक्षणका कार्यक्रम प्रभावित भएका छन्। यो केन्द्रले विगतमा के कस्ता काम गरिरहेको थियो, यसबाट त्यस क्षेत्रमा कस्तो प्रभाव थियो, बाढ़ीका बेला के क्षति भयो, अब फेरि केन्द्रले कसरी काम शुरूआत गर्छ, आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नार्को मत्स्य अनुसन्धान केन्द्र नुवाकोट त्रिशुलीका प्रमुख अनिता गौतम। उहाँलाई मैले सोधेको छु, गएको भदौ दशमा बाढ़ी आउँदै गर्दा तपाईहरू के गर्दै हुनुहुन्थ्यो?
7: धन्यवाद। बाढ़ीको बेला चाहिँ हामी के भदौ दश गति होइन, त्यो दिन चाहिँ हामी सधैँ टाइममै अफिस गएर त्यहाँ चाहिँ हाम्रो 9 गते चाहिँ सिडिओ कार्यालयमा चाहिँ मिटिङ हुन्थ्यो प्रमुखहरूको, अनि त्यहाँ भएका विषयवस्तुहरूलाई चाहिँ हामीले चाहिँ आएर भोलिपल्ट अफिसमा चाहिँ मिटिङ गराउने र त्यो निर्देशन भनाइहरू अब त्यहाँ भएका कुराहरूलाई चाहिँ निर्देशन गर्थ्यौं हामीले होइन। त्यसै क्रममा चाहिँ हामी अरू बेलामा हामी बाहिर भए पनि त्यो बेलामा चाहिँ हामी सबै कर्मचारीहरू चाहिँ अफिसभित्रै नै थियौं, हामी सबैजना अब मिटिङ गर्ने भन्ने तयारीमा थियौं।
6: बिहानको समय
7: हजुर, बिहानको समयमा हजुर,
6: बिहान 10 बजे आसपास चाहिँ बाढ़ी त्रिशुली नदी
7: हजुर 10:30 बजेतिरको आसपासमा होला सायद त्यहाँ आइपुगेको
6: लाग्छ। अब बाढ़ी आइपुग्यो
7: हजुर,
6: तर बाढ़ी चाहिँ पहिल्यै माथिल्लो भेगबाट चाहिँ बगिसकेको
7: थियो, अनि हाम्रो चाहिँ त्यहाँ दाना दिने एकजना पार्वती तमाङ भन्ने ज्यामी काम गर्ने बहिनीले चाहिँ अनि उहाँको इष्टमित्रबाट फोन आएछ होइन, अनि बाढ़ी आउँदैछ माथिबाट ठूलो भन्ने कुराको, अनि त्यसपछि उहाँले अर्को एकलाई अर्कोलाई भन्दा हामी सबैजना चाहिँ जेस थाहा पायौं होइन, अनि सबैजना थाहा पाएपछि अनि कोही थाहा नपाउनु भएको पनि कस्तो भएछ भने माथिबाट खोला आएको देखेपछि त्यो भूकम्प जस्तो फिल भएर अनि उहाँहरू गेट बाहिर निस्किनु भयो, अनि हामी सबैजना लगभग अब हामी 20-22 जति चाहिँ कर्मचारीहरू सबै अब ज्यालादारी काम गर्ने चौकीदार ऊ सबैजना गरेर हामी चाहिँ त्यति थियौँ होला, अनि हामी चाहिँ निस्क्यौँ। कस्तो थियो भने हाम्रो अफिसको एकातिर साइडमा चाहिँ सम्म परेको बाटो थियो, अनि हामी चाहिँ त्यो सम्म परेको बाटोतिर नगइकन कालना कालनाको त्यो ड्यामको आरमा हाम्रो ड्याम पनि छ, त्यो ड्यामको साइडबाट हामी उक्लिँदै चाहिँ माथि चाहिँ रोडमा पुग्न सफल भयौँ।
6: धेरैको संख्यामा कर्मचारीहरू त्यो अवस्थामा हुनुहुन्थ्यो त्यहाँ?
7: हजुर, धेरैको अवस्थामा भन्नाले कस्तो भने हाम्रो एकजना स्टाफको रिलेटिभ्सहरू पनि गोसाईकुण्ड जाने भनेर आउनु भएको थियो, उहाँहरू पनि हुनुहुन्थ्यो।
6: कुराकानी गर्दैछौ नुवाकोट त्रिशुलीमा रहेको मत्स्य अनुसन्धान केन्द्र र त्यसको अवस्थाबारे केन्द्रका प्रमुख अनिता गौतम यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि जोड्नुभयो नि हामीले बाढ़ीको सूचना प्राप्त गर्न सक्यौं भनेर, यो सूचना आइपुग्न तपाईँहरूले त्यसलाई चाहिँ ध्यानमा राख्न र अब चाहिँ हामी यहाँबाट निस्किनुपर्छ भन्ने गतिविधि गर्न चाहिँ कति समय लाग्यो, सूचना प्राप्त गर्दा हुँदा कति सम्म चाहिँ
7: चार पाँच मिनट भित्रमै हामीले सबै उ गरेको एकले अर्कोलाई उ गर्दै अब कोही कर्मचारीको बच्चाहरू स्कूल पनि जानुभएको थियो होइन अनि हामी सबैजना चाहिँ जे सफल भयौँ कोही थाहा नपाउने स्टाफहरू पनि एक दुईजना हुनुहुँदो रहेछ पछि बुझ्दाखेरि उहाँहरू पनि जो जुन कम्पनी जस्तो भूकम्प कम्पनी जस्तो आएपछि उहाँहरू पनि गेट बाहिर निस्किनुभयो गेट बाहिर हाम्रो चाहिँ त्यो कानलो भएको कारणले गर्दा कानलो कानलो उक्लिँदा चाहिँ सेफ भयो हामी सम्मतिर उता गएको भए त बगाउँथ्यौँ नि होला
6: सम्भावना तपाईँहरूले बाढीको चाहिँ सूचना प्राप्त गर्नुभयो त्यसपछि चाहिँ अब के गर्ने भन्ने निर्णय पनि अकस्मात त्यसपछिका घटनाक्रमहरू चाहिँ के भयो
7: अब त्यसपछि चाहिँ हामी चाहिँ ज्यान जोगाउनु पर्छ भनेरै लागियो होइन त्यो अब हामीले अब आफ्नो क्वार्टरमा भएका सामानहरू कागजातहरू सबै सम्झिँदा सम्झिँदा पनि पहिलो प्राथमिकता चाहिँ हामी बस्नुपर्छ भन्ने हिसाबले चाहिँ लाग्यो
6: अनि त्यसै दिन तपाईँहरू सुरक्षित ठाउँमा पुग्न सफल हुनुभयो कि अरू केही प्रयासहरू चाहिँ गर्नु पर्यो
7: होइन हामीलाई त्यस्तो भएन कानलो कानलो जस्तो बाटो हामी अलिकति हाइटमा जान सफल भयौँ हाइटमा गएपछि तर सबैजना चाहिँ कोही कतै सबै छिरालिएको अवस्थामा हुनुहुन्थ्यो अनि हाम्रो त्यहाँ एकजना सवारी चालक रामकृष्ण रिजालज्यूले चाहिँ सबैजनालाई चाहिँ एकै ठाउँमा राख्ने प्रयास गर्नुभयो अनि त्यसपछि उहाँले आफ्नो घरमा लगेर राख्नुभयो त्यसपछि हामी सुरक्षित नै रह्यौं अब त्यो खोला बजेको आवाज आउँथ्यो होइन डर लाग्थ्यो रातभरि सुत्न सकिएन
6: सकिएन
7: त्यहाँबाट अब बीचमा आएर यसो पछाडि फर्केर हेर्दा त अफिसको त्यो सबै स्थिति त अफिसको त्यही सबै भवनहरू चाहिँ एक दुईटा भवन बाहेक प्राय सबै उसमा चाहिँ बगरै बनिसकेको थियो
6: भनेपछि त्यो तपाईँहरूको जुन अफिस कार्यालय छ मत्स्य अनुसन्धान केन्द्र बाढी अघि चाहिँ त्यो संरचनागत अवस्था भूबनोट भू अवस्थाले चाहिँ कस्तो थियो त
7: यस्तो पहिला के भने हाम्रो अहिले भएको नयाँ कार्यालय जुन थियो त्यो भवन चाहिँ हाम्रो भूकम्पपछि बनाएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ अब त्यो बाढी त अब एक तला भन्दा पनि माथिसम्म पुगेको थियो होइन तर त्यसलाई बगाउन चाहिँ बगाएन
6: बाढी चाहिँ तलाभन्दा माथि पनि पुग्यो
7: तर चाहिँ अब त्यहाँ भएका भित्रका कागजातहरू सबै फर्निचरहरू इलेक्ट्रोनिक सबै त बिगार्यो होइन तर भवनलाई चाहिँ बगाउन चाहिँ पाएन
6: भवन बगेको छैन
7: बगेको छैन तर कुनैतिर वाल भत्किएको होइन अनि झ्याल फुटेको त्यस्तो अवस्थामा चाहिँ छ
6: त्रिशुलीमा यसरी बाढीको बहाव बग्ला माथि भोटेकोशीबाट चाहिँ गेग्रान सहित यति गतिमा तीव्र गतिमा चाहिँ भेलबाढी आउला भन्ने पूर्वानुमान विगतमा थियो कि थिएन अथवा त्यो हिसाबले चाहिँ संरचना बनेको थियो कि थिएन तपाईँलाई के लाग्छ
7: अब त्यस्तो केही पनि थिएन विगतमा अब भनौँ न विक्रम सम्बत 2027 सालमा स्थापना भएको अफिस होइन अहिले आएर अब यस्तो बाढी आउला यसरी उ गर्ला भन्ने त सोचेको थिएन यो अकल्पनीय घटना घटेकै हो होइन
6: बाढी पछाडिको चाहिँ तपाईँहरूले जोड्नुभयो त्रिशुलीको मत्स्य अनुसन्धान केन्द्रका प्रमुख अनिता गौतम आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ जुन नुवाकोटमा रहेको मत्स्य अनुसन्धान केन्द्र हो र केन्द्रको भवनमा त्यसपछि कागज पत्र लगायत अरू अनुसन्धानका गतिविधिमा चाहिँ यो बाढीले प्रभाव पारेको छ र यसभन्दा अगाडि यसरी अकस्मात रूपमा भेलबाढी आउला भन्ने पूर्वानुमान थिएन भनेर चाहिँ तपाईँले भन्नुभयो अब केन्द्रमा हुने अनुसन्धानको कामतर्फ जोड्ने हो भने

0: अनि त्यसपछि हामीसँग लोकल माछाहरू सहर असला गर्दी जस्ता माछाहरू पनि थिए. सबै चाहिँ हाम्रो अब त्यसलाई बगायो या त्यही पुरियो रेसो पोखरी थियो हाम्रो ट्राउट पालनको लागि चाहिँ अनुसन्धान र उत्पादन पोखरीहरू थियो भने अरू चाहिँ उत्पादनका चाहिँ कार्क टिलापिया भन्ने पोखरीहरू थिए.
1: भनेको रैथाने माछाहरू पनि
0: थियो. रैथाने माछाहरू पनि हाम्रो कन्जर्भेसनमा थियो.
1: कन्जर्भेसनमा भनेको ती पनि अनुसन्धानकै लागि
0: राखिएको थियो. हजुर,
1: अनुसन्धानका लागि राखिएको थियो मत्स्य अनुसन्धान केन्द्रमा.
0: हजुर हजुर,
1: तपाईँ केन्द्र प्रमुख आजको कुराकानीमा हामीसँग हुनुहुन्छ. अब धेरथोर जुन थियो नि जोगाउन कागज पत्रहरू जे होला त्यही छ भनेर भन्नुभयो. संरचनाको कुरा चाहिँ जोड्नुभयो. अब विशेष गरी त अनुसन्धानको पाटो र त्यहाँको क्षतिको पाटो, अब त्योतर्फ चाहिँ के छ होला त?
0: अब त्यो त सबै पुरिएर बगरमा परिणत भएको छ. हाम्रो सबै पोखरीहरू, त्यो रेसवे ट्राउट पाल्ने रेसवे, अनि अरू हेचरीहरू, अनि फिड हाउस, त्यहाँ भएको सबै संरचना, अनि एउटा डुप्लेक्स क्वार्टरको पनि त्यस्तै दुई तलासम्म पानी पुगेको छ. अरू चाहिँ सबै संरचनाहरू यता ग्यारेज, गार्ड हाउस, गेटको चाहिँ एउटा गार्ड हाउस सानो बच्न सफल भएको छ होइन. अरू चाहिँ सबै बगरमा उसमा परिणत भएको छ.
1: बाढीको चाहिँ तेस्रो हप्ता भइसकेको छ. तपाईँहरू फेरि एकचोटि त्यो अवस्था के छ भनेर पुग्न भ्याउनु भयो कि भएन, अथवा कुनै निकायबाट त्यसरी?
0: यस्तो त्यो बाद हामी त्यहाँ पुग्नको लागि चाहिँ हाम्रो स्टाफहरू, लोकल स्टाफहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ पुग्न भ्याउनु भएको छ.
1: गएर
0: उहाँले चाहिँ अब फोटोहरू यस्तो खिचेर पनि पठाउनु भएको छ होइन, भिडियो क्लिप्सहरू पनि बनाएर पठाउनु भएको छ. अब उहाँहरूले त अब यहाँ त हुँदैन, अब अहिले त सम्भव छैन. पहिला चाहिँ हाम्रो अफिसभन्दा जुन त्रिशुली नदी तल थियो, अहिले चाहिँ त्यो त्रिशुली नदी भन्दा हाम्रो अफिस तल देखिन्छ म्याडम भनेर भन्नुभएको छ.
1: भनेको बहावै धारै
0: धारैले हजुर धारै चेन्ज गरेको छ. हजुर,
1: त्यो हिसाबले अब तत्काल चाहिँ अनुसन्धानमा जुट्ने, जोडिने, त्यहीँनिर चाहिँ गएर पुनर्स्थापना हुने भन्ने अवस्था अहिले देख्नुहुन्न?
0: अहिले चाहिँ देखिँदैन. अब
1: त्यस्तो संरचना
0: छैन. त्यसलाई चाहिँ अब हाम्रो विज्ञ टोली गएर होइन त्यहाँ गएर गर्न सकिने कुनै भयो भने छुट्टै कुरा हो, नत्र भने अहिले चाहिँ यसै भन्न सकिँदैन.
1: उसो भए अब मत्स्य अनुसन्धान केन्द्र चाहिँ त्यहाँ स्थापना गर्नुभएको थियो तपाईँले अघि 27-28 सालको चाहिँ. त्यति बेला स्थापना गर्दाखेरि चाहिँ उद्देश्य के राखिएको थियो?
0: अब यस्तो त्यहाँ चाहिँ हाम्रो चाहिँ त्रिशुलीको होइन चिसो पानीमा हुने ट्राउट माछाको भुरा उत्पादन गर्ने, चिसो पानीमा पालन गरिने माछाहरूको अनुसन्धान गर्ने होइन, अनि त्यसबाट निस्केका प्रविधिहरू किसानलाई हस्तान्तरण गर्ने, अनि हामीले चाहिँ त्यहाँ चिसो पानीमा हुने लोकल जुन माछाहरू छ उनीहरूको पनि संरक्षण, संवर्धन, प्रवर्धन गर्ने, भुरा शुद्ध नस्लका भुराहरू चाहिँ किसानहरूलाई बाँड्ने, त्यस्तो कार्य उद्देश्यहरू थियो.
1: नस्ल सुधार, भुरा बाँड्ने र अरू थप चाहिँ अनुसन्धान गर्ने स्थापनाको चाहिँ त्यति बेलाको उद्देश्य थियो. विगतमा त्यस्ता कतिपय काम भएका पनि होला नि?
0: हजुर, भएका छन् त्यस्ता.
1: मुख्य कस्ता चाहिँ कामहरू गर्नुभयो, त्यसले चाहिँ त्यहाँका किसानहरूलाई कस्तो फाइदा पुर्याएको थियो?
0: अब यस्तो हामीले चाहिँ त्यही अब शुद्ध नस्लको ट्राउटको भुरा वितरण गरेपछि होइन भुराको राम्रो ग्रोथ हुने, अनि माछा राम्रो वृद्धि हुने, अनि दाना सम्बन्धीको पनि ट्रायलहरू गरेपछि अब कुन दाना खुवाउँदाखेरि राम्रो हुन्छ भन्ने खालको अनुसन्धान भएको थियो.
1: भनेको माछा पनि जोडिएको छ, दाना पनि जोडिएको छ.
0: दाना पनि जोडिएको, माछाको वृद्धिको लागि त अब दाना नै मुख्य आधार हो नि त.
1: त्यसलाई जोडेर चाहिँ तपाईँहरूले त्यहाँ अनुसन्धानका काम गर्नुहुन्थ्यो, त्यही अनुसार कर्मचारी पनि खटिनु भएको थियो. अब अहिले त्यो संरचना रहेन. विशेष गरी अब व्यावसायिक माछा पालन गर्ने किसानका लागि त तपाईँले भने जस्तै भुरा उत्पादन, त्यसबाट प्राप्त हुने अनुसन्धान, नस्ल सुधार र प्राविधिक सहयोगमा चाहिँ केन्द्रले भूमिका खेल्नु भएको थियो. अब यो बाढी पछाडि होला चाहिँ के त?
0: अब बाढी पछाडि चाहिँ अब त्यति मात्रामा नभए पनि केही मात्रामा अब भनौँ न त्यस्तै पानीको स्रोत भएको ठाउँमा अलि सुरक्षित ठाउँमा होइन बाढी अब यति बाढी आउँदा पनि यसले असर नगर्ने ठाउँमा हामीले चाहिँ अफिसलाई चाहिँ एउटा होइन इस्टाब्लिस गरेर चाहिँ केही हदसम्म चाहिँ किसानलाई सेवा चाहिँ गर्न सकिन्छ. केही ठाउँमा नभए पनि अब पानीको स्रोत भएको ठाउँ हुनु पर्यो, अब बाढी पहिरोबाट सुरक्षित भएको ठाउँमा गरे
1: त्यसो भयो भने
0: यसको लागि त केही समय नै लाग्ला, राज्यले पनि केही हेर्ला होइन,
1: अपेक्षा गर्न सकिन्छ.
0: हजुर,
1: बाढीबाट चाहिँ क्षति त भयो नै, अब क्षतिको चाहिँ प्रारम्भिक मूल्याङ्कन अथवा तपाईँहरूसँग त्यस्तो तथ्य तथ्याङ्क हामीले यति गुमायो भन्ने त्यस्तो केही छ अहिलेसम्म?
0: हामीसँग चाहिँ हामीले चाहिँ त्यसको कति लस भएको छ भनेर त्यसको लस एसेसमेन्ट गर्दाखेरि चाहिँ 57 करोडको हाराहारीमा छ होइन, अनि पर्सनल लसहरू पनि आफ्नो कर्मचारीहरूको पनि लस भएको छ.

0: चाहिँ 1,83,00,000 को छ अनि अब अहिले मैले भने जुन 57 करोड चाहिँ माछाको पनि मूल्य सहित
1: माछाको चाहिँ भुरा त्यहाँ भएको
0: अनुसार माछाका भुरा माउ अब खाने माछा सबै शुद्ध नस्लका माछा सबै गरेर हजुर
1: 57 करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गर्नुभयो. अब यसरी लामो समय लगाएर संरक्षण गरिएका माछाका भुरा माउ नयाँ प्रजाति के हुन्छन् ती चाहिँ सबै नष्ट भए बगे अब आर्थिक रूपमा चाहिँ अनुसन्धानको पाटो त्यसको चाहिँ हेर्ने प्रारम्भिक विवरणको पाटो त छँदैछ. आउँदो दिनमा अब के गर्ने होला त केही त्यस्तो अहिले तयारी
0: अब हामीले चाहिँ के छ भने हाम्रो अहिले चाहिँ अहिले हालसाललाई चाहिँ हामीले के सोचेका छौँ भने अब हाम्रो त्यहाँ त सम्भव छैन. अब हाम्रो त्यसको उपकेन्द्र चाहिँ यता सूर्यगढी गाउँपालिका 5 गोर्खारमा छ
1: त्यो पनि
0: हाम्रै मत्स्य अनुसन्धान केन्द्र त्रिशुली अन्तर्गतकै हो. त्यहाँ चाहिँ हाम्रो के छ भने लोकल माछा सहर कत्ले छ अनि हाम्रो कार पोलिकल्चर पनि छ. अब त्यहाँ चाहिँ हामीले के कति काम गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यो चाहिँ अब गर्दैछौँ सोच्दैछौँ होइन
1: योजनातर्फका
0: कुराहरू चाहिँ भइरहेका छन्.
1: अब परिपूर्ति गर्न कति समय लाग्ने होला त
0: अब यो त अब भन्नु न त्यत्रो समयदेखिको हो अब यसको लागि त अब यति नै समय भनेर त म भन्न सक्दिनँ तर लामो समय चाहिँ लाग्छ अब
1: पुनर्स्थापना लामो समय लाग्छ. स्थानीय किसान र मत्स्य क्षेत्रमा परेको प्रभाव विशेष गरी यो केन्द्र आश्रित चाहिँ नुवाकोट रसुवा धादिङ लगायतका जिल्लाका चाहिँ माछा पालन किसानहरूले पनि सँगसँगै यो विपद चाहिँ भोग्नु पर्ने भयो उहाँहरूलाई पनि असर पार्ने भयो भने अब आउँदा दिनमा के कस्तो जोखिम किसानका लागि चाहिँ अभाव खड्किएला त
0: अब किसानको लागि चाहिँ अब त्यही माछाका भुराहरू चाहिँ अब जुन हामीबाट पाउनुहुन्थ्यो अब त्यो चाहिँ अब अहिले तत्काल भनौँ न पाउन सक्नुहुन्न. अब भुराको चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभाव होला भनेपछि उहाँहरूले चाहिँ वैकल्पिक ठाउँहरू खोज्नुपर्ने हुन्छ
1: किसानले. व्यावसायिक माछा पालन गर्नेहरूलाई पनि अहिले प्रभाव पर्ने
0: देखियो अवश्य.
1: जुन भोटेकोसी बाढीले पुर्याएको क्षतिमा चाहिँ किसानहरू मर्कामा पर्नु भएको छ तपाईँले भन्नुभयो व्यावसायिक माछा पालनको क्षेत्रमा पनि असर गर्ने भनेर चाहिँ देखिएको छ. बाढीले त एउटा केन्द्रमा असर गरेको हो समग्र चाहिँ मत्स्य अनुसन्धान र आगामी दिनको चाहिँ मत्स्य नीति तथा उत्पादन लक्ष्यमै अहिले चाहिँ धक्का पुर्याउने देखिएको छ. त्यो बारेका चाहिँ बहस यसको लागि समय लाग्ने हो
0: समय लाग्छ
1: तपाईँले भने अनुसार यसको लागि चाहिँ समय लाग्ने हो र फेरि पनि अब यो केन्द्रलाई पुरानै अवस्थामा फर्काउन चाहिँ केही समय लाग्ला भन्ने चाहिँ यो कुरा बुझ्न सकिन्छ. अब बजेटको कुरा होला त्यसै गरी प्रविधि जनशक्तिको आवश्यकताको कुराहरू होला. अहिले तपाईँले अब नार्कै केन्द्रमा बसेर यी कुराहरू गर्दै गर्दाखेरि अहिले भइरहेको छलफल अहिले भइरहेका कुराहरू कानी चाहिँ केमा केन्द्रित छन्?
0: अहिले हामीले जुन गोर्खार उपकेन्द्र त्यसलाई चाहिँ अलिकति स्ट्रेन्थिङ गरेर केही गर्न सकिन्छ. त्यहाँ कामहरू किसानसँग सरोकार भएका अब भुरा उत्पादनकादेखि लिएर होइन अरू प्राविधिक सेवाहरू पनि केही गर्न सकिन्छ भन्ने खालको चाहिँ त्यहाँको चाहिँ एउटा आधार चाहिँ त्यो छ. त्यो भएपछि हामीले चाहिँ नुवाकोट आसपासका जिल्लाका सबै किसानहरूलाई चाहिँ हामीले प्राविधिक सेवा दिन सक्ने सम्भावना रहन्छ.
1: सरकार र नेपाल कृषि अनुसन्धान परिषद नार्कको जुन छ केन्द्र उहाँहरूले केही त्यस्तो प्रतिबद्धताहरू त्यस्तो केही जनाउनु भएको छ अहिलेसम्म?
0: अब त्यही हामीले चाहिँ कति लस भएको छ भन्ने कुराहरूको चाहिँ अब डाटा हामीले दिएका छौँ होइन.
1: खास गरी अहिले जलवायु परिवर्तनको विषयलाई चाहिँ केन्द्रमा राखेर यो बाढी विपदको चाहिँ चर्चा भइरहेको छ यहीसँग जोडिएको छ माछाको चाहिँ केन्द्र यी विषयका चाहिँ अध्ययनका कुराहरू तपाईँलाई के लाग्छ त्यस्तो विषय?
0: अब यही जलवायु परिवर्तनकै कारणले त अब भनौँ अब ग्लेसियर त्यो ताल फुटेर होइन यस्तो बाढी आएको हो. अब हामीले चाहिँ अब यो यी सबै यो असर यो जलवायु परिवर्तनकै असर हो
1: भनेर हामीले प्रारम्भिक अनुमान गर्न सक्छौँ.
0: हजुर
1: यो माछासँग चाहिँ कसरी जोडिएको हुन्छ यो असर छ नि जुन जलवायुको?
0: अब माछासँग त अब कसरी जोडिएको हुन्छ भने अब टेम्परेचर बढ्दै गएको छ होइन. टेम्परेचर बढ्दै गएपछि अब त्यो माछालाई चाहिँ अब टेम्परेचर कुन टेम्परेचरमा माछा राम्रो हुन्छ भन्ने कुरा त हामीलाई थाहा छँदैछ होइन. तर अब टेम्परेचर बढ्दै जाँदाखेरि चाहिँ अब माछालाई पनि केही मात्रामा चाहिँ असर चाहिँ गरेको छ.
1: माछालाई पनि असर गरेको छ र अहिलेको बाढीले माछा अनुसन्धानको एउटा केन्द्रलाई पनि प्रभावित बनाएको छ र यसको चाहिँ भविष्यमा चाहिँ प्रभाव भनेको त्यस क्षेत्रका माछा पालक किसानहरूलाई पनि पर्ने देखिएको छ. बाढीका असरहरू धेरै क्षेत्रमा परेका छन्. अब पुनर्निर्माणका कुरा गर्दा केन्द्रलाई चाहिँ थप सुरक्षित बनाउनका लागि दीर्घकालीन त्यस्तो केही रणनीति अथवा केही त्यस्तो तपाईलाई लाग्छ सुधारका प्रयासहरू अन्तर्गत?
0: अब यस्तो अब राज्यले नै त्यो गर्नुपर्ने देखिन्छ होइन, त्यसलाई सुधारको उसको लागि अब त्यहाँ चाहिँ अब पुनर्स्थापना गर्नको लागि चाहिँ अलिकति सुरक्षित ठाउँमा होइन, अब त्यो नदीको बहाव कताबाट बगेको छ के छ, फेरि माछा हुने त पानी भएकै ठाउँमा हो, त्यो चाहिँ आकलन गरेर नै उनी पुनर्स्थापना गर्नुपर्छ
1: भनेको माछा रहने त्यो चाहिँ बाँच्न सक्ने त्यसको अनुसन्धान गर्न सक्ने ठाउँ पनि चाहियो, सुरक्षित
0: ठाउँ पनि चाहियो।
1: मत्स्य अनुसन्धान केन्द्र त्रिशुली नुवाकोटका प्रमुख अनिता गौतम आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। विशेष गरी हामीले भोटेकोशी बाढ़ीले पुर्याएको क्षति, त्यहाँको चाहिँ विपद अवस्था र अबका कुराहरू केन्द्रित रहेर जोड़िरहेका छौं। तपाईँले त्रिशुली क्षेत्रको चाहिँ केन्द्रको कुरा जोड्नुभयो, त्यहाँ पक्कै पनि पालिका होला, पालिकासँगको चाहिँ सहकार्य, उहाँहरूसँगको चाहिँ अबको अपेक्षा अथवा पुनर्निर्माण पुनर्स्थापित हुँदै गर्दाखेरि चाहिँ त्यस्तो केही छ?
0: अब अहिले चाहिँ त खासै त्यस्तो केही छैन, अब चाहिँ अबका दिनहरूमा चाहिँ त्यो हामीले चाहिँ पालिका सबैसँग सहकार्य गरेर नै अघि बढ्नुपर्छ,
1: जो
0: सबैसँग सहकार्य नगरिकन अघि बढ्न सकिँदैन।
1: जो किसानहरू तपाईँहरूको अनुसन्धानबाट लाभान्वित हुनुहुन्थ्यो नि
0: हजुर,
1: उहाँ किसानहरूलाई यो अवस्थामा के भन्नुहुन्छ?
0: अब किसानहरू अब अहिले चाहिँ हामीबाट आइपुग्नु भएको छैन होइन, अब जुन बेला किसानहरू हामीसँग आउनुहुन्छ अब उहाँहरूलाई चाहिँ अब हामीले चाहिँ प्राविधिक सेवा त हामीले दिन सक्छौँ,
1: प्राविधिक सेवा आउँदा दिनमा चाहिँ सहज भइसकेपछि
0: दिन सक्छौँ, प्राविधिक सेवा चाहिँ
1: प्राविधिक सेवाहरू चाहिँ तपाईँहरूले दिन सक्नुहुन्छ। त्यस्तै अब किसानहरूले चाहिँ प्रभावित किसानहरू नै आफै अब पुनर्स्थापित हुने कहिले भन्ने चाहिँ एउटा प्रश्नको पाटो छ, तपाईँहरू पनि फेरि पुनर्स्थापनातर्फ हामी लाग्छौं भनेर भन्नुभएको छ। अब केन्द्रले अथवा नारको केन्द्र र तपाईँ आफै केन्द्र प्रमुखको हिसाबले चाहिँ त्यो क्षेत्रका प्रभावितहरूसम्म पुग्दा अथवा उहाँहरूलाई केही सेवा अब चाहियो भने कहाँ सम्पर्क गर्ने होला त?
0: अब हामीले चाहिँ त्यही गोर्खार उपकेन्द्रमा नै हामीले सम्पर्क अफिस खुल्ने भन्ने हाम्रो कुरा छ होइन, केन्द्रीय कार्यालयबाट कुरा भइरहेको छ, अब त्यहाँ पनि हुन्छ हाम्रो होइन, अनि अर्को चाहिँ हामी चाहिँ यता अलिकति सुरक्षित ठाउँमा पनि हामी चाहिँ सम्पर्क कार्यालय खोल्ने चाहिँ प्रयासमा चाहिँ हामी सबैजना लागिरहेकै छौँ।
1: तपाईँ मातहतको चाहिँ अन्य कर्मचारीहरू हुनुहुन्थ्यो, तपाईँहरू अघि जोड्नुभयो काम गर्ने सँगैका चाहिँ सहकर्मी साथीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
0: अब उहाँहरूलाई पनि अब यस्तो विपत्तिबाट चाहिँ हजुरहरू चाहिँ नआत्तिनुहोस् होइन, अब चाहिँ हामीले चाहिँ फेरि अब सधैँ यस्तो हुँदैन, हामीले अब सँगै बसेर जुटेर ग्रुपमा हामीले काम गर्नुपर्छ, फेरि अब त्यो कुराहरू चाहिँ बिर्सिनुपर्छ होइन भन्ने खालको
1: भनेको बाढ़ीले जुन आघात पुर्याएको छ, क्षति गरेको छ, हामी त्यति बेला जुन अवस्थामा छौँ यी कुराहरूलाई बिर्सेर
0: फेरि नयाँ हामीले काम चाहिँ गर्नुपर्छ, अनुसन्धानका कामहरू होइन भनेर चाहिँ हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्को मत्स्य अनुसन्धान केन्द्र नुवाकोट त्रिशुलीका प्रमुख अनिता गौतम। अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बाढ़ी प्रभावित जिल्लाका पशु पंक्षीमा सम्भावित रोगको जोखिम तथा सावधानी बारे केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर परवेश शर्मासँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: मन्त्र नाग सिंह
6: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: जाने का कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिद नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो हालैको बाढ़ीले नार्कको मत्स्य अनुसन्धान केन्द्र नुवाकोट त्रिशुलीमा पुर्याएको क्षतिबारे केन्द्रका प्रमुख अनिता गौतमसँगको कुराकानी। अबको कुराकानीमा बाढ़ी प्रभावित जिल्लाका पशु पंक्षीमा सम्भावित रोगको जोखिम तथा सावधानीतर्फ हामीसँग हुनुहुन्छ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। उहाँले मैले सोधेको छु अहिले बाढ़ी प्रभावित क्षेत्रका पशु पंक्षीमा विशेष गरी के कस्ता रोग तथा संक्रमणको जोखिम छ।
3: यसमा चाहिँ किटानै गर्दाखेरि विशेष गरी मान्छेमा हुने भनेको चाहिँ त्यो हैजा र टाइफाइड नै हो मुख्य रूपमा, किनभने त्यो पशुमा हुने त्यो जुन किटाणु छ त्यो मान्छेमा हुने किटाणुसँग मिल्छ। यो त्यो कारणले गर्दाखेरि हैजा र टाइफाइड नै एकदम प्रमुख रूपमा रहन्छ। र अर्को अप्रत्यक्ष रूपमा जस्तो गाई भैँसीमा जुन रोग लागेको पशु यदि बगाएको रहेछ भने त्यो रोग लागेको पशुलाई जुन रोग लागेको छ त्यो रोगको किटाणु चाहिँ स्वस्थ पशुमा सर्न सक्ने भयो। त्यस्ता रोगहरूमा अहिले यो सिजनमा चाहिँ हुन सक्ने भनेको चाहिँ अहिलेको चाहिँ भ्याकुते चरचरे खोरेक एकदमै सबैभन्दा अझ खोरेकको चाहिँ के हुन्छ भने गाई वस्तु मात्रै होइन बाख्रा मात्रै होइन बंगुरमा पनि सर्छ। यो तीनटा चाहिँ हजुरको स्पेसिसमा चाहिँ एकदमै यो जातमा चाहिँ सर्न सक्ने भएको भएर खोरेकसँग एकदमै सजग रहनुपर्छ। अर्को चाहिँ रेबिज यी रोगहरूबाट चाहिँ हामी सतर्क रहनुपर्छ जस्तो लाग्छ।
2: हो तपाईँले सतर्क रहनुपर्छ भनेर भन्नुभयो यहीँनिर जोडिहालिदिनुहोस् न सतर्क रहन चाहिँ गर्नुपर्ने के हो विस्तृतमा त हामी पछाडि पनि कुरा जोडौँला।
3: यसमा चाहिँ सतर्क रहनको लागि हामीले जुन पानी जस्तो पशुलाई खुवाउने पानी पनि भयो मान्छेले खाने पानी पनि पानीको स्रोत सफा हुनु पर्यो त्यसलाई उमालेर पानी खानु पर्यो होइन त्यो सब चाहिँ हजुरको पानीको स्रोतबाट टाढा गाड्नु पर्यो। तेस्रो भनेको कतिपय रोगहरूको भ्याक्सिन छ है त्यो खोप लगाउन सकिन्छ मान्छेमा पनि खोप हुन्छ र पशुमा पनि खोप हुन्छ। र जस्तो मैले हजुरलाई भन्नै पर्छ लम्पी स्किका खोरेतका खोपहरू हामीले अहिले डिस्ट्रिब्युसन गरिसकेका छ पशु विभागले चाहिँ पठाइसकेको छ। किन गरेको छ भने त्यो पूर्व तयारीको रूपमा यदि भोलि त्यो रोग फैलिने सम्भावना भयो भने त्यसलाई बेलैमा त्यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने हिसाबले केही भ्याक्सिनहरू हामीले पठाइसकेका छौँ। रेबिजको भ्याक्सिन लम्पीको र खोरेतको भ्याक्सिन चाहिँ हामीले नुवाकोट जिल्लामा पठाइसकेका छौँ र रासोमा पनि पठाइसकेका छौँ र अरूमा पनि चितवन जिल्लामा पनि गइसकेको छ। भनेपछि यी खोपहरू चाहिँ सुरक्षित भण्डारण गर्नु पर्यो पूर्व तयारीमा बस्नु पर्यो एउटा जनशक्ति परिचालनको लागि चाहिँ एउटा चाहिँ रोड म्याप तयार गरेर राख्नु पर्यो अनि हजुरको त्यसको कार्ययोजना भोलि यदि भइहाल्यो भने आपत्ति आइसक्यो भने को कहाँ कहाँ खटिने भन्ने कुरा चाहिँ पूर्व तयारी गरेर राख्नुपर्ने हुन्छ। यसो गर्न सक्यो भने हामी चाहिँ बिलैमा यी रोगहरूबाट बस्न सक्छौँ।
2: हो त्यो पूर्व तयारीको चाहिँ कार्ययोजना सम्भावित कस्तो चाहिँ खाका हो के हो गर्नुपर्ने चाहिँ
3: यसमा चाहिँ हामी अब जनशक्ति कति छ होइन जस्तो विशेष गरी यसमा स्थानीय तहको विशेष रोल हुन्छ यदि उहाँहरूलाई त्यो जनशक्ति कति चाहिन्छ भन्ने हिसाबले जस्तो प्राविधिकको संख्या हुनुपर्छ भ्याक्सिन लगाउनु पर्ने हुन्छ। हामीले अहिले कस्तो छ भने यो विभिन्न अर्गनाइज यो संस्था संघ संस्थाहरूबाट पनि हामीलाई यदि हामीलाई प्राविधिक सहयोग मानिसको जुन जनशक्तिको सहयोग चाहिएको छ भने हामी एकदमै कम तयार छौँ भन्ने कुरा राख्नु भएको छ। त्यसलाई परिचालन गर्न विभागले एकीकृत रूपमा पालिकासित समन्वय गरेर पालिकाको माग अनुसार त्यो क्षेत्रमा कति जनशक्ति परिचालन गर्ने भन्ने सहयोग गर्न सक्छ र उहाँहरूले आफूले नै किनभने पशुको संख्या कति छ कहाँ कति के तथ्याङ्क त उहाँहरूलाई थाहा हुन्छ त्यो भएर उहाँहरूले नै त्यसमा चाहिँ सामान्य गृह कार्य गरेर त्यसमा फेसिलिटेसन त हामीले संघ सरकारले गर्छ नि प्रदेश सरकार छ संघ सरकार छ र उहाँहरूले गर्नुभएको तयारीमा हामीले सपोर्ट गर्ने काम गर्छ।
2: कुराकानीमा हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। उहाँ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँमा चाहिँ कार्यरत हुनुहुन्छ र विशेष गरी बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट धादिङ ती जुन जिल्लाहरू प्रभावित छन् त्यहाँनिरको अवस्था पनि उहाँ जानकार हुनुहुन्छ र त्यो क्षेत्रमा खटिएर काम पनि गरेको अहिलेको चाहिँ उहाँको अनुभव रहेको छ। खास गरी अहिले प्रभावित क्षेत्रका चाहिँ धेरै जसो मानिसहरूलाई सरकारले अस्थायी आवास र व्यवस्थापनको पाटोमा राखेर व्यवस्थापन गरिरहेको भनेर चाहिँ भनेको छ तर मान्छेहरू जति अस्थायी आवासमा आएर बस्नुभयो यो राम्रो कुरा छ अहिलेको लागि अवस्था अनुसार। अब पशु चौपाया पशु पंक्षी फेरि पनि छुटे अब कतिपय बग्नी बगे मर्नी मरे कतिपय छुटेका पनि हुन सक्लान् तिनीहरूको व्यवस्थापनको पाटोलाई हामीले कति ध्यान दिनुपर्ने हो यो विषय कति संवेदनशील हो त
3: एकदमै सरले उठाउनु भएको कुरामा के छ भने पशुको नि एउटा चाहिँ बाँच्न पाउने अधिकार हुन्छ उसलाई पनि यो जुन अहिले जुन बाढ़ीको कवरले गर्दाखेरि जति मानवलाई जति क्षति भएको छ पशुमा पनि यो कस्तो भने इम्युनो कम्प्रोमाइज भन्छ कि उसको रोग सँग लड्न सक्ने क्षमता कम हुन्छ किनभने उसलाई दाना छैन आहारा छैन र बस्ने बास छैन यदि यो भयो भने के हुन्छ भने यस्तो बेलामा पनि ऊ तपाईँ वातावरण पनि अहिले कस्तो छ भने गर्मी छ एकदम हुप्प गर्मी भएको अवस्था छ पानी परिरहेको छ बर्खाको समयमा के हुन्छ भने ऊ आफै एनिमल कन्डिसन एनिमलको कन्डिसन चाहिँ एकदम विक हुन्छ यो बेलामा यदि उसलाई राम्रो आश्रयस्थल पाएन उसले राम्रो खाना पाएन होइन ओत लाउने ठाउँ भएन भने झन रोग फैलिने सम्भावना अझै बढी हुन्छ
2: भनेको शारीरिक रूपमा पनि कमजोरकै अवस्था हो पशु चौपायाको पनि पशु पंक्षीको पनि दुईटै कुरा जोड्दा
3: हजुर हो त्यो अवस्था भयो भने के हुन्छ भने त्यसले झन् अझै रोग महामारी फैलिने सम्भावना बढी हुन्छ त्यो भएर हामीले बेलैमा उसलाई बस्ने वासस्थानको विषयमा हामीले तिरपालहरू कतिले संस्थाहरूबाट हामीले तिरपाल पनि सहयोगको रूपमा दिनुभएको छ पालिकासित समन्वय गरेर त पठाइराखेका छौँ तिरपालहरू लाउन सकिन्छ त्यसपछि त्यसलाई दाना आराको व्यवस्थापन गर्न सकिन्छ यसमा चाहिँ अब अहिले बिस्तारै रोडको वे नेटवर्क खोल्दाखेरि बिस्तारै काम भइराखेको छ र त्यसलाई चाहिँ कस्तो भयो भने पशुलाई त्यो स्ट्रेसबाट बचाउनको लागि हामीले त्यो किसिमको पुनर्स्थापनाका कार्यक्रमहरू हामीले लानै पर्छ र अहिले तत्कालै त्यो नभए पनि केही आपतकालीन केही बजेटको माध्यमबाट भए पनि त्यो किसानलाई पुनर्स्थापनाको लागि होइन गोठहरू निर्माण गर्नको लागि खोरहरू निर्माण गर्नको लागि चाहिँ हामीले केही न केही राहतको प्याकेजहरू अनुदानको मार्फतबाट दिनुपर्ने हुन्छ र अर्को चाहिँ नि जुन कतिपय कृषकहरूले त बिमा गर्नु भएको छ नि त त्यो बिमा गरेको कृषकहरूलाई छिटो बिमाको रकम चाहिँ उपलब्ध गराउनको लागि चाहिँ नेपाल सरकारले नै प्रयास गर्नुपर्छ अहिलेको कन्टेक्स्टमा मलाई त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट देखेको चाहिँ बिमा गरिरहेको बिमाको क्लेम पनि छ नि त त्यो कारणले गर्दा उहाँलाई त्यो राहत पुग्छ र राज्यले पनि विशेष गरी प्रदेश सरकार छ स्थानीय सरकार छ र संघ सरकार छ यो तीनवटै सरकारले एकद्वार प्रणालीबाट किसानलाई पुनर्स्थापनाको लागि गोठहरू खोरहरू निर्माण गर्नको लागि उहाँलाई जति सक्दो छिटो यसलाई व्यवस्थापन गर्नुपर्ने जस्तो लाग्छ मलाई
2: डाक्टर शर्माजी तपाईँले जोडेको चाहिँ एउटा तनाव व्यवस्थापनको पाटो थियो जो मानिसको त आफ्नो छँदैछ पशु चौपायामा पनि त्यो खालको तनाव चाहिँ यो विपदका बेला हुन्छ प्राकृतिक प्रकोपका बेला हुन्छ भन्ने हो त्यस्तो केही लक्षणहरू पशु पंक्षीले चाहिँ तनाव भोग्यो पशु चौपायाले चाहिँ तनाव भोग्यो अथवा गाईले भैँसीले यो चाहिँ तनावमा छ है भनेर बुझ्न सक्ने त्यस्ता लक्षणहरू हुन सक्छ
3: एकदमै किनभने तनाव अघि हजुरले जोड्नु भएको थियो कतिपय कृषकहरू नै हुनुहुन्न कृषकै नभइसकेपछि उसले आफ्नो के भन्छ ओनर हुन्छ जसले पाल्ने मान्छे हुनुहुन्छ उहाँ नै हुनुहुन्न त्यस्तो बेलामा पशुको पनि मन हुन्छ हेर्नुहोस् दिल हुन्छ उसको पनि र उसले जब आफ्नो हेरचाह गर्ने मान्छे हुँदैन पक्कै पनि उ तनावमै हुन्छ हेर्नुहोस् है त्यो एउटा अवस्था छ दोस्रो अवस्था के छ भने उसले आहारा दाना पानी नपाइरहेको अवस्था छ त्यो बेलामा के हुन्छ भने सबै यो कस्तो भने पशुको र मान्छेको जुन शरीरभित्रको एउटा सिस्टम छ नि फिजियोलोजी त्यो फिजियोलोजी एउटै नै हो त्यो कारणले गर्दाखेरि उसले दाना हामीले खाना नपाउँदाखेरि जस्तो स्ट्रेस हुन्छ हामीले चाहिँ नि बढी घाममा बस्दाखेरि जस्तो स्ट्रेस हुन्छ यो पशुलाई पनि त्यस्तै नै स्ट्रेस हुन्छ अघि मैले त्रिपालको कुरा गरेँ यदि त्यो पशु बाहिरै घाममा होइन तपाईँको चर्को घाममा बस्ने चर्को वर्षामा बस्यो भने पनि उसलाई के हुन्छ भने तनाव बढी हुन्छ तनाव बढी भइसकेपछि ऊ विभिन्न किसिमको रोगहरू भित्रैबाट आउँछ सर त्यो भ्यापुते रोग भन्ने चाहिँ यो तनावकै कारणले गर्दाखेरि हुने रोग हो भित्रकै शरीरभित्रकै किटाणुको कारणले गर्दाखेरि त्यसलाई त्यो तनाव हुन्छ स्ट्रेस भइसकेपछि उसले लड्न सक्दैन र त्यो ब्याक्टेरियाले गएर देखाउने रोग हो भनेपछि त्यस्तै अरू रोगहरूबाट पनि उ चाहिँ सङ्क्रमित उसको चाहिँ आनी बानी व्यवहारबाट पनि थाहा हुन्छ उसले पानी नखाने होइन तपाईँको चाहिँ उसको जुन अरू बेलाको हावभाव हुन्छ त्यो नै चेन्ज हुन्छ कि त्यो कारणले गर्दाखेरि पक्कै पनि हामी देख्न सक्छौँ महसुस गर्न सक्छौँ
2: अब दुई चार दिनभित्र अथवा यही हप्ताभित्र चाहिँ लगभग प्रक्रियागत रूपमा चाहिँ खोज उद्धारका कामहरू सकिएलान् सरकारले त्यसलाई चाहिँ एउटा निष्कर्षमा पुर्याउला र अब जुन जुन किसानका कुरा जोड्नुभयो तपाईँले धेरै किसानहरू अब फर्किने पनि बिस्तारै त्यो सहज हुँदै जाने अवस्था पनि बन्ला आशा गरौं त्यो छिटै बन्ला फेरि अर्को भेलबाडी नथपिएला र अब फर्किँदै गर्दाखेरि तपाईँले भन्नुभयो पानी चाहिँ सफा हुनुपर्छ मानिसलाई मात्र होइन कि पशु चौपायालाई पनि पानी र बास चाहिँ सुरक्षितै हुनुपर्छ भनेर चाहिँ जोड्नुभयो पानी अहिले नै त्यो ठाउँमा चाहिँ पानीका मुहान छैनन् सबै गए हामीले जार जर्किन ग्यालेन यो अहिले आएको चाहिँ पानीहरू दिने संस्थाहरूले पनि त्यसै गरी दिने हो त्यसले चाहिँ पशु चौपायासम्म चाहिँ कति पुग्नु है यो पाटोलाई कति संवेदनशील मानेर जोड्न सकिन्छ अलिकति यहाँनिर
3: एकदमै सर त्यसमा के हुन्छ भने पानीको स्रोत पक्कै पनि यो बेलामा अलिकति धेरै स्रोतहरू दूषित भएकै छ त्यसलाई एउटा निसंक्रमण गर्ने विधि छ
2: निसंक्रमण
3: हजुर त्यो चाहिँ हामीले क्लोरिन भनेर जुन हामीले सुनिराखेका छौँ नि क्लोरिन ट्याब्लेट हुन्छ
2: भनेको त्यो गाई भैँसीलाई नै दिन हुने गरी मानिसले मात्रै पिउने कुरा रहेन कि
3: एकदमै छ
2: सबैलाई
3: एकदमै हामीले गर्ने नै यही हो. यदि हामीसित पानीको स्रोत अब जस्तो रिभर्स अस्मोसिस गरेर ल्याएको पानीको स्रोत यदि जारको पानी छैन भने त्यस्तो बेलामा हामीले जुन पानीको मुहान स्रोत छ त्यो पानीको स्रोतमा क्लोरिन ट्याब्लेट हालेर क्लोरिन ट्याब्लेटलाई हजुरको त्यसले काम गर्ने भनेको त 20 सेकेन्ड होइन 20-25 सेकेन्डमा त्यो काम गर्छ. हामी त्यो ट्याब्लेट राख्छौँ त्यसपछि त्यो आफै त्यो हराएर जान्छ त्यसले चाहिँ निसंक्रमण गर्छ र त्यसको असर चाहिँ कम हुन्छ. हामीले चाहिँ लगभग आधा घण्टापछि त्यो ट्याब्लेट राखेको आधा घण्टापछि पशुलाई दियो भने कुनै पनि त्यसको हानि हुँदैन र त्यसले सम्पूर्ण ब्याक्टेरियाबाट चाहिँ जति ब्याक्टेरिया भाइरसहरू छ सबै मारिदिन्छ.
2: तपाईँले जोड्दै हुनुहुन्थ्यो पानी दूषित हुन्छ यो बेला पानीका मुहान पनि दूषित हुन्छन् र पशु पंक्षीलाई समेत पर्याप्त पानी चाहिने अवस्थामा चाहिँ त्यो पानीलाई चाहिँ कसरी जोड्ने भन्ने कुरा चाहिँ जोड्नुभयो. जमिन पुरियो बाली पुरियो खेतीयोग्य क्षेत्र छैन पशुधन सकियो यो चाहिँ अहिले विस्थापित क्षेत्र बाढ़ी प्रभावित क्षेत्रको चाहिँ अवस्था हो. महामारी फैलिन नदिन हामीले अघिदेखि विभिन्न रोगमा चाहिँ खोप लगाउने भनेर भनेका छौं. अब त्यो ठाउँमा केही पनि छैन तपाईँले भने जस्तै स्रोत साधनहरू राहतका रूपमा चाहिँ पुग्दैछन् औषधि लगायतका कुराहरू. औषधि जो अलिकति बचे खुचेका पशुधन छन् तिनको चाहिँ औषधि र सँगसँगै अबको व्यवस्थापनका लागि राहतसँग के सामग्री पुगिरहेको छ र खोपको अवस्था चाहिँ के छ.
3: यसमा अहिले हामीले सुरुमा चाहिँ उपचारसँग सम्बन्धित केही राहत सामग्रीहरू वितरण गर्यौं हस्तान्तरण गरिसकेको अवस्था छ पश्चिम कार्यालय मार्फत र कुनै प्रशासन कार्यालय मार्फत पनि गइरहेछ भने पालिका क्षेत्र पनि गइरहेछ. र अर्को पछिल्लो हामी जाँदाखेरि चाहिँ हामी सब व्यवस्थापनको लागि चाहिने जस्तो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट भयो त्यसपछि ग्लोभ्सहरू भयो मास्क भयो त्यसपछि चुना भयो विशेष गरी सबैभन्दा अहिले युज गर्न सकिने भने चुनाले पनि धेरै निसंक्रमण गर्न सकिन्छ. त्यस्तै गरी निसंक्रमणको अर्को एउटा भिर्कोन भन्ने हुन्छ भिर्कोन एउटा कम्पनीको नाम नजाओस् जस्ता धेरैले बुझ्नुहुन्छ यो भाषा. त्यस्तै गरी टिएसपो भिर्कोन जस्ता निसंक्रमणका औषधिहरू हुन्छ त्यो चाहिँ हामी स्प्रेयरको माध्यमबाट छर्नु लाग्ने स्प्रेयर त्यो निसंक्रमण औषधि त्यसपछि गएर सबैभन्दा सबलाई छिटो गलाउनुको लागि काम लाग्ने नुन. हेर्नु हाम्रो सिम्पल छ नि त कुरा एकदमै साधारण छ तर हामी नुनको अभावले पनि त्यो सबको गर्न सकिरहेको हुँदैनौँ. त्योबाट नुन पनि हामी पठाउँछौ चुना पठाउँछौ स्प्रेयर पठाउँछौ त्यसरी पठाइसकेका छौँ दुईटा क्षेत्रमा पठाइसकेका छौँ र पालिकाबाट डिमान्ड हुनुभएपछि फेरि त्यता पनि पठाउँछौ. र अब अहिले पछिल्लो अवस्थामा हजुरले भ्याक्सिनको कुरा जोड्नुभयो. भ्याक्सिन लगाउनको लागि अहिले यो बर्खाको समय र एकदमै यो ह्युमिडिटी आर्द्रता बढ़ी भएको समय भनेको चाहिँ आफैमा पशु कम्प्रोमाइज कन्डिसनमा हुन्छ. अघि मैले जानकारी गराइसके त्यो भएर अलिकति मौसम अलिकति राम्रो भएको एनिमलको चाहिँ स्ट्रेसको कन्डिसन अलिकति तनाव चाहिँ अलिकति कम भएको अवस्थामा मात्रै त्यो भ्याक्सिन लगाउनु मिल्छ. तर हामी पूर्व तयारीमा बस्नु पर्यो. त्यसको लागि एउटा पूर्व तयारीमा बस्नु पर्यो. अर्को चाहिँ खोप भण्डारको लागि उपयुक्त त्यहाँ व्यवस्था छ कि छैन. जस्तो पालिकामा कतिपय अवस्थामा त्यो खोप भण्डारण गर्न सक्ने सुविधा नहुन सक्छ. त्यस्तो बेलामा चाहिँ हामी तुरन्तै आफ्नो कालिम्पोङमा हामी त्यसमा पशु सेवा कार्यालय मार्फत चाहिँ हामी पठाउँछौ. जहाँ त्यो भण्डारण गर्ने उपयुक्त क्षेत्र ठाउँ छ त्यो ठाउँ भएको ठाउँमा त्यसले जुन भ्याक्सिन स्टोर गर्न सक्ने भण्डारण गर्ने ठाउँ भएको ठाउँमा चाहिँ हामीले भ्याक्सिन तुरन्तै पठाइसकेको अवस्था पनि छ. र उहाँहरूलाई यो भ्याक्सिन लगाउनको लागि जहाँ यदि महामारी फैलिहाल्यो भने चाहिँ लगाइहाल्ने भन्ने हिसाबले तयारीमा पूर्व तयारीमा छौं. र हामीले एउटा कुरा ख्याल गर्नुपर्ने यदि पशु तनावमा छ भने त्यो बेलामा चाहिँ भ्याक्सिन लगाउनु हुँदैन. यो चाहिँ म्यासेज चाहिँ सबै हाम्रो प्राविधिक साथीहरूलाई पनि यो बुझ्नुपर्ने जरुरी छ. भ्याक्सिन यदि तपाईँले त्यही लगाएको भ्याक्सिनले यदि पशु तनावमा छ भने त्यही लगाएको भ्याक्सिनले रोग निम्त्याउन सक्छ.
2: यो बाटोतर्फ चाहिँ सबैले ध्यान दिनुपर्ने खाँचो रह्यो
3: एकदम.
2: र तपाईँ हामी कुराकानी गर्दै गर्दाखेरि केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ. र अहिले बाढ़ी प्रभावित जिल्ला नुवाकोटको कुरा गर्ने हो भने त्यहाँ विगतमा चाहिँ महामारीको रूप लिएको लम्पी स्किन भन्ने संक्रमण रोग संक्रमण चाहिँ देखिन थालेको भन्ने कुरा आएको छ. यो के हो?
3: यो नुवाकोटको विदुर नगरपालिकामा हाम्रो त्यहाँ डक्टरले पनि गरिसक्नु भएको छ. त्यहाँ लम्पीको दुई चारवटा केस देखिसकेका थियो र मैले तुरन्तै मलाई त्यो फोन आइसकेपछि पशु सेवा विभाग मार्फत पशु सेवा कार्यालय नुवाकोटमा भ्याक्सिन लैजानको लागि अनुरोध गरेर त्यो भ्याक्सिन पुगिसकेको अवस्था छ. अहिले विदुर नगरपालिकामा त्यो भ्याक्सिन भण्डारण गरी अब लगाउने चरणमा हुनुहुन्छ उहाँहरूले र त्यसमा प्राविधिक सहयोगको लागि केही चाहिन्छ भने हामी चाहिँ सहयोग गर्न तयार छौँ. हामीसँग टिम छ, हामीसँग अरू संघ संस्थाहरू हुनुहुन्छ, कृपया हामीलाई फोन गरिदिनु होला भनेर भनिसकेका छौँ र त्यो एकदम पूर्व तयारीको अवस्थामा छ.
4: BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
4: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
4: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
3: संक्रमण फैलिएको हो जस्तो लाग्छ.
2: यो अझै थप फैलिने जोखिम चाहिँ कति हो? तपाईँले पूर्व तयारी चाहिँ भइरहेछ र कामहरू गरिरहेछौँ भनेर भन्नुभयो, फेरि तनावको बेला चाहिँ खोप नलगाउने भनेर पनि भन्नुभएको छ. यहाँनिर अलिकति कुरा
3: यसमा चाहिँ कस्तो छ भने यसको पनि विभिन्न भ्याक्सिन लगाउने विधिहरू छन्, तरिकाहरू छन्. यसमा चाहिँ के गर्नुपर्छ भने जस्तो जहाँ संक्रमण फैलिएको छ त्यो संक्रमण फैलिएको क्षेत्रलाई केही सीमित
2: उदाहरण विदुरको
3: एकदम नजिकको त्यही हजुरको एउटा गाउँ अथवा एउटा वडाको एउटा चाहिँ एउटा क्षेत्रलाई तोकेर त्यहाँ जति संक्रमण फैलिएको छ तिनीहरूलाई आइसोलेसनमा राख्ने, छुट्टै राख्ने, सो नसरेकोलाई अनि जुन त्योभन्दा बाहेककोलाई चाहिँ घेराबन्दीमा, गोलो घेरामा, रिङ भ्याक्सिनेसन भन्छौँ हामी होइन, त्यो घेराबन्दीमा त्यसको वरिपरिको क्षेत्रमा चाहिँ त्यो भ्याक्सिन लगाउनु पर्ने हुन्छ. र त्यो भ्याक्सिन लगाउँदै गर्दाखेरि पनि हामीले कुनलाई छोड्न पर्यो भन्दाखेरि जुन साना बच्चाहरू छन्, जहाँ राम्रो आहारा दिएर पुगेको छैन, जहाँ रोगी पशुहरू छन्, अलिकति कम्प्रोमाइज स्टेजमा भएका पशुहरूलाई झेलाउनु भएन, अरू ठिकठाक अवस्थामा भएका दाना आहारा खाइरहेका त्यस्ता पशुहरूलाई चाहिँ आजै अहिले तुरन्तै लगाइहाल्नुपर्छ. हामीले त्यही हिसाबको चाहिँ कुराकानी उहाँ त हाम्रो डाक्टर साहबहरूसित कुरा गरिसकेका छौँ.
2: तपाईँहरू लगाउनुपर्छ भनेर चाहिँ पूर्व तयारीमा छौँ भन्नुभयो. मानिसहरू चाहिँ घरबारविहीन घर नभएर चाहिँ अस्थायी आवासमा बस्नु भएको छ. सरकारको तथ्याङ्क हेर्दाखेरि सबै चाहिँ त्यसो हुनुहुन्छ. प्रभावित क्षेत्रमा चाहिँ पशु चौपाया छन्. अब त्यो व्यवस्थापन चाहिँ कसले गरिदिन्छ त?
3: हामी सँगसँगै छौँ, हामी सँगसँगै छौँ सर. हामी संघीय सरकारबाट जस्तो भ्याक्सिनको वितरणको भयो, त्यसपछि गएर यदि चाहिने प्राविधिक जनशक्ति छ भने हजुरलाई हामीले के भनेको छौँ भने स्थानीय पालिकाको जसले लिड गरिराख्नु भएको छ पशु सेवा शाखा, त्यो पशु सेवा शाखा लिड गर्ने सरहरूलाई हामीले के भनेको छौँ भने जनशक्ति चाहियो जनशक्ति, भ्याक्सिन चाहियो भ्याक्सिन, हामी कुनै पनि अवस्थामा कुनै पनि बेलामा हामी तन तयार छौँ. र हामीलाई पशु सेवा विभागलाई जुन संघ संस्थाहरू हुनुहुन्छ उहाँहरूले पनि के भन्नुभएको छ भने जनशक्ति चाहियो, अब के सहयोग चाहियो, हामी चाहिँ हामी सहयोग गर्न तयार छौँ सर भनेर हामीलाई पटक पटक भनिराख्नु भएको अवस्था छ. भनेपछि हामी दुईटै क्षेत्रमा समन्वयकारी भूमिका खेलिराखेका छौँ. उहाँहरूले भनिसकेपछि प्राविधिक साथीहरूले भनिसक्नु भएपछि हामी गएर हामीले आफ्नो क्षेत्रबाट कसरी समन्वय गरेर हामी त्यो छिटो छरितो रूपमा पशुको भ्याक्सिनेसन गर्न सक्छौ, त्यसमा हामी लागिरहेका छौँ.
2: विगतमा त किसानहरूले भोग्नु भएको हो लम्पी स्किन चाहिँ कति जोखिमयुक्त, कति संक्रमणयुक्त रोग हो पशु चौपाय, पशुपन्छी पशु चौपायका लागि भनेर. तर अब अहिले विदुरबाट चाहिँ त्यो देखिएको छ भन्ने हो भने यसको फैलावट, यो चाहिँ भोलिको चाहिँ जोखिम कति आकलन गर्न सकिन्छ अथवा त्यो अवस्था चाहिँ के छ? पूर्वानुमानको कुरा एउटा.
3: एकदमै सर, अब अहिले जुन लम्पीको त्यहाँ देखियो नि, हामीले तुरन्तै इमिडिएट रेस्पोन्स, यति छिटो रेस्पोन्स पहिला भयो कि भएन थाहा भएन, हामीले अहिले चाहिँ त्यसको रेस्पोन्स एकदम इमिडिएट रेस्पोन्स गराएको छौँ. इभन हरूको यो खोरेदको पनि, खोरेद रोग पनि फैलिने सम्भावना हुन्छ, त्यसको लागि भनेर मैले अघिले हजुरलाई जाहेर गरिसकेको कुरा छ, भ्याक्सिनहरू तन्त्र अवस्थामा राख्ने, सम्पूर्ण पालिकालाई जुन प्रभावित बाढी प्रभावित क्षेत्रहरूसँग जोडिएका पालिकाहरू है, ती पालिका 1500 पालिकाहरू हुनुहुन्छ नि, उहाँहरूसित सम्पर्कमा लिन
2: 15 पालिका प्रभावित भनेर सरकारले भनेको छ, तपाईँले जोड्न खोजेको त्यही
3: हो. त्यो पालिकासँग सम्बन्धित पशु सेवा शाखामा काम गर्ने प्राविधिक डाक्टर साथीहरूसँग कुरा भइराखेको छ र उहाँहरूले कतिपय उसमा चाहिँ हामीले जिल्ला पशु सेवा कार्यालय चितवनमा होइन अनि नुवाकोटमा हामीले पठाइसकिसकेपछि उहाँहरूबाट पनि कोर्डिनेसन, किनभने तीन तहको सरकारले आफ्नो च्यानलबाट काम गर्नुपर्ने हुन्छ र पशु सेवा विभागबाट भ्याक्सिन पठाउनको लागि ओर्नको लागि एकदम तन्त्र अवस्थामा छ. र अघि मेरो हजुरलाई जाहेर गरे जस्तै कर्मचारी जनशक्तिको व्यवस्थापनमा पनि हाम्रो तर्फबाट सहयोगको लागि उहाँलाई भनिसकेका छौँ र हामी निरन्तर
2: सम्पर्कमा छौं। हामीसँग आजको केही विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। हामीले विशेष गरी अहिले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ, त्यसै गरी कम प्रभावित चितवन, गोरखा लगायतका जिल्लामा चाहिँ पशु चौपायामा चाहिँ हुन सक्ने संक्रमण, त्यसै गरी त्यहाँका पशु पंक्षीको अवस्था र अबको व्यवस्थापनको पाटोबारे कुराकानी जोड़िरहेका छौं। तपाईँले अघि जोड़ेका चाहिँ अब रोग र संक्रमणको चाहिँ महामारी हुन सक्ने भनेर जुन जोड्नु भएको छ, लम्पी स्किन अहिले देखिएका ठाउँमा चाहिँ काम भइरहेछ, ब्यागुते, त्यसै गरी अर्को रेबिज, यी कुराहरू चाहिँ जोड्नु भएको छ। यी हाम्रो विगतका पनि रोग र संक्रमण देखिरहेका र त्यसलाई हामीले निराकरण पनि गर्दै आएका हुन्। अबको अहिले बाढ़ी प्रभावित क्षेत्रमा चाहिँ पशु पंक्षीमा, पशु चौपायामा नयाँ रोग, नयाँ महामारी देखिने सम्भावना, फैलिने सम्भावना त्यस्तो हुन्छ कि हुँदैन, यसलाई हामीले अनुमान गर्न सक्छौ कि सक्दैनौ?
3: यसमा अहिले तत्कालै त्यस्तो अवस्था त छैन, किनभने अरू क्षेत्रबाट कतिपय रोगहरू त्यही उत्पत्ति हुने कुरा छ नि त। त्यो बाढ़ी प्रभावित क्षेत्रबाट यो शवहरूको कारणबाट होइन, मान्छेको शव होला अथवा पशुको शव होला, यसको कारणबाट हुन सक्ने सम्भावित रोगहरू यिनै नै हुन् हामीसँग भएका। कतिपय अवस्थामा हामीले जोड्दाखेरि जस्तो रोगहरू त हाम्रो क्षेत्रमा भएका वन्यजन्तुमा भएका रोग पनि यिनै नै छन् के है, बाहिरपट्टि अरूहरू हामी जंगली जनावरमा हुने रोगहरू भन्दा अर्कै पढ्छौं, तर हाम्रो नेपालको परिवेशमा, हाम्रो क्षेत्रमा, भूगोलमा भएका रोगहरू यिनै नै हुन्। त्यो कारणले गर्दाखेरि त्यस्तो नयाँ रोगहरू चाहिँ अहिले तत्कालै आउन सक्ने सम्भावना छैन। र अर्को कतिपय रोगहरू चाहिँ हाम्रो यो हाम्रो बोर्डर एरियाबाट, सीमा क्षेत्रबाट चाहिँ त्यसरी भित्रिने केही, अब अफ्रिकन स्वाइन फिभर हजुरले सुनिराख्नु भएको छ होइन, त्यसपछि बर्ड फ्लू पनि पुरानै रोग हो, अफ्रिकन स्वाइन फिभर पनि भर्खरै आएको, लम्पी स्किन पनि धेरै भएको छैन होइन, धेरै 3-4 वर्ष त भयो होइन। त्यो कारणले गर्दाखेरि यी रोगहरूभन्दा बाहेकको रोगहरू आउने सम्भावना त छैन, तर यसैमा हामीले द्रुत प्रतिकारको कार्यलाई चाहिँ एकदमै महत्वका साथ महत्व दिएर काम गर्नुपर्ने देखिन्छ, किसानको विशेष गरी पशुलाई सुरक्षण गर्नको लागि,
2: पशुको सुरक्षण गर्नका लागि तपाईँले द्रुत रूपमा चाहिँ काम गर्नुपर्छ भनेर भन्नुभयो। पशुको चाहिँ तनावग्रस्त अवस्था एउटा तपाईँले अघि बुझाइसक्नु भएको छ, अब चाहिँ पोषणको कमी निकै ठूलो जोखिमको अवस्था चाहिँ देख्न सकिन्छ एउटा कुरा, किन भन्दा चर्ने ठाउँ छैन, खाने र सुरक्षित रूपमा बस्ने आश्रय स्थल छैन, मानिसै छैन, पशु चौपायका लागि हुने तत्कालै हुने कुरै रहेन, उपचारको पहुँच पनि अब कति पुग्यो कति पुगेन त्यो लेखाजोखाकै विषय रहला। यी यस्ता समस्याले गर्दाखेरि अबको अवस्था के पूर्वानुमान गर्न सकिन्छ र तपाईँ भने जस्तै संघ संस्था होलान्, निकटका पालिका होलान्, अरू सरोकारवाला निकाय होलान्, तपाईँहरू आफै पनि होला, गर्नुहुन्छ के पहिला अवस्था त्यसपछि चाहिँ गर्नुहुन्छ के?
3: यसमा चाहिँ अहिले हजुरले उठाउनु भएको विषयमा कतिपय अवस्थामा दाना आहारको कमीको कारणले गर्दाखेरि पशुको उत्पादन घट्ने छ, एकदमै यसले के जनाउँछ हजुर, पशु उत्पादन घट्नु पनि त एउटा समस्या हो, किनभने हिजो आर्थिक रूपमा एउटा किसान पनि समान उसले पैसा के आर्थिक रूपमा उत्पादन गरेको थियो, किसानको चाहिँ जीवनस्तर चाहिँ फस्कियो, उपभोक्ताले स्वस्थ होइन अब पशुबाट हुने उत्पादनहरू चाहिँ खान पाइराख्नु भएको
2: थियो, मासु नै नपाउने, अण्डा नै नपाउने समस्या हुन सक्ला
3: होइन, किनभने धेरै चाहिँ नुवाकोट त हजुरको कुखुराको एकदमै राम्रो समाधान
2: भनेर
3: भनिन्छ, त्यो धेरै कुखुरा चाहिँ नाश भएको छ त्यहाँनिर है, इभन प्यारेन्ट फार्महरू, त्यसको चाहिँ प्यारेन्ट फार्महरू पनि क्षति भएको अवस्था,
2: चल्ला निकाल्ने फार्महरू
3: चल्ला निकाल्ने फार्महरू हजुर। अनि अर्को चाहिँ सबैभन्दा अहिले जुन बाटोको जुन सड़कको सञ्जाल छ, त्यो सड़कको सञ्जालमा भएको क्षतिको कारणले गर्दाखेरि त्यसले आहाराको लागि विशेष गरी कुखुरा र बंगुरको लागि एकदमै बढ़ी समस्या देखिएको छ, र अहिले त व्यवसायिक रूपमा पाल्ने गाई भैँसी पाल्ने पनि कृषकहरू हुनुहुन्छ, र त्यो भेगमा चाहिँ खासै व्यावसायिक गाई भैँसीको कृषक नभए तापनि उहाँहरूले यो तयारी दानाहरू खुवाउनुहुन्छ, तयारी दाना खुवाएर पाल्ने पशुहरूको लागि चाहिँ यो सड़क सञ्जालमा भएको जुन डिसकनेक्सनले गर्दाखेरि धेरै समस्या हुन सक्छ कि भन्ने देखिएको छ, एउटा उत्पादन उत्पादकत्व, र अर्को चाहिँ नि हामीले अलिकति आकलन गर्न पनि सकिने विषय के हो भने यो थुनिलोको समस्या पनि बढ्न सक्छ कि, किनभने त्यो जुन पानीको स्रोतबाट होइन, अनि तपाईँको खोर गोठहरू नाम नहुँदाखेरि उनीहरू बाहिरै बस्दाखेरि चाहिँ त्यहाँनिर थुनिलोको कारणले पनि धेरै चाहिँ समस्या सिर्जना हुन सक्छ जस्तो देखिन्छ,
2: भनेको यी चुनौतीहरू छन्। अब चाहिँ मैले अघि नै भन्दै थिएँ चुनौतीहरू छन्, गर्नुपर्ने निकायहरूले चाहिँ के चाहिँ गर्लान् र गर्नुपर्ने के हो भन्ने पनि चासो थियो।
3: एकदम पुनर्स्थापना भनेको एउटा मानसिक मात्रै पुनर्स्थापना होइन, पशुको पनि पुनर्स्थापना गर्नुपर्ने हुन्छ। यसको लागि अघि मैले जाहेर गरिसकेका छु, संघ प्रदेश र स्थानीय तहबाट गोठ र खोर निर्माणको लागि अनुदानको कार्यक्रमहरू ल्याउनु पर्यो, किनभने त्यो मैले अघि रोगसँग पनि जोडे, उनीहरूको तनाव व्यवस्थासँग जोडे, उनीहरूको स्वास्थ्यताको समस्या सम्बन्धी कुराहरू पनि जोडे, त्यसको उत्पादन उत्पादकत्वलाई चाहिँ कायम गर्नको लागि त्यो काम पनि गर्नुपर्ने देखिन्छ अहिले तत्काल रूपमा।
2: केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। तपाईँहरू भदौ दशको बाढी पछाडि 11 गते चाहिँ प्रभावित क्षेत्रमा चाहिँ खटिनुभयो तर फर्किनुभयो, अलिक त्यहाँ अवस्था देखेर चाहिँ फर्किनुभयो। अबका दिनमा चाहिँ त्यस्ता विपद पर्दाखेरि फर्किनै नपर्ने तत्कालका तत्काल चाहिँ जे सेवा दिनुपर्ने हो त्यो सेवा पुर्याउन सक्ने गरी खास गरी यही पशु पंक्षी र यो क्षतिको सन्दर्भमा चाहिँ पूर्व तयारी के गर्नुपर्ने रहेछ त, अहिले के खड्कियो तपाईँहरूलाई?
3: यसमा चाहिँ नि हामीले चाहिँ नि कस्तो भयो भने यो जस्तो बाढीको प्रकोप एक खालको हुँदोरहेछ, पहिरोको प्रकोप अर्को हुँदोरहेछ, भूकम्पको प्रकोप अर्को हुँदोरहेछ, यसले पशुमा गराउने क्षतिको प्रकार अलिकति फरक र भिन्न हुँदोरहेछ। त्यो कारणले गर्दाखेरि अब अहिले हामीसँग ती आबद्ध संस्थाहरू जुन विभागसँग जोडिनुभएका आबद्ध संस्थाहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि त्यो व्यवस्थापकीय हिसाबले हामी के गर्नुपर्छ भन्ने कुरा एउटा त्यहाँ सिकाइ भयो, किनभने हामी उहाँहरूसित सरकारवालासित मिटिङ पनि बस्यौं र यस भोलि विपद आयो भने कसरी जाने, जस्तो एउटै पालिकामा सबैजना एकैचोटि जानुभन्दा विभिन्न पालिकामा प्रभावित क्षेत्रमा विभिन्न जनशक्तिहरू परिचालन गर्न सकियो भने सबै क्षेत्रतिर समन्वयकारी हिसाबले र समानुपातिक हिसाबले चाहिँ सेवा प्रवाह गर्न सकिन्छ भन्ने हिसाबको अहिले हामीलाई त्यो एउटा खड्किएको छ, त्यो व्यवस्थामा भोलिको दिनमा हुन्छ। र प्रकोपको विपदको प्रकृति अनुसार चाहिँ हामीले व्यवस्थापकीय पाटोलाई जस्तो राहतको हाम्रो विभागमा पनि त्यस्तो किसिमको विपद व्यवस्थापन भन्ने हाम्रो कोष पनि छ, त्यो कोषकैमा हाम्रो कार्यक्रमबाट पनि हामीले त्यो व्यवस्था अहिले व्यवस्थापन गरेका हौं। त्यसमा चाहिँ कस्तो भयो भने अहिलेको कन्टेक्स्टमा हामी जाँदाखेरि जुन फर्क्यौं भने जुन हजुरलाई भन्यौं हामी त त्यहाँ कस्तो भने पशुकारले नै आधा क्षति छ, हजुरको रसुवाका पशु सेवा शाखा नै बगाएको छ, प्राविधिकहरू धन्न धन्न भाँच्नु भएको अवस्था छ, कतिपय भाग्नुभयो, कतिपय हाम्रो प्राविधिकहरू पनि धन्न हाम्रो जनको क्षति त भएन हाम्रो प्राविधिकहरूको, तर सबै
2: प्रभावित
3: भन्नुभएको छ होइन, अनि उहाँले गएर उहाँको पशु सेवा शाखामा भएको औषधिहरू पनि बगाएर लग्यो, पशु सेवा कार्यालयमा भएको औषधि सामग्रीहरू पनि बगाएर लग्यो, उहाँहरू आफै बस्न सक्ने अवस्था भएन, उहाँहरू होटेलमा बास बस्नुपर्ने अवस्था आयो भनेपछि बिचरा त्यो किसिमको कोही काठमाडौँमा घर नजिक भएको मान्छे त काठमाडौँमा केही राति पनि फर्कनुपर्ने अवस्था आयो। त्यो कारणले गर्दाखेरि विपदको लागि एउटा पूर्व तयारी गर्नु एकदमै जरूरी छ, त्यसको लागि यो यो गर्छ भने एउटा जुन प्रोटोकल बनाएर जानु जरूरी देखिन्छ। हामी त्यो अनुसारको गर्यौँ भने कतिपय अवस्था गर्यौं र कतिपय अवस्था हामी सोचेको भन्दा बाहिर हुँदो रहेछ, जति हामीले सोच्छौं त्यो अब अहिले चाहिँ हाम्रो भोगाइ भयो, प्रत्यक्ष भएको कारणले गर्दाखेरि धेरै कुराहरू हामीले यही यो भोगाइको आधारमा चाहिँ यसलाई अलिकति छोट्याउन सकिने मात्रै हो हामीले काम चाहिँ आफ्नो हिसाबले कसरी मूल्याङ्कन गर्नु उहाँहरूको विषय भयो, किसानको मूल्याङ्कनको विषय भयो, तर हामीले आफ्नो हिसाबले चाहिँ हामीसँग भएको स्रोत साधनलाई परिचालन गर्न कमी गराएको छैन भन्ने लाग्छ। र हजुरले भन्नुभएको जस्तो केही न केही पार सिकेर अलिक छिटो र प्रभावकारी ढङ्गले चाहिँ हामी भोलिको दिनमा अवश्य अगाडि बढ्छौं, काम गर्ने जमर्को गर्छौं।
2: यो तपाईँले राख्नुभयो डाक्टर प्रवेश शर्माज्यू, तपाईँ आफै कुनै एउटा चाहिँ जिल्लाको चाहिँ बाढी प्रभावित किसानका रूपमा हुनुहुन्थ्यो, यो उदाहरणका लागि मानव हामी कुराकानी जोड्दै गर्दा र यसै गरी समस्या भोग्नु पर्थ्यो भने तपाईँको सरकारतिर फर्केर संघ संस्थातिर फर्केर स्थानीय तहसँग फर्केर अपेक्षा के हुन्थ्यो त?
3: सबभन्दा पहिला त म यदि कृषक यदि हुन्थ्यो भने मेरो गोठमा भएको कति क्षति भयो होइन, सरकारबाट त्यो तथ्याङ्क संकलन यथाशीघ्र होस् एउटा। दोस्रो कुरो मेरो पशु उपचार चाहिएको छ कि पशु नै बगाएर लग्यो भने कति क्षतिपूर्ति पाउने हो, त्यो क्षतिपूर्तिको व्यवस्था राज्यले गरोस्, यथासक्यो छिटो गरोस्, मैले बिमा गरेको छु भने बिमा रकम मैले दावी गरेको रकम मैले प्राप्त गर्न पाऊ भन्ने विषयमा चाहिँ म यदि किसान भएको भए त्यही नै हुन्थ्यो होला मेरो अपेक्षा।
2: उहाँ हुनुहुन्थ्यो केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो नेपाली रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: क्षमता मेरो कपडा प्याकिङ गरिदिउ त। सामजुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0 5 4 94 3 33 4 93 5 55।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 0942-3888 अन्ठानब्बे 0 12 8 8 8

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोलु एफएम स्टुडियो टाइम
2: इट्स 9 AM
0: टाइम चेक को साथ न्यू स्टार डिजिटल कलर लैब तथा ध्वालामाई अफसेट प्रेस सोलु दुकुंड नगर पालिका 5 सोलु खुम्बु।
3: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नुवाकोटका बाढ़ी प्रभावितहरू होल्डिङ सेन्टर छाडेर कोठातिर सर्दै प्रधानमन्त्री कोषमा 14 अर्ब 56 करोड़

बोल्न थाले। बिग्रिएको सड़कको जानकारी अब मोबाइलबाटै। फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा। विपक्षी गठबन्धनले बहुमत हासिल गरेपछि स्वीडनका प्रधानमन्त्री क्रिस्टनसनद्वारा राजीनामा दिने घोषणा। नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता मतदान हुने। र टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जित। भोटेकोशी बाढ़ीबाट प्रभावित भई आश्रय स्थल होल्डिङ सेन्टरमा बस्दै आएका नुवाकोटका बासिन्दा अस्थायी बसोबासतर्फ सर्न थालेका छन्। गएको भदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण नुवाकोटका चार पालिकाका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर संचालनमा ल्याइएको छ। होल्डिङ सेन्टरको बसाई छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका छन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गएको भदौ 22 गतेसम्म 28 होल्डिङ सेन्टरमा 2637 विस्थापित बसेका थिए। पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्नेहरूको संख्या क्रमशः घट्दै गएको छ। होल्डिङ सेन्टरको संख्या पनि घटेर 16 झरेको छ। त्यहाँ बसोबास गर्नेको संख्या 832 रहेको प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै बुजुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ। सबैभन्दा धेरै प्रभावित बुजुर नगरपालिकाले कोठा भाड़ा बापत मासिक 10,000 रूपियाँ उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ। यता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल मजदात रकम 14,56,38,7,556 रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार पछिल्लो 24 घण्टामा मात्रै 22,75,00,000 रूपियाँ भन्दा बढ़ी रकम थपिएको छ। कोषमा विभिन्न 9 बैंकमा रहेको नेपाली रूपियाँको मजदात 10,89,66,62,277 रूपियाँ पुगेको छ। यस्तै कोषका 2 बैंकमा रहेको अमेरिकी डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। भोटेकोशी बाढ़ीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संचालन गरेको नेपाल कलिङ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएका 185 जनाको कर्पोरेट टोलीलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खाँदा र ढाका टोपी सहित स्वागत गर्नुभएको छ। गएको भदौ 10 गते भोटेकोशी बाढ़ीपछि सुस्त भएको नेपालको पर्यटनलाई सुरक्षित भएको सन्देश दिन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बन्ध संघ संस्था लागि परेका छन्। अहिले काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा घाम लागेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा ठूलो वर्षा भए पनि आज बिहानदेखि मौसम घुमाइलो भएको हो। तर आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी 2 ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना भने कायम रहेको मौसम पूर्वानुमानमा आशाखाले जनाएको छ। त्यसै गरी कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। वर्षाका कारण पहाड़ी तथा हिमाली क्षेत्रमा सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मुगलिन नारायणगढ़ सड़क खण्डमा लेदो सहितको पहिरो खोज्दा अवरूद्ध भएको सड़क दुईतर्फी संचालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुगलिनका अनुसार चितवनको इच्छा कामना गाउँपालिका 5-15 किलो क्षेत्रमा आज बिहान लेदो सहितको पहिरो खसे पछि गाड़ी आवागमन प्रभावित भएको थियो। पहिरो खसेपछि सड़कको एक लेनमा लेदो थुप्रिँदा गाड़ी एकतर्फी मात्रै चलेका थिए। अहिले लेदो पन्छाएपछि गाड़ी दुईतर्फी नै चल्न थालेका मुगलिन प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: व्यक्तिगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी नासिंपात काठमाडौं।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: लेख्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सड़क डिभिजन कार्यालय काठमाडौँले सड़क सुझाव मोबाइल एप संचालनमा ल्याएको छ। एप मार्फत काठमाडौँ उपत्यका सड़कमा देखिएका समस्या तथा सड़क सुधार सम्बन्धी सुझाव नागरिकले मोबाइल एपबाट पठाउन सक्नेछन्। यसका लागि सड़क सुझाव एप डाउनलोड गरी समस्या रिपोर्ट गर्न सकिनेछ। सड़क डिभिजन कार्यालयका अनुसार प्राप्त गुनासो तथा सुझावलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्यांकन गरी समाधानको प्रक्रिया अघि बढ़नेछ। यो सेवा क्रमशः ललितपुर, भक्तपुर हुँदै देशभर विस्तार गर्ने तयारी रहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। यता सरकारले फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य सहित नयाँ विधेयक संघीय संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता नयाँ र विश्वव्यापी रूपमा अभ्यास भइरहेका अवधारणाहरूलाई समेटिएको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय प्रादेशिक र पालिकाको भूमिका र अधिकारलाई स्पष्ट रूपमा बाँडफाँड गरेको छ। 2046 सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको 29 स्मृति दिवस आज कांग्रेसका भातृ एवं शुभेच्छक संस्थाले विविध कार्यक्रम गरी मनाउँदैछन्। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्ण प्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो। 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको हो। उहाँले प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच भेटवार्ता भएको छ। हिजो बेलुकी नयाँ दिल्लीमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। त्यस क्रममा उहाँहरूबीच भोटेकोशी बाढ़ीपछिको पुननिर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी लगायत विषयमा छलफल भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ। भारत सरकारको निमन्त्रणमा अर्थमन्त्री वाग्ले 3 दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। आज बिहान पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यसपछि विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। नेपाल प्रहरीले जनपद प्रहरी संघतर्फ 334 पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखा नक्सालले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। सूचना अनुसार प्रहरी सहायक निरीक्षक अर्थात असै पदमा 211 जनाका लागि भर्ना खुलाइएको छ। अब विदेशको खबर। स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गर्नुभएको छ। संसदीय चुनावमा वामपन्थी तथा मध्य वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि क्रिस्टर्सनले राजीनामा दिन लाग्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्वीडेनको

सा संसद ने प्रारम्भिक अर्क हप्ता सेप्टेम्बर 29 तारीख में मतदान करने जनाएको छ। अब खेल खबर, इंग्लैण्डले श्रीलंकासँगको टी20 अन्तर्राष्ट्रिय श्रृंखला एक खेल अगावे जितेको छ। श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा इंग्लैण्डले श्रीलंकालाई 6 विकेटले पराजित गर्दै 3 खेलको श्रृंखलामा 2-0 अग्रता बनाएको छ। श्रीलंकाले दिएको 140 रनको लक्ष्य इंग्ल्याण्डले 12 ओभर युगपलमा 4 विकेट गुमाएर पूरा गर्यो। इंग्ल्याण्डका टम बान्टनले अभिजित 52 रन बनाएपछि इंग्ल्याण्डले जित सहज रूपमा हात पारेको हो। यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले 20 ओभरमा 9 विकेट गुमाएर 145 रन बनाएको थियो। चार भन्दै भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नुवाकोटका बाढ़ी प्रभावितहरू होल्डिङ सेन्टर छाडेर कोठातिर सर्दै रणजीत कोषमा

0: कार्यचरण थाल्यो। विधेयकको सड़कको जानकारी अब मोबाइल बाटै, फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा। विपक्षी गठबन्धनले बहुमत हासिल गरेपछि स्वीडेनका प्रधानमन्त्री क्रिस्टर्सनद्वारा राजीनामा दिने घोषणा। नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता मतदान हुने। र टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जित।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू ₹2 करोड़ कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: Dish Home, Khushiko Connection.
8: Sanyumadhi ko seer.
9: Yuri chur ko kaak.
8: Chacha, sundar rasmita prakriti.
9: Santira ananda ko anuhuti.
8: Nirbhar bata tanga.
9: Sahar bata naji kai.
8: Tabanko swagat rati thikalani sadun tappar.
9: Jule Organic Farm Resort.
1: Istrit jan karikalagi. Phone number 98-61-49-66 र 98-41-29-54-81। वेबसाइट jhule.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका 12,811 सड़कको नोक्सांकन गरी 2,800 भन्दा बढ़ी सड़कलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआईएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ। यस्तै घर नम्बरिङ तथा घरधुरी सर्वेक्षणका लागि 2,10,976 भवन डिजिटल रूपमा नोक्सांकन गरिएको छ। 25,019 भवनको प्रमाणीकरण गरिएको छ। विद्यालय, अस्पताल, पार्टी, नदी, सम्पदा स्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जीआईएस अभिलेख निर्माण गरिएको छ। उपयोग तथा भूमि व्यवस्थापन सम्बन्धी कामलाई एकीकृत बनाउन काठमाडौँ महानगरपालिकाले अस्थायी भू सूचना तथा भू व्यवस्थापन इकाई गठन गर्ने समेत निर्णय गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 31 आलोकनगरमा फालिएको अस्पताल जन्य फोहोरमा प्रमाण खोजेर औषधि उत्पादक कम्पनीलाई 50,000 जरिवाना गरिएको छ। यसरी फालिएको फोहोरमा दुईवटा कम्पनीको नाम लेखेका कागज पाएका छन्। यी कम्पनी मध्ये एउटाको ठेगाना भक्तपुर जिल्ला र अर्को ठेगाना टोखर नगरपालिकाको धापासीमा छ।

पब्लिक क्षेत्र भित्र नपरेकाले महानगर प्रहरी बलले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुर मार्फत कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। प्रमाणका आधारमा जिल्ला प्रशासन कार्यालय मार्फत उत्पादकहरू झिकाइमा लागेको महानगरले जनाएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका बालकुमारी निवासी 39 वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्नुहुने भएको छ। पाँचौं पटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उहाँ तयार हुनुभएको हो। असोज 10 गते भोलि एया पुगेका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभएको छ। 2074 सालमा वीरेन्द्र भक्तकै अगुवाईमा फेरि जात्रा शुरू भएको थियो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफामले माघ 3 गतेदेखि काठमाडौँको भ्रिकुडी मण्डपमा हिमालयन ग्रीन इनर्जी एक्सपो 2027 आयोजना गर्ने भएको छ। उत्थानशील ऊर्जा समृद्ध नेपाल भन्ने नारासहित आयोजना गर्न लागि एक्सपोको पाँचौं संस्करण हो। 3 दिन चल्ने एक्सपोले जल विद्युत सौर्य वायु बायोग्यास तथा बायोमास फोहोरबाट ऊर्जा ऊर्जा भण्डारण ग्रीन हाइड्रोजन विद्युतीय गाड़ी स्मार्ट ग्रिड डिजिटल ऊर्जा आर्टिफिशियल इन्टेलिजेन्स एआई इन्टरनेट अफ थिंग्स तथा जलवायु प्रबन्धन सम्बन्धीको एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्न अवसर प्रदान गर्ने इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले बताउनुभयो। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले 2 महिनाको अवधिमा 1,634 ग्राम सुन सहित 45 जनालाई पक्राउ गरेको छ। विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसार पसार गरेको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका छन्। यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङ स्थलबाट चोरी भएको ट्याक्सी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। पार्किङ गरिएको ठाउँबाट चोरी भएको 22/27/84 नम्बरको ट्याक्सी खोजीका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका 4 लुकाइराखेको अवस्थामा फेला पारेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार चोरी भएको ट्याक्सी फेला परेपछि हिजो सम्बन्धित धनीलाई बुझाइएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरपालिका भित्र भवन र सड़कको डिजिटल नक्साङ्कन भूप्रयोग तथा भूमि व्यवस्थापन सम्बन्धी कामलाई एकीकृत बनाइँदै भूप्रयोग सड़कको जानकारी अब मोबाइल एपबाटै फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा र मध्यपुर थिमीका वीरेन्द्र भक्त श्रेष्ठले 5 पटक जिब्रो छेड्दै बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड हार्दिक निमन्त्रणा।
3: कोशी प्रदेश सरकारद्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
3: संविधान दिवस 2083 मूल समारोह समिति।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078। प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा 40 समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुकाउने सोलर ब्यान्ड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038520131 र 98 69 5574 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना। सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98 52 82 26, प्राविधिक प्रमुख 98 52 85 32 27, सूचना अधिकारी 98 52 85 12 26 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको वर्षामा समुचाप पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अंकमान 9852055768

0: यो काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
4: करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेत पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट स्टाफ नर्स साइट 5 तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइट 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ दरखास्त दस्तुर साइट 5 तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्रु सुलुखुम्बुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98620186693 र 98427106 जिल्ला अस्पताल फाप्रु सल्लेरी सुलुखुम्बु कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना
1: चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
5: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
1: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
5: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा टेलिफोन नम्बर 0735571 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा।

0: आजभोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसत कलकत्तामा देखिने जस्तै लक्षिन्छ त। कतै छु लागौसत भाइ, के भएको तिमीलाई? निधाती भन त।
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लर लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
2: भारिसमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
5: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: सोलु एफएम 101.2 मेगाहर्ज
1: उज्जवल भविष्य को लागी हम अभियान
2: सांचे सोलु एफएम स्टूडियो टाइम
3: 10 AM बिहार को 10 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुतकुन नगर पालिका 5 सोलु खुम्बू
3: एवरेस्ट न्यूट्रियल रेस प्रतियोगिता तेस्रो संस्करण संचालन हुने सम्बन्धी सूचना यस नाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट न्यूट्रियल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई सम्पर्क नम्बर 98-42-8,52,46 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98-60-31-37-40 उपस्थित गरिसक्नु पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60 अनुराज बस्नेत 98-51-17-24-19 बिपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57 एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रम क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
4: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी।

0: रेड पांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूल जनधन को क्षति प्रति हमी गहिरो सतर्कुल छौ। सोही राष्ट्रीय विपत्ति को घुटी गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति देखा अतीत सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छ। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न हामीलाई थप सहयोग सुविधा तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाष लुकिन्दु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्नी। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 फोल्डी।

0: भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए बाबू लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर हामजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
3: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
0: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
3: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नेपाल में सर्वाधिक बिक्री हुई अंतरराष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा
8: होंडा का विशेषताहरू
9: जापानीज उच्च प्रविधि उत्पादित
8: उत्कृष्ट माइलेज
9: राम्रो रिसेल मूल्य
8: टिकाऊ र भरपर्दो
9: अफरोड का लागि पनि उपयुक्त
8: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
9: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
8: हाम्रा सेवाहरू
9: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
8: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
9: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
8: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
9: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाई ओखलढुङ्गा
8: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000

0: चिन्हो भन्ने त सबले बिर्सिसक्यो आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बो। अलिकति जोत्न पाँच छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
5: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्षे वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
4: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
6: खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208595 मिसकल गर्नुहोस्। लगतै तपाईलाई सुनाउनेछ।
8: अया अया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
9: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
8: आ, कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
9: हो र, के डेन्टल रे?
10: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
8: हाम्रा सेवाहरू
10: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: ओहुरो आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालक बालिकालाई काममा लगाएको उपायमा काम अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
4: किन खोज्नु भएको होला हजुर को खोज्नुभयो
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगराउनु हजुर
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0 35 20 43 40 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा छोर बौद्ध सोलुखुम्बु
7: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
8: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
7: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
8: यहाँ विभिन्न ब्रांड का गुणस्तरीय बिजुली का संपूर्ण सामान सर्विस केबल मल्टीप्लग पावर सकेट लिस्टी अर्थिंग को तार अर्थिंग रड अर्थिंग केमिकल उपलब्ध छ। साथै एलसीडी एलईडी टीवी साउंड सिस्टम कंप्यूटर लैपटप हाउस वायरिंग का सामान चार्ज वाला टॉर्च लाइट तथा इलेक्ट्रोनिक सामान होलसेल मूल्य में पाइन सत्यांग पड़े जले का संपूर्ण इलेक्ट्रोनिक सामान मरम्मत कर
0: एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418।
8: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
0: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोलु एफएम स्टुडियो टाइम
2: स्नैपिंग एयर बिहानको 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलु दुर्पिन नगरपालिका 5 सोलु खुम्बु
3: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका प्रधानहार
4: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
3: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
4: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
5: हेलो
6: हेलो बहिनी सन्चै छौ
5: हजुर सन्चै छु हजुरलाई कस्तो छ
6: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
5: अनि हुलाकमा पो जानु
6: हो नि हुलाकमा जानु
3: प्रस्ताव आह्वान सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85% बजेट 3 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50% बजेट 8 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुताउने सोलर डायल प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट ₹5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038520131 र 98 69 58 46 76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
7: खै जन्मदाता दिनुहोस् त।
8: जन्मदाता गरेको छैन नि म्याडम।
7: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन।
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, बरु सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843449696 र 9861313472। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था

0: गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
4: होन्डाका विशेषताहरू:
5: जापानिज उच्च प्रविधिबाट उत्पादित
4: उत्कृष्ट माइलेज,
5: राम्रो रिसेल मूल्य,
4: टिकाउ र भर पर्दो,
5: अफरोडका लागि पनि उपयुक्त
4: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
5: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
4: हाम्रा सेवाहरू:
5: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
4: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
5: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
4: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
5: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारी भुजाङ, ओखलढुङ्गा।
4: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842380300।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसक्यो आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत 3 दशकदेखि सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला। यति कार्पेट, कार्पेटको शिरसा।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मात्रै जोत्न पाथेन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, छोपाई गर्न, झ्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98582 साथै 98010208 मा मिस कल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
4: आया आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
5: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
4: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
5: हो र के डेन्टल रे?
6: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
4: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-1990 र 97-46-58-43-87।
9: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि?
10: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
9: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
10: ल अब आँखा खोला त।
9: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु।
11: बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
13: वाह, किन खोज्नु भएको होला हजुर? को पढ्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
13: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
16: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
17: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सोलुखुम्बु।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: किन नि के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो पो हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: साथी हेर न क्या खतरा समाचार आइसक्यो बापरे अब चाहिँ के हुने हो
5: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथेन यसो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के यो उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते बस्नुस् न बस्नुस् त के हो
0: हेर्नुहोस् न डॉक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
1: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
0: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
1: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
9: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
8: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए
10: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
11: धुम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ
3: नेपाल सरकार विज्ञापन बोर्ड
12: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
13: हुन्छ हुन्छ पढ्नुहोस् है ए ए नानी छोरी
14: हजुर
13: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
14: हेलो भन्नुहोस् त
12: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
14: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
13: ए नानी के भन्ने रहेछ के भयो
14: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
13: ल ल ल के नदिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: साथी हेर न, क्या खतरा समाचार आइसक्यो? अब चाहिँ के हुने हो?
17: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त।
3: तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतु नगरपालिका पाँच सोलु कुम्बु।
18: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
19: Where do we begin?
18: With international news you can trust, BBC News.
19: Journeys into the heart of global events.
18: And voices from around the globe.
20: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
18: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
21: रूपमा गाडी सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। आज विभिन्न 32 जिल्लामा बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान सकेका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, शङ्कासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामसाप, सिन्धुपाल्चोक, काभ्रे, रसुवान, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, गोर्खा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बझाङ र दार्चामा बाढीको जोखिम छ। महाशाखाले यी जिल्लाका साना नदी, खोला तथा खोलसँग पानीको बहाव बढ्न सक्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तथा खोला किनारमा बसोबास गर्ने र आवजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 5 समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिखर शिखरका 57, कान्तिपुरका 52, ओरिएन्टल कोअपरेटिभका 8, तुलसी बहुमुखीका 9 र आइडियल एमए सहकारीका 9 साना बचतकर्ताको रकम फिर्ता गरिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचत रकम फिर्ता गरिएको समितिले जनाएको छ। नेपाल राष्ट्र बैंकले आजदेखि 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार साबिकै आकार तथा रङमा नयाँ 50 रूपियाँ दरको नोट चलन चल्तीमा आएको हो। नोटको अग्रभागमा श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रूपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रूपियाँ 50 तुरन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ। पानीको छापको तल्लो भागमा 50 अङ्क समेत रहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2600 रूपियाँले बढ़ेको छ। नेपाल सुनचार व्यवसाय महासंघका अनुसार सुन 3,03,100 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव 2,300 रूपियाँले घटेर 2,09,500 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार सुन 1,700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भयो। यस्तै मंगलबार सुन तोलामा 900 रूपियाँले घटेर 3,01,000 रूपियाँमा कारोबार भएको थियो। त्यसको दिन सोमबार भने सुन चाँदीको सुनको भाव 1,200 रूपियाँले घटेर 3,02,200 रूपियाँमा कारोबार भएको थियो। पहिलो कारोबार दिन आइतबार सुनको भाव 1,200 रूपियाँले बढ़ेर 3,02,200 रूपियाँ थियो। आज चाँदीको भाव तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ

0: 40 वर्षदेखि सञ्चालन गर्छ। नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा बन्न भएको छ। तिनजना हामीले त्रिभुवन र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी गाडी चल्न थाले। राष्ट्र बैंकले 50 रूपियाँको नयाँ नोट चलन कम्तीमा ल्यायो लगायतका खबर प्रश्न गर्यो। नेपाल खबरमा अब थप खबरहरू युवा तथा श्रम मन्त्रालयले युद्धहरीमा असर 14

जनाए छ। निजी क्षेत्र उद्योग प्रतिष्ठान सचिव तथा तालिम प्रदायक संस्था विकास सागदात युवा श्रम तथा रोजगार मन्त्रालय नगरपालिका निकाय एवं अन्य सरकारी निकायले स्टल र डेस्क राखी सूचना तथा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा विद्यालय प्रवेश गर्ने बाल बालिकाको संख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न नसकेको देखिएको छ। उनले 5 देखि 12 वर्ष उमेर समूहका 27,000 बाल बालिका विद्यालय बाहिर छन्। यस्तै विद्यालयमा रहेका विद्यार्थीको तहगत संख्या, विद्यालय छाड्ने, कक्षा दोहोऱ्याउने र माथिल्लो कक्षामा उपलब्ध दरले पनि विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीलाई निरन्तरता दिन चुनौती रहेको देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा निर्देशनालयको तथ्याङ्कले कक्षा 1 देखि 12 अध्ययनरत विद्यार्थीको संख्या 2080 7,44,651 रहेकामा 2081 सालमा 7,25,627 र 2082 सालमा 7,04,692 झरेको देखाउँछ। यसले दुई वर्षमा विद्यार्थी संख्या 39,959 घटेको र माथिल्लो कक्षामा विद्यार्थीको निरन्तरताको चुनौती रहेको प्रश्न पारेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई युरोपियन संघ ईयूको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अघि बढ़ाई युरोपसँगको व्यापारमा कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ट्रम्पले यस्तो हरकतलाई अघि बढ़ाई युरोपियन सामानमा धेरै ठूलो भन्सार महसुल लगाउन सक्ने वा विभिन्न क्षेत्रमा व्यापार रोक्न सक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले क्यानाडासँग सम्बन्धित प्रस्तावलाई लिएर यसलाई हास्यास्पद समेत टिप्पणी गर्नुभएको छ। यता युरोपियन आयोगले भने क्यानाडासँगको प्रस्ताव कुनै तेस्रो देश विरूद्ध लक्षित नभएको स्पष्ट पारेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष टीम मेन्समा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ। मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडी युवन यू र जेक्यू पार्कको जोडीसँग 5-0 सहज नतिजामा पराजित भयो। दक्षिण कोरियाका जोडीले नेपाली जोडीलाई 4-0, 4-1, 4-2, 6-4, 4-1 नतिजामा हराएका हुन्। मात्र 11 मिनटमा मेन नेपाल पराजित भएको छ। मेन सिंगल्समा ब्रिटिश जेस पाण्डे किम किम जिनजुङसँग 4-0 पराजित भएका छन्। ब्रजेशले 4-2, 4-0, 4-1, 4-3 खेल गुमाएका छन्। यस्तै मेन्स डबल्समा भने नेपालबाट बाई पाउँदा कोरियाले 3-0 सोझो सेटको जित हात पारेको छ। नेपाली महिला टोली भने भलिबलमा बाहिरिसकेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिभुवन र कान्ति राजमार्गमा आजदेखि दुईतर्फे गाड़ी चलाउन थाल्यो। बन्दी 32 जिल्लामा बाढ़ीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह। समस्याग्रस्त 5 सहकारीका 135 बचतकर्ताको रकम फिर्ता। राष्ट्र बैंकले आजदेखि 50 रूपियाँको

केन्द्रसँग सहकार्य कुनै देश विरूद्ध नभएको रूपले आएको कुनै र एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क।

0: घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आफैले हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: कृषि मन्त्र नाग सिंह।
0: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरपोन छर्किएर गाड्नुहोस्।
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
0: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाडी पनि जोडिएका छन्।
0: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:30 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
0: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी।

0: Bakura, Pasubijan, Zulu Radio Network.
1: तपाईं हामीले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रनगर।

사쿠라 버스정류장 우주 라디오 네트워크. 방향이 우주하는 외교 네트워크 집

I'm not sure.

I'm not going to be able to do that.

0: नदी र भूगामबाट बच्न के गर्ने
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने लामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

चाहिँ अध्यक्ष टाटा जिन्दा बाटाकारीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जिन्दा पाँच खरिद गर्दा 2082900 र 2082905 कम्फी कोड भएको मात्रै खरिद गर्दा जानकारी गराइन्छ।

0: हजुरहरु पनि टाटाका जेन्युइन पार्ट्सहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रोदी अटो पार्ट्स प्राइभेट लिमिटेड टाटाखाली काठमाडौँ।
1: थोरै बचत धेरै कायदा, बिमा काटौँ सबै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रंसाहा पार्क काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

Let me be late, but you'll be late.

आया।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्ताव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जनसन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड हार्दिक निमन्त्रणा।
5: कोशी प्रदेश सरकारद्वारा 83 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्यता र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
6: कार्यक्रमहरू 83 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
5: संविधान दिवस 2083 मूल समारोह समिति।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको बस्नामा सोमसात पोटारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: साउंड चेक सूर्य फिल्म स्टूडियो टाइम
2: इट्स 1 PM दूसरे को एक बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा द्वारामाई ऑफसेट प्रेस सोलु दुत्तु नगर पालिका 5 सोलु कुंभू जापानीज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानीज भाषा पढाइ नहुने रहेछ
2: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
0: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
2: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
0: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनमा कति साह्रो हुने रहेछ
2: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
0: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
1: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
2: 9850 17979
1: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
3: हिस्सा हिस्सा सदैव रोजी

0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नि हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638064।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: जङ्गलको छेउमा घर आँगन।

0: र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
5: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
7: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824747718, 9843449096 र 9861314472। आन्जी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा

0: सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चोकमा।
3: हुन्डाका विशेषताहरू:
4: जापानिज उच्च प्रविधिबाट उत्पादित
3: उत्कृष्ट माइलेज,
4: राम्रो रिसेल मूल्य,
3: टिकाउ र भरपर्दो,
4: अफ रोडका लागि पनि उपयुक्त
3: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको,
4: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
3: हाम्रा सेवाहरू:
4: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
3: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
4: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
3: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
4: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाङ, ओखलढुङ्गा।
3: सम्पर्क नम्बर 037590222, 9852880022 र 9842880300।

0: सबैजना मान्यता सातै दोषी सके आजकल आफ्नो त यूनिटी कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शेरशाह
1: के भयो के को हल्ला कल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हामीले त झनै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: रत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न डिजाइन बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगदै तपाईलाई सुनाउनेछ
3: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
4: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
3: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
4: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98212990 र 97648543487
8: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुलाउँगा र ल आँखा बन्द गर त
8: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोला त
8: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल मोबाइल संपर्क नंबर 9742840456 र 9867530620। ग्राहक को संतुष्टि नै हाम्रो लक्ष्य हो। विधान संसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु।
10: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार खडा खाबा हिँड्ने व्यवस्था भएको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
12: किन खोज्नु भएको होला हजुर?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
12: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
15: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
16: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा थोर बौद्ध सुलुखुम्बु।
17: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन है।
18: होइन
17: यतिकै जाने मन लागेन।
18: यतिकै पनि हुन्छ?
17: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
18: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
19: नमस्ते, कति टाइमले पाल्नु भयो?
18: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
19: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
20: हस् म्याडम।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौलेर। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विश्वमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो। धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
1: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
1: हेलो, नमस्ते।
7: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
8: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउँ र अरूलाई पनि जगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: साथी हेर न, क्या खतरा समाचार आइसक्यो? भयो ट्रेन, अब चाहिँ के हुने हो?
10: खोजै के आयो त्यस्तो? यत्तिकै पत्ते आएछ रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्तिन, यसो त जल्ले पनि लेखिहाल्छ नि।
9: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मिलेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सय र नदेखौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाज सुनिर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हार्दिक निमन्त्रणा।
6: कोशी प्रदेश सरकारद्वारा 83 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्यता र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
7: कार्यक्रमहरू 83 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने। झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
6: संविधान दिवस 2083 मूल समारोह समिति।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोर्ट देखिए
0: यदि तपाईको बच्चामा सुनसाद पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणै स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 9160 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागी संपर्क नंबर 9852555768 अंकमान 9852555768।

0: छट्टै मायो भैस जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी

प्रस्तुति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाब्रिक सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाब्रिक सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेतपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या 2 हिसाब नर्स साइट 5 तह संख्या 1 बायोमेडिकल टेक्निशियन साइट 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेशले तोकेको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइट 5 तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर फिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाब्रिक सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाब्रिक सल्लेरी सुलुखुम्बु। कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा

0: भगवान छ मन्दिर सिन्चुमा कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा तालिम समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै हित नपुगेका वा म्याद नाघि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुताउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भोचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301406 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-131 र 98-69-5576-76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश सुरचमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न।
0: एक्लै बस्न रुचाउनुहुन्छ। दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। लो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त। कतै लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी, के हुनु? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नाम भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो। अहिले त लत लागेछ, छाड्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लज सुजना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग, प्रसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिनु, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो गर्नु। लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। एक माटो दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट ब्लू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट.com अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयोजक युवेशलाई सम्पर्क नम्बर 9842146 सदस्य राजकुमार राई सम्पर्क नम्बर 9860137340 उपस्थित विश्वको पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404026 अनुराज बस्नेत 9851174219 विपिन तामाङ 9862930264 र राजकुमार राई 9852554557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ।
4: गजेन्द्र भट्टराई निमित्त प्रमुख शासकीय अधिकृत मापी दुखोसी गाउँपालिका गाउँ कार्यपालिका

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
3: गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूल जनधन को क्षतिप्रति हमी गहरो सकारात्मक छी राष्ट्रीय विपत्ति को गुजीला गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति जुटाने अतीत सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छु। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न हामीलाई सब सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: अध्यक्ष निमा टेन्डुर शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष चोलकुण्डु।
5: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
6: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ?
5: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
5: ल सुन बहिनी, सुनु दुपकुण्ड नगरपालिका ओडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
6: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
5: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
8: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
9: सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
8: हाम्रा सेवाहरू
9: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य साधन सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
8: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870385 र 9861034213।
9: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका नम्बर 5 सलेरी सोलुखुम्बु।

0: मानव जनसंख्या तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड हार्दिक निमन्त्रणा। कोशी प्रदेश सरकारद्वारा 80 जुन गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रमहरू 80 जुन गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने, झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
2: संविधान दिवस 2083 मूल समारोह समिति।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। दुईजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: टूट देखिए
0: यदि तपाईंको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र एचआरडीसी काभ्रे पनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768
0: अंकमा 9852055768।

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छोटो कला, काठमाडौँ। सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिन चिच्चेपाटी।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: अनुसन्धान चल्ने इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण रहेको राष्ट्रसंघका विज्ञहरूको भनाई प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई विश्वसनीय नमान्ने अमेरिकाको प्रतिक्रिया र इंग्ल्याण्डका जोस बटलर टी ट्वेन्टी क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी नेपाल खबरमा अब पूरा खबर भदौ 10मा रसुवाको भटेकोशीमा आएको बाढ़ीपछि खोजीको क्रममा आज माथिल्लो तिर्सुले एक जलविद्युत आयोजनाको सुरुङबाट 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहको संयुक्त उद्धार टोलीले खोजी गर्दा तिर्सुली एकको अडिट 3 टनेल भित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा 30 शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमूना मध्ये 588 डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँको भनाइ छ। यो काम परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिएको नमूनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत चीन र कोरिया सिंगापुर जापान अमेरिकाका विज्ञ टोलीले डीएनए का लागि संकलन भएका नमूना संकलन शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भटेकोशी बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सानाखुसी काठमाडौँमा डीएनए परीक्षणको काम भइरहेको छ। सांसदहरूले महिला हिंसा बलात्कार तथा हत्या सर्वोच्च अदालतमा भएको तोड़फोड़ भुटेकोशीको बाढ़ीका कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद पूजा चौधरीले 3 वर्षीय बालिकाको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृहमा पठाइएको र अन्यलाई धरोटी तथा तारेकमा छाड़िएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो। विष्णु बहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोड़फोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्रीकृष्ण प्रसाद अधिकारीले भटेकोशीको बाढ़ीका कारण सड़क पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङमु र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु खाद्यान्न लत्ता कपड़ा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ। हुण्डी कारोबार मार्फत 1,57 करोड़ भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट 2 पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 वर्षीय सोनु प्रसाद शाह र विराटनगर 17 35 वर्षीय सूरज प्रसाद शाहलाई जिल्ला प्रहरीकारले सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरीकारका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाको आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा सन्नु प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिलिमात्रमा व्यक्तिगत तथा फार्मको नाममा रहेका बैंक खाता प्रयोग गरी 1,57,64,29,000 रूपियाँ बराबरको रकम हुण्डी मार्फत कारोबार गरेको देखिएको छ। मुलुकी अपराध संहिता 2074 अन्तर्गत हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर संगठित अपराध निवारण ऐन 2070 तथा सम्पत्ति शुद्धिकरण मनी लाण्डरिङ निवारण ऐन 2064 बमोजिमको कसुरमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी खड्काले बताए। बताउनुभयो। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भुजनभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला। सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त? सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: फोन 056-4943-33 4-95-555।

0: They had no cut, but no cover, it's a party.
1: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्री इन्डक्सन चुलो राइस कुकर वाल चक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि 2 टुल युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
2: थोरै बचत धेरै कायदा बिमा काटुन फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाउ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसहापत काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
3: कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खण्ड खुलेको छ मनाङको नासो गाउँपालिका 3 खोत्रीमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुङ्गा फुटाएर अनि पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूल्ठूला ढुङ्गा खसेका थिए सड़क खुलेसँगै साना गाड़ी पार भएका छन् ठूला गाड़ी सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनु भएको छ झण्डै 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताउनु भएको छ आज काठमाण्डुमा ताङको पश्चिम क्षेत्रको अभिलेखको नेपाली संस्करण विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चीनका राष्ट्रपति शी जिनपिङले चीनलाई आधुनिक र समृद्ध देशका रूपमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गर्नुभयो उहाँले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको १४०० वर्षअघि चिनिया बौद्ध भिक्षु मुनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागबीच सम्पर्क स्थापित गरेको प्रसंगलाई जोड्दै दाहालले आजको समयमा सड़क सञ्जाल मार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गर्नुभयो उहाँले बीआरआई लगायतका सहकारीले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ़ बनाउन सक्ने पनि उल्लेख गर्नुभएको छ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उहाँको भनाइ छ दाहालका अनुसार व्यापार पूर्वाधार ऊर्जा पर्यटन कृषि तथा नागरिक सम्बन्धमा नेपाल र चीनबीच उल्लेखनीय प्रगति भएको छ राष्ट्रिय सभाका अध्यक्ष दाहालले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गर्नुभएको छ अब विदेशको खबर संयुक्त राष्ट्रसंघका मानवाधिकार विज्ञहरूले इरानमा भएका दुईवटा आक्रमणमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेका बताएका छन् यी आक्रमणहरूमा कम्तीमा 177 जना सर्वसाधारण मारिएका थिए इरान सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य खोज मिशनको नयाँ प्रतिवेदनले मिनामा रहेको एउटा प्राथमिक विद्यालय र लामरोडमा रहेको एउटा खेलकुद परिसरमा गएको फेब्रुअरीमा गरिएका क्षेपास्त्र आक्रमणहरू अन्धाधुन्ध प्रकृतिका थिए भनी उल्लेख गरेको छ को कारण सर्वसाधारणको ध्यान जानुका साथै पूर्वाधारमा क्षति पुगेको थियो अमेरिकाले शुरूमा लामरोडमा आक्रमण गर्न अस्वीकार गरेको थियो उसले मिनामा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रतिवेदनमा प्रस्तुत गरिएका निष्कर्षहरूलाई विश्वसनीय नमान्ने बताएका खबरमा उल्लेख छ विशेषज्ञहरूले जनवरीमा सरकार विरोधी प्रदर्शनहरूमाथि भएको व्यापक दमनको क्रममा इरानी अधिकारीहरूले मानवता विरूद्धको अपराध गरेका पनि पत्ता लगाएका छन् इरानले यी निष्कर्षबारे अहिलेसम्म कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ अब खेल खबर इंग्ल्याण्डका ब्याटर जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बनेका छन् गैराती घरेलु मैदान कार्डिफमा भएको श्रीलंकासँगको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 30 रन जोड्दै समग्र टी20मा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बटलरले बनाएका हुन् उनले 528 टी20 में 9 शतक र 107 अर्धशतक सहित 35.46 को औसत में 15,000 रन बनाया। 36 वर्षीय बटलर ने वेस्ट इंडीज का कायरन पोलार्ड को कीर्तिमान तोड़े। 39 वर्षीय पोलार्ड ने 754 टी20 में 2 शतक र 71 अर्धशतक सहित 31.71 को औसत में 14,979 रन बनाया। टी20 क्रिकेट में सबैभन्दा धेरै रन बनाने खिलाड़ी को तेस्रो नंबर में इंग्लैंड का एलेक्स हिल्सन। उनके 537 खेल में 7 शतक र 93 अर्धशतक सहित 29.69 को औसत में 14,581 रन बनाया। सार्वजनिक मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको भनाई। मारिने ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 825 जना आफन्तको नमुना संकलन। 1.5 अर्ब रूपियाँ भन्दा धेरैको हुन्डी कारोबारको आरोपमा सुनसरीबाट 2 पक्राउ, थप अनुसन्धान चल्दै। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण रहेको राष्ट्रसंघका विज्ञहरूको भनाई। प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई विश्वसनीय नमान्ने अमेरिकाको प्रतिक्रिया। र इंग्ल्याण्डका जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी।

0: साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिवल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दर मा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्म को निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: कृषि मन्त्र नाग सिंह
3: बाढीका कारण मरेका पशुपक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपक्षीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय वडा कार्यालय र स्वास्थ्य केन्द्रमा पिउन प्रयोग हुने पानीको प्रयोगशाला परीक्षण गराउनु भएको छ सामुदायिक विद्यालयका बाल बालिका शिक्षक र कर्मचारी स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयमा प्रशासनिक सेवा लिन आउने सेवा गराईलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न काठमाडौँ महानगरले परीक्षण गराउनु भएको हो यसका लागि स्वास्थ्य विभागले जनप्रतिनिधि वडा सचिव विद्यालय नर्स शिक्षक महिला स्वास्थ्य स्वयंसेविका पानीका उत्पादक तथा वितरक सहितका व्यक्तिलाई प्रयोगशाला परीक्षणका लागि नमूना संकलन विधिका विषयमा अभिमुखीकरण थालेको छ संकलित नमूनाको प्रयोगशाला परीक्षण गराएर प्राप्त नतिजाको आधारमा पानीको गुणस्तर कायम गराउने कार्यक्रम चलाउने लक्ष्यसहित अभिमुखीकरण थालेको महानगरको स्वास्थ्य विभागको समुदाय स्वास्थ्य संस्था र विद्यालयहरूमा पानी स्वच्छता कार्यक्रमकी फोकल पर्सन राधिका कुनकेलले बताउनु भएको छ आज बडिसमान सिंहको 29 औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ 2046 सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको अवसरमा बडिसमान सिंह फाउण्डेशनको आयोजनामा काठमाडौँको शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण गरियो बडिसमान सिंहका छोरा एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिगमा पुष्पगुच्छ अर्पण तथा माल्यार्पण गरिएको हो कार्यक्रममा बडिसमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरिएको थियो नेता प्रकाशमान सिंहले पार्टीको 15 औं महाधिवेशनको तयारीमा आफू अघि बढ़िसकेको भन्दै पार्टीको विधि विधान र लोकतान्त्रिक मूल्य मान्यता अनुसार महाधिवेशन सम्पन्न गरिने समेत बताउनु भएको छ उहाँले कांग्रेसको इतिहासमा राजनैतिक मुद्दालाई प्राथमिकता दिँदै आएको उदाहरणको रूपमा बीपी कोइराला र गणेशमान सिंहको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई स्मरण गर्नुभयो 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्र पार्टीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको थियो र भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यले ताइची खेल प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ एक कार्यक्रमका

नाच तथा सांस्कृतिक गतिविधिहरू पनि व्यायामसँग सम्बन्धित रहेका उहाँको भनाई छ। त्यस्तै कार्यक्रममा भक्तपुर वडा नम्बर एकका अध्यक्ष श्याम कृष्ण खत्रीले ताइची प्रशिक्षकको उत्पादन गर्ने उद्देश्यले 45 दिने प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चारभञ्जन भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। माथिल्लो त्रिशुलिएको सुरुङबाट 6 शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको भनाई। काठमाडौँ महानगरपालिकाले पानीको गुणस्तर परीक्षण गर्ने नमूना संकलन विधिका विषयमा अभिमुखीकरण शुरू। र गणेशमान सिंहको 29 स्मृति दिवसको अवसरमा शुभ भगवतीमा रहेको शालिगमा माल्यार्पण। अहिलेलाई चारभञ्जन भित्रका खबर यति। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जान्नु

0: Please listen now. First of the charge. Yuhu, Uchiyamu Radio Network. Kaşma Yuman, Yuhu Baby Dance. सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने चुस्ने र बाँध्ने नगरौ। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौ। धानी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि देशहरू इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने देशहरू इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 भक्तहरूसँग उत्कृष्ट जवान प्रदान गर्ने देशहरू इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।
4: This is Simran, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer, like truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one, ring the door, all about safety, when I go and try

0: हजुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नु र ल आँखा बन्द गर त
0: त्यसै जसको नाम छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु दुत्कुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदा हुने व्यवस्था भएको छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
1: किन खोज्नु भएको होला हजुर
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
1: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
1: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ सरकार विज्ञापन
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गार्मा जोरबौद सुलुखुम्बु

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए, कुरा त्यस्तो थियो। नहेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: साथी हेर नि, क्या खतरा समाचार आइसक्यो? भोट ट्रेन अब चाहिँ के हुने हो?
5: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्न, यसो त जसले पनि लेखिहाल्छ नि।
4: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरोन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मामा सुन्नुहोस् न, हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र? होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
7: के भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वास नै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
13: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
14: हजुर,
13: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
14: हेलो, नमस्ते।
12: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
14: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
13: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
14: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरे साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बॉयफ्रेंड
0: अब से के हो हो
2: खोजै के आए त्यस्तो हे यति पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यति पत्ते आउनु पर्छ त मिथ्याले भ्रामक सूचना हुन सक्छ यसो नाति न यसो त जल्ले नै हाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हुनुभएको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: का सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउँ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउँ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फरकाव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक स्टुडियो टाइम
2: टाइम
0: चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा भरामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु खुम्बु
1: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यसको लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
1: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड हार्दिक निमन्त्रणा
5: कोशी प्रदेश सरकारद्वारा 83 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्यता र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
6: कार्यक्रमहरू 83 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने झाँकी प्रदर्शनी खेल कौशल प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण
5: संविधान दिवस 2083 मूल समारोह समिति

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरू में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को लगी यह सूचना जारी कर विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचना सधैं टाड़ा रहनुहोस् भिजेको हातले विद्युत सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युत जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कारवाही गरिनेछ पुलमा आगो लागेको तार लोत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश

0: सूचना सूचना सूचना
1: वोट देखिए
0: यदि तपाईको बस्नामा चौमुचार पुलतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768

0: छट्टैमा यो वैस जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान्छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल सेन्टर जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल किच्चेपाटी काठमाडौँ
4: फरार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल प्राथमिक सुलुकुम्बुको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल प्राथमिक सुलुकुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेत पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट 5 तह संख्या 2 स्टाफ नर्स साइट 5 तह संख्या 1 बायोमेडिकल टेक्निसियन साइट 5 तह संख्या 1 उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ दरखास्त दस्तुर साइट 5 तहको लागि रु 700 मात्र लाग्नेछ फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फार्मेस सुलकुमा बुझाउनु पर्नेछ अनुभवीलाई प्राथमिकता दिइनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-62-018-693 र 98-42-97-06 जिल्ला अस्पताल फार्मेस सल्लेरी

0: एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: संचालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 0375571 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रदान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रदान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू, अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह।

0: सहकारी कृषि उद्यमी र कृषि फर्महरू कुमा उत्पादन क्षेत्रमा सरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रूपनी फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301400 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31201091 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रू 5 लाख वा सो भन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385131 र 98-69-5576 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: दिदी आज भगिनीहरु श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछु कोलकातामा देख्ने जस्तै लक्षण छ त, कतै लागौँछ त। भाइ के भएको तिमीलाई, घाँटी भन त?
2: खै दिदी के भन्नु, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ।
1: बारिशमा लज सिर्जना गरी दुबैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सुचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन सभ्य समाज ढिरभागमा हात्ती बालु लागू औषद बुक समाज ढिरभागका लागि जिल्ला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
0: प्रतियोगिता कृषि संस्करण संचालन होने संबंधी सूचना इस नाते दिपोची गांवपालिका को आयोजना में गांवपालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ले आगामी 2083 मंगसिर 17 गते पद अनुसार सन 2026 दिसंबर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतर्राष्ट्रीय स्तर को एवरेस्ट ब्लू ट्रेल रेस 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनु खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000को साथमा मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार 90,000को साथमा मेडल र प्रमाणपत्र तृतीय पुरस्कार 60,000को साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नुपर्नेछ दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई सम्पर्क नम्बर 9842146 सदस्य राजकुमार राई सम्पर्क नम्बर 9860137340 उपस्थित विष्णुपर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260 अनुराज बस्नेत 9851174019 विपिन तामाङ 9862093264 र राजकुमार राई 9852554157 एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन् प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयंसेवक द्वारा उद्धार गरिनेछ आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ शर्तहरू लागू हुनेछन् खेलाडीहरू दर्ता निशुल्क हुनेछ गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापी दुखोसी गाउँपालिका गाउँ

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
3: गत 2026 अगस्त 20 में आये विनाशकारी बाढ़ी पहरो ठूल जनधन को क्षतिप्रति हमी गहिरो सतर्क सही राष्ट्रीय विपत्ति को गुजीला गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दिखाने अर्पित सहयोग र विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाह। नया मिति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न हामीलाई थप सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष तोलुकुन्डु।
5: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि के हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
6: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
5: ल सुन बहिनी, सुरु दुखुण्ड नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई पनि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार।
6: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
5: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
8: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
9: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धमा सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 5 र 9816034213।
9: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
10: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विश्वक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
12: सधैँभरि रोजे
13: डिस्काउन्ट खोज्दै

0: 사수로 퍼지도록 그러다이.
1: यौन हिंसाबाट बचाउ र बचाउ लुम्पन हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्पन हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अतिभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पनि उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद पनि गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: साथी भाई बजनो नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सुमिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो यो रोग पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824417 18 9843449096 र 9861313472 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
8: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु
11: पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
8: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
11: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्रमा।
16: होंडा का विशेषता
17: जापानीज ऊर्जा प्रविधि उत्पादित
16: उत्कृष्ट माइलेज,
17: राम्रो रिसेल मूल्य,
16: टिकाऊ र भरपर्दो,
17: अफरोड का लागि पनि उपयुक्त।
16: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
17: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
16: हाम्रा सेवाहरू
17: ओखलढुंगा र खोटाङ को दिक्तेल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने।
16: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
17: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
16: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
17: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिशरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुंगा।
16: सम्पर्क नम्बर 0375902222, 9852880022 र 9842803000।

0: जीव मान्यता सबले बिर्सिसके आजकल आत्मीयता यी युनिटी कार्पेट हो विगत तीन दशक देखि को सुंदर साथ यदि कार्पेट किन्दा कार्पेट को पछाडि यदि को लोगो हेर्न नबिर्सनु होला यदि कार्पेट कार्पेट को शिरसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सुरु एफएम स्टुडियो टाइम
2: 5 PM साँझको 5 बजे
3: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याच सकी मिति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: हार्दिक निमन्त्रणा कोशी प्रदेश सरकारद्वारा 83 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्यता र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ
6: कार्यक्रमहरू 83 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने झाँकी प्रदर्शनी खेल कौशल प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण
5: संविधान दिवस 2083 मूल समारोह समिति

आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा 40 समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुकाउने सोलर डायल प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301-2-01-4-0 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-130 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583327, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
0: समयमै महसुस दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्यौ
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: साथी हेर न क्या खतरा समाचार आइसक्यो
6: बाप रे
5: अब चाहिँ के हुने हो
7: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले पनि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
7: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
9: नेपाल सरकार

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कदनहार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड हार्दिक निमन्त्रणा। कोशी प्रदेश सरकारद्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रमहरू असोज 3 गते शनिबार बिहान 6:30 बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडि भेला भएर बृहत प्रभात फेरी शुरू गरिने। झाँकी प्रदर्शनी, खेल कौशल, प्रसिद्ध कलाकारहरूको प्रस्तुति र पुरस्कार वितरण।
2: संविधान दिवस 2083 मूल समारोह समिति।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
0: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
2: अंकमान 9852557068।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मन्त्री परिषद बैठकबाट 13 वटा देशका लागि राजदूत सिफारिश। प्रधानमन्त्री शाह र नरवाको प्रतिनिधित्व गर्ने सांसदहरू बीच सफल। स्वदेशमै रोजगारी र अवसरको सिर्जना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह।
0: माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 वटा शव निकालियो। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र। प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान।
1: अवरूद्ध कृष्ण भीलको सड़क खुलेसँगै ग्यासको आपूर्ति बढ़न थाल्यो तर अभाव कायमै सहज झै 15-20 दिन लाग्न सक्ने।
2: कुन पसलमा गयो भने त्यसले भन्छ ग्यासै छैन,
3: तुरुन्तै आएर चाहिँ साउदी ग्यास छ भनेर झिकेर दिने अवस्था चाहिँ छैन।
0: अमेरिकाको न्यूयोर्कको उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 वटा आधारमा गरिएको मूल्यांकनबाट काठमाडौँ 687 स्थानमा।
1: र एन्फाको कार्यालयमा सीआईडीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त, सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0 57 494 33 4 93 5 55।
8: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले भारत, चीन, अमेरिका लगायत 13 वटा देशका लागि राजदूत सिफारिश गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो। बैठकले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापालाई राजदूतमा सिफारिश गरेको छ। यस्तै गौरव शमशेर जबरा बेलायत, जिज्ञान कुमार थापा जापान, सुरेश कुमार कर्ण इजरायल, प्राप्ति शेरचन स्पेन, सोरू जोशी जर्मनी, पद्म सिराणा ओमान, चुरामणि खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ दक्षिण कोरिया, डाक्टर मंजला झा श्रीलंका र गिरीबहादुर सुनार साउदी अरबको राजदूतमा सिफारिश हुनुभएको छ। मन्त्री परिषदबाट सिफारिश भएका यी राजदूतहरूको नाम संसदीय समन्वय समितिबाट अनुमोदन हुनुपर्नेछ। त्यसपछि सम्बन्धित देशबाट सहमति अर्थात एग्रीमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नुहुनेछ। आज बसेको मन्त्री परिषद बैठकका थप मुख्य निर्णयहरूमा नेपाली नागरिकता 5 औं संशोधन नियमावली 2083 स्वीकृत गर्ने, साबिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली 2083 संशोधन गर्ने, नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने रहेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नवयुवा अर्थात जेन्जी समूहको प्रतिनिधित्व गर्ने सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले युवा पुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालका अनुसार प्रधानमन्त्रीले डिजिटलाइजेशन, ई गवर्नेन्स, आर्टिफिशियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनु पर्ने धारणा राख्नु भएको थियो। प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताउनु भएको थियो। सांसद खनालका अनुसार अघिल्लो वर्ष भएको नवयुवा आन्दोलनका क्रममा पक्राउ परेकाहरूको मुद्दाबारे गृह मन्त्रालय अन्तर्गत अध्ययन समिति गठन भएको छ। समितिले मुद्दाको वर्गीकरण गरी विद्यमान कानून अनुसार फिर्ता लिन सकिने मुद्दाको प्रक्रिया अघि बढ़ाउने विषयमा पनि काम गरिरहेको उहाँले बताउनुभयो। तर गम्भीर प्रकृतिका अपराध, हात हतियार, ज्यान सम्बन्धी कसूर तथा लुटपाट लगायतका घटनामा संलग्न देखिएकाहरूको हकमा कानूनी प्रक्रिया कायम रहने सांसद खनालको भनाई छ। उहाँका अनुसार समितिले छिट्टै प्रतिवेदन बुझाउने र त्यसका आधारमा सरकारले प्रक्रिया अघि बढ़ाउनेछ।
0: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध सड़क आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। काठमाण्डुमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले सुकुमवासी तथा अव्यवस्थित नागरिक, मजदूर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाउनुभयो। वर्तमान सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका गतिविधि तथा कार्यशैली विरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको समेत बताउनु भएको छ।
1: भदौ दशमा रसुवाको भोटीकोशीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट छवटा शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली एकको अडिट तीन टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमूना मध्ये 588 डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँको भनाई छ। यो काम परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिएको नमूनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत, चीन र कोरिया, सिंगापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डीएनए का लागि संकलन भएका नमूना संकलन, शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखोशी काठमाण्डुमा डीएनए परीक्षणको काम भइरहेको छ।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मुखबाट दिइने हैजा विरूद्धको खोप अर्थात उरल कोलेरा भ्याक्सिन ओसीभी अभियान तीव्र पारिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएका उल्लेख छ। प्रतिवेदन अनुसार रसुवामा 15,812 र नुवाकोटमा 43,920 जनाले मुखबाट दिइने हैजा विरूद्धको खोप पाएका हुन्। रसुवाका गोसाईकुण्डा, उत्तर गया, आमाछो, दिङमो र कालिका गाउँपालिकामा तथा नुवाकोटको विदुर, बेलकोट गढी, किसपाङ र तार्किश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा टिटानस लिथेरिया टीडी खोप पनि
7: BBC News.
10: Journeys into the heart of global events.
7: And voices from around the globe.
11: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
7: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
12: Where do we begin?
7: With international news you can trust, BBC News.
10: Journeys into the heart of global events.
7: And voices from around the globe.
11: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृह पठाइएको र अन्यलाई धरौटी तथा तारेकमा छाडिएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग समेत गर्नुभएको छ। सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोडफोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्री कृष्ण प्रसाद अधिकारीले भोटेकोशीको बाढ़ीका कारण सड़क पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु खाद्यान्नमा लत्ता कपड़ा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ। सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खाना पकाउने ग्यास सहज हुन अझै कति समय लाग्ला भन्ने बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601 98578-35990 98578-35184। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
14: पैसामा छ शक्ति, पैसामा छ सहारा।
13: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
14: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
13: यो चाहिँ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
14: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
13: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
14: इतिहास गाथा र कथा गाँठका कुरा।
13: गाँठका कुरा
14: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश, प्रधानमन्त्री शाह र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबीच छलफल, स्वदेशमी रोजगारी र अवसरको सिर्जना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह, माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो, बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान लगायत खबरहरू प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाण्डु उपत्यकामा केही महिनादेखि खाना पकाउने ग्यासको अभाव छ। भोटेकोशी र त्रिशुलीको बाढ़ीले काठमाण्डुलाई जोड्ने धादिङको कृष्णभीर सड़क खण्ड अवरूद्ध हुँदा ग्यासको आपूर्ति श्रृंखला थप खलबलिएको थियो, जसको थप असर उपभोक्ताको भान्सामा परेको छ। कृष्णभीरको सड़क खुलेसँगै डिपोहरूमा सिलिण्डरको आपूर्ति क्रमशः बढ़दै गएको छ। अनि विस्तारै सहज बन्ने संकेत देखिएको छ, तर अहिलेसम्म उपभोक्ता लाइनमा नै छन्। सरकारले आपूर्ति सहज रहेको दावी गर्दै आएको छ, तर व्यवसायी भने ग्यास अभाव हट्न कम्तीमा 15-20 दिन लाग्ने बताउँछन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
15: भानु किसिमलाई देऊ भन्नु, म तिमीलाई एउटा तिम्रो भात खाने मेसो मिलाइदिउँ।
0: धनुषाको सबैलाई नगरपालिका घर भई ललितपुरको कुपण्डोल बस्दै आउनुभएका राम पुकार यादव एक महिनादेखि ग्यास नपाएर हैरान हुनुहुन्छ। घरमा श्रीमती र एक बच्चा सहित 3 परिवार रहेका उहाँ दिनभर मजदूरी गर्नुहुन्छ र बेलुका बिहान ग्यासको खोजीमा पसल पसल भौतारिनुहुन्छ। आफूसँग 2 सिलिण्डर भए तापनि जहाँ जाँदा पनि पसलेहरूले ग्यास आएकै छैन भन्ने जवाफ दिने गरेका छन् भने

0: भएको छ।
1: एक महिना भयो होटलमा खाएर आज ग्यास पाउँदैन। कुन पसलमा गयो भने यसले भन्छ ग्यासै छैन। जो पसलमा गयो भने कुन पसलमा ग्यासै पाउँदैन। टेकुमा गएको थाहा छैन पसल, वहाँ पनि गएको थियो त वहाँ भन्छ पनि छैन, मतलब ग्यास आएको छैन। नपाएर फेरि होटलैमा खाने, ग्यासको व्यवस्था गर्ने पर्यो नि यार। त खाना त खाने पर्यो जनतालाई नै, जनतालाई के चिजको सुविधा दिँदैन, के को जनता हो त।
0: ललितपुर सानिपामा ग्यास डिपो सञ्चालन गर्दै आउनुभएका व्यवसायी अशोक कुमार कर्मचार्यका अनुसार पृथ्वी राजमार्गको खुलेसँगै पछिल्लो समय ग्यास आपूर्ति केही सहज बन्न थालेको छ। विगतमा 70 वटा आउनुपर्ने ठाउँमा 25 देखि 35 वटा मात्र सिलिण्डर आउँदा आपूर्ति धान्न धौ धौ परेको भए पनि आजै 80 वटा सिलिण्डर प्राप्त भएकोले लाइनमा रहेका 100 देखि 150 जना ग्राहकलाई पुर्याउन सकिने र स्थिति सहज हुने उहाँको विश्वास छ।
2: बल्ल आज आएको नि यो ग्यास त, पहिला चोटि आएको। अब अस्ति एसटी आयो 25 वटा, हिजो 35 वटा आयो। अब 70 70 आउने ग्यास अब 25 वटा र 35 वटा आयो भने सहज हुन गाह्रो हुन्छ कि। 70 70 आयो भने 15 दिनमै ग्यास फलाफल हुन्छ, तर कम्पनीले ग्यास दिनु पर्यो कि। यो ठाउँ ठाउँमा बाँड्यो भने त्यो अब कर्मचारीहरू या त्यहाँ आउन नसक्नेहरू आउँदैन, अनि फोकटिया मान्छेले स्टक धेरै राख्छ, अनि यो समस्या आउँछ कि। अब मेरो हिजो अलिअलि आयो, अस्ति अलिअलि आएपछि आधा सहज भइसकेको छ। अब यो भानुको आज सबै सहज हुन्छ।
0: दोलखाको मेलुङ घर भई ललितपुर सानेपामा ग्यास डिपोमा कार्यरत उत्तम भण्डारीका अनुसार एक महिना अगाडिको तुलनामा अहिले ग्यासको अभाव केही घटे पनि डिपोहरूमा अझै पर्याप्त आपूर्ति हुन नसक्दा स्थिति पूर्ण सहज भइसकेको छैन। बाटो खुलेर ग्यास आइरहेको भए पनि डिपोहरूमा भने जति ग्यास आएको छैन। सामान्य बेलामा महिनामा 3-4 ट्रिप मात्र ग्यास आउने गरेकोमा अहिलेको अवस्थामा दोब्बर बनाएर 7-8 ट्रिप पुर्याउन सकेमा मात्रै सबै उपभोक्ताको माग पूर्ति भई ग्यासको समस्या पूर्ण रूपमा समाधान हुन सक्ने उहाँ बताउनुहुन्छ।
1: कम्पनीमा आएको होला, तर डिलरहरूमा त्यति आइरहेको सहज भइरहेको छैन। त्यो भएको हामी काम गरेर खान्छौँ यहीँबाट हो, तर अहिले ग्यास आइदिरहेको छैन, हामी बसिरहनु परेको छ। महिनामा 3-4 ट्रिप आउँछ भने हामीलाई यो बेलाको उसमा चाहिँ 8 ट्रिप जति आइदियो भने चाहिँ सबैको लागि व्यवस्था हुन्थ्यो, कसैले गाह्रो पर्दैन थियो, गाह्रो साह्रो हुँदैन थियो, हामी काम गर्नेलाई गाह्रो हुँदैन थियो।
0: सरकारले बुलेटको संख्या बढ़ाएको र स्थिति सहज भएको दावी गरे पनि डिपोहरूमा पर्याप्त आपूर्ति नभएकाले अवस्था पूर्ण रूपमा सामान्य हुन अझै 15 देखि 20 दिन लाग्ने देखिन्छ। अहिले पनि सिलिण्डर बोकेर आउने ग्राहकलाई व्यापारीले तुरन्तै ग्यास दिन सक्ने अवस्था छैन। ललितपुर सानिपामा ग्यास डिपो चलाउने दोलखाका गोकुल पौडेल:
3: कम्पनीले चाहिँ सहज हुन्छ भनेको छ, हामी पनि अब त्यही आशामा बसेका छौँ, तर अहिले तुरुन्तै आएर चाहिँ साउदी ग्यास छ भनेर झिकेर दिने अवस्था चाहिँ छैन। सहयोगको ठाउँमा 160 वटा बुलेट मगाएको छौँ, अब हिजोसम्म आइपुगेको छैन भन्छ कम्पनीले। यो गाडी भनेको ठाउँमा 40 वटा हाल्छ त, बेच्दै गरौँ न भने चाहिँ अब 2-4 दिनलाई आश देखाउने मात्रै हो कि। तपाईँको 200-300 वटा ग्यास बोकेर ल्याएर चाहिँ काठमाडौँको यत्रोमा पुर्याउन त गाह्रो छ नि। बुलेटै आउँदा त हाम्रो पहिल्यैदेखि समस्या नै भएको, त्यो गाडीमा ल्याएर बाँडेर त कति गयो।
4: फेरि पनि खबरकै सिलसिला, चालू आर्थिक वर्ष 83-84 को पहिलो महिना साउनमा 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको विवरण अनुसार साउनमा रेमिट्यान्स प्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनामा 21.2% बढ़ेको हो। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स प्रवाह 29.9% वृद्धि भएको थियो। अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह 10.2% बढ़ेर 1,40,00,00,000 पुगेको छ। गएको साउनमा वैदेशिक रोजगारीका लागि 42,693 जनाले अन्तिम श्रम स्वीकृति र 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको यही अवधिमा 44,466 जनाले अन्तिम श्रम स्वीकृति र 23,644 जनाले पुनः श्रम स्वीकृति लिएका थिए।
5: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अंसारले खानी तथा खनिज पदार्थ विधेयक 2083 राष्ट्रिय पूँजी निर्माण रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। आज समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अंसारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने बताउनु भएको हो। उहाँले खानी जन्य उद्योग मार्फत रोजगारी सिर्जना, कुल ग्राफ्ट उत्पादन जीडीपी वृद्धि र उद्योग संरक्षण तथा प्रवर्धनमा योगदान पुग्ने गरी विधेयकलाई अघि बढ़ाउनु पर्ने बताउनुभयो। अनुसारले विधेयकमाथि 250 भन्दा बढ़ी संशोधन प्रस्ताव आएको जानकारी दिँदै अब उनी दफावार छलफलमा संशोधनकर्ता तथा सरकारवालालाई समेत सहभागी गराइने बताउनुभयो। उहाँले खानी तथा भूगर्भ विभागमा उत्खनन, अन्वेषण तथा अनुसन्धानका लागि आवेदन दिएका र अनुमति लिएका व्यक्तिहरूले भोगिरहेका समस्याबारे तथ्याङ्क

0: गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति अनुसारले विभागको खानी अनुमति तथा पट्टा शाखामा कति फाइल दर्ता छन्, ती मध्ये कुन कुन फाइल कति समयदेखि रोकिएका छन् र रोकिनुको कारण के हो भन्ने विवरण समितिमा प्रस्तुत गर्न विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ। उहाँले फाइल अघि बढ़न नसक्नुका कारण र त्यसको समाधान समेत तथ्याङ्क सहित प्रस्तुत गर्न आग्रह गर्नुभएको हो। अनुसारले सरकारले अघि सारेको जीरो पेण्डिङ फाइलको अवधारणालाई समितिले पनि गम्भीर रूपमा लिएको बताउनुभयो। कुनै पनि फाइल लामो समयसम्म अनावश्यक रूपमा रोकिराख्ने अवस्था अन्त्य गर्नुपर्नेमा सभापति अन्सारीको जोड़ छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। अब बाँकी खबर। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक निफ्टी 22.85 अंकले बढ़ेर 2647.22 बिन्दुमा पुगेको छ। आज फाइनान्स र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा बैंक र जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 196 कम्पनीको शेयर बढ़ेकोमा 74 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने घटबट भएको छैन। आज स्नो रिभर्सको शेयर 13.66% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन हाथवे इन्वेस्टमेन्ट नेपालको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.49 अर्ब करोड़को कारोबार भएकोमा आज 345 कम्पनीका 2.12 करोड़ किता शेयर 6.74 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। हुन्डी कारोबार मार्फत 1.57 अर्ब करोड़ भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट 2 पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 शम्भु प्रसाद शाह र विराटनगर 17 35 प्रसाद यादवलाई जिल्ला प्रहरीकारले सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरीकारका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाका आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिलोमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी 1.57 करोड़ 64,39,39,000 रूपियाँ बराबरको रकम हुण्डी मार्फत कारोबार गरेको देखिएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरीकारलेमा राखे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँमा हल्का वर्षा भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा दिउँसो घाम लाग्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली 1-2 ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका केही ठाउँ तथा बागमती प्रदेशका थोरै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी 1-2 ठाउँमा पनि मध्यमसम्म पानी पर्ने अनुमान छ। कोशीको पहाड़ी 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। आज गणेशमान सिंहको 29 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 2046 सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउण्डेशनको आयोजनामा काठमाडौँको शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण गरियो। गणेशमान सिंहका छोरा एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिगमा पुष्पगुच्छ अर्पण तथा माल्यार्पण गरिएको हो। 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको थियो।
5: पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको बेसी शहर मनाङको चाने सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुंगा फुटाएर पहिरो हटाएपछि आज बिहानदेखि संचालनमा आएको डुम्रे बेसी शहर चाने सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूला ढुंगा खसेका थिए। सड़क खुलेसँगै साना गाड़ी पार भएका छन्। ठूला गाड़ी संचालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनुभयो। झण्डै 65 किलोमिटर लामो बेसी शहर चाने सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको ग्लोबल सिटीज इण्डेक्स 2026 अमेरिकाको न्यूयोर्क विश्वका उत्कृष्ट शहरको शीर्ष स्थानमा रहेको छ। न्यूयोर्क 100 अंकसहित पहिलो नम्बरमा रहेको हो। विश्वका 1000 ठूला शहरलाई अर्थतन्त्र मानवीय क्षमता जीवनस्तर वातावरण र शासन गरी 5 आधारमा मूल्यांकन गरेर सूची तयार पारेको अग्रणी स्वतन्त्र विश्वव्यापी परामर्शदाता कम्पनीले जनाएको छ। अक्सफोर्ड इकोनोमिक्सका अनुसार उत्कृष्ट शहर को दोस्रो नम्बरमा 98.8 अंकसहित बेलायतको लन्डन र तेस्रो नम्बरमा 93.4 अंकसहित फ्रान्सको पेरिस रहेका छन्। यो सूचीमा उत्कृष्ट 10 शहरमध्ये 5 अमेरिकाका रहेका छन्। सूचीमा अमेरिकाको सियाटल चौथो र सान फ्रान्सिस्को 5 स्थानमा छन्। त्यस्तै आयरल्याण्डको डब्लिन 6, अमेरिकाकै बोस्टन 7 र सान होजे 8, जापानको टोकियो 9 तथा स्विजरल्याण्डको ज्युरिच 10 स्थानमा रहेका छन्। उत्कृष्ट शहरको सूचीमा नेपालको संघीय राजधानी काठमाडौँ भने 687 स्थानमा रहेको छ। मूल्यांकन गरिएका 5 मध्ये कुनै पनि सूचकमा काठमाडौँ विश्वका शीर्ष 500 शहरभित्र पर्न सकेको छैन। सूची अनुसार काठमाडौँ अर्थतन्त्रमा 670, मानवीय क्षमतामा 562, जीवनस्तरमा 840, वातावरणमा 639 र शासनमा 635 स्थानमा रहेको छ। नेपाल दर्पणमा अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज एन्फा कार्यालय सादोबाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ। अहिले एन्फा निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक। मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश। प्रधानमन्त्री शाह र नवयुवा युवाको प्रतिनिधित्व गर्ने सांसद बीच छलफल। स्वदेशमै रोजगारी र अवसरको सृजना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह। माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र। प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान। अवरूद्ध कृष्णवीरको सड़क खुलोसँगै ग्यासको आपूर्ति बढ़न थाल्यो तर अभाव कायमै। सहज हुन अझै 15-20 दिन लाग्न सक्ने। अमेरिकाको न्यूयोर्कको उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा। र एन्फाको कार्यालयमा सीआईबीको छापा। अनुसन्धानका लागि कागजात नियन्त्रणमा। आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको

0: ब्यातीवाला दी मार्गदर्शन रेडियो नेनी चुकै नसु नला मुआवे ब्यातीवी मोलम थोपनांग वचु ब्यातीवाला आरौरतम शिरुप नसु दाकु दी रसला छेतु पिवी शेवी छोका मार्गदर्शन रेडियो TWR नेपाल GPO बक्स नम्बर 8975 EPC बक्स नम्बर 2561 काठमाडौँ नेपाल फोन नम्बर 01559103 मोबाइल नम्बर 9813300690 व्हाट्सएप नम्बर 9813300690 लोङसाङ दापुदी दसला छेथुप्नो माथेवा सेक्ला तेरीला तसिदिले जय मसे
1: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना गत 2026 अगस्त 26 में आये विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षतिप्रति हमी गहिरो सकारात्मक छौ सोही राष्ट्रीय विपत्ति को घुटी गंभीरतापूर्वक ध्यान दिए मैराथन को मिति सारिएको हो यस कठिन परिस्थिति में हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ
2: अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सेवाको लोकन्दु
3: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो
4: धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुम्बुमा सबै थोक पाइन्छ त
3: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
4: ल सुन बहिनी सुलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खुजु त्यही तयार
3: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000 सुनु दुतकुण्ड नगरपालिका 5 पल्लेरी सुनु खुम्बु
5: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
6: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
5: हाम्रा सेवाहरू
6: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्यूटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुम्ब नगरपालिका वडा नम्बर 5 पल्लेरी सोलुखुम्बु।
7: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसहि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: स्मार्ट हुनुहोस् सधैँभरि एसएमएसै रोजी।

0: योनि हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि. हो र? होइन होला त्यस्तो त.
5: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
5: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
6: हुन्छ.
7: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
9: मलाई मुख र घाँटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए.
11: म अलिकति पनि हिँड्न सक्दिन, श्वास श्वासमै समस्या देखियो.
12: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
13: नेपाल सरकार, विज्ञापन बोर्ड.
14: हेलो.
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
15: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी, छोरी.
0: हजुर,
15: यहाँ आऊ त नानी. यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी.
0: लु दिन त. हेलो, भन्नुहोस् त.
14: हेलो हजुर.
0: हजुर,
14: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
0: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: ए नानी, के भन्ने रहेछ? के भयो?
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
15: ल ल ल, के नदिन्छ?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
16: बाफ्रे,
6: अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआथिन, यसो त जसले पनि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
17: नेपाल सरकार विज्ञापन बोर्ड। मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
18: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
17: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
19: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
20: हार्दिक निमन्त्रणा। कोशी प्रदेश सरकारद्वारा असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा माननीय प्रदेश प्रमुख परशुराम थापुङको प्रमुख आतिथ्य र माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भव्यताका साथ संविधान दिवस मनाइने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं। रेबिका राई सँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: माफे दुधकोशी र सोलु दुधकुण्ड भएर बग्ने दुधकोशी नदीमा बहाको उच्च बासिन्दालाई सजग रहन आग्रह। राष्ट्रिय कृषि आधुनिकीकरण सोलु खुम्बुको वार्षिक कार्यक्रम सार्वजनिक। तोकिएकै समयमा सहमति र एकताका साथ 15 महाधिवेशन सम्पन्न गर्ने सोलु कंग्रेसको निर्णय।
1: भदौ महिनाको उत्कृष्ट प्रहरी बने फाब्लिङ विमानस्थलमा कार्य प्रहरी सहायक निरीक्षक अशोक कुमार चौधरी। चागिस्तान मादीका 195 विद्यार्थीलाई विद्यालय पुस्तक हस्तान्तरण।
0: फाप्लो बजारमा बाल सम्मुक्त मेरो व्यवसाय स्टिकर काँस अभियान शुरू। कोशीका 232 अन्नपत्र योजना चालू आर्थिक वर्षभित्र सक्ने लक्ष्य। माथिल्लो त्रिशुली एक सुरुङबाट 6 शव निकालियो।
1: महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नमानेपछि कांग्रेसका 4 जिल्ला सभापतिको जिम्मेवारी खोसियो। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त। इन्फा कार्यालयमा सीआईबीको छापा। 13 देशमा राजदूत नियुक्तिका लागि सिफारिश।
0: क्यानाडालाई युको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको कड़ा चेतावनी। स्वीडेनका प्रधानमन्त्री क्रिस्टरसनद्वारा राजीनामा दिने घोषणा।
1: र टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बने बटलर।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824417718, 9843449696 र 9861323472। आन्जी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: सोलु खुम्बुको खरी खोला पारी जोगिन क्षेत्रमा ठूलो पहिरो खसेको छ। पहिरोका कारण राउजे खोला थुनिन सक्ने र जुनसुकै बेला जलसतह बढ़ेर जोखिम सिर्जना हुन सक्ने खतरा रहेको छ। निरन्तरको भारी वर्षा भइरहेको उक्त क्षेत्रमा थप क्षति हुन नदिन प्रहरीले साँझ 6:30 बजे नै तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय सोलु खुम्बुका प्रमुख जिल्ला अधिकारी कमन सिंह थापा मगरका अनुसार भारी वर्षा का कारण पहिरो जाने क्रम जारी रहेकाले तल्लो तटीय तथा आसपास का बासिन्दालाई सुरक्षित रहन र सतर्कता अपनाउन भनिएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरी तथा स्थानीय प्रशासनले लगातार निगरानी गरिरहेको जनाइएको छ।
1: राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई ओहोडुंगाको आयोजनामा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्ध बैठक तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रमको पहिलो चरण आर्थिक वर्ष 2083-84 समाप्त हुने भएकाले परियोजना अन्तर्गत हालसम्म सञ्चालन भएका कार्यक्रम तथा उपलब्धिको यथार्थ विवरण अत्यावधिक गरी कार्यक्रम कार्यान्वयन एकाई ओहोडुंगालाई उपलब्ध गराउने निर्णय गरेको बैठकले गरेको छ। परियोजना अन्तर्गत प्रदेशतर्फ कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहतर्फ कृषि तथा पशु विकास शाखा मार्फत ब्लक तथा पकेट विकास कार्यक्रम सञ्चालन हुँदै आएका छन्। बैठकमा राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई ओहोडुंगाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सरकारवाला निकायको सहभागिता प्रस्तुत गरी सार्वजनिक गरेको थियो। ओखलडुंगा र सोलुखुम्बु जिल्लामा सञ्चालित 6 जोन क्षेत्र अन्तर्गत बाठो जोन, आलू जोन, स्याउ, ओखरी, किवी, सुन्तला जोन तथा अदुवा बेसार जोनका 60 दिन स्थिरता कार्यक्रमका लागि प्रस्तावित अनुदान सम्बन्धी कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो। सन् प्रदेश र स्थानीय तहका कृषि तथा पशु विकास शाखाबाट सञ्चालन हुने कार्यक्रम तथा क्रियाकलापमा दोहोरोपना र डुप्लिकेशन हुन नदिन तिनै तहबीच आवश्यक समन्वय र सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले कृषकहरूलाई परम्परागत कृषिमा मात्र सीमित नराखी व्यावसायिक कृषितर्फ उन्मुख गराउनेलाई कृषि प्रधान देश भनिँदै आए पनि कृषि क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनु भएको छ। कृषि उत्पादनको बजार व्यवस्थापन लगायतका विभिन्न कारणले कृषि क्षेत्रले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उहाँले उत्पादनसँगै बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई ओहोडुंगाका निमित्त वरिष्ठ कृषि अधिकृत हेमबहादुर आले मगरले कार्यालयले हालसम्म सञ्चालन गरेका कार्यक्रम तथा हासिल भएका उपलब्धि बारे जानकारी गराउनु भएको छ।
0: नेपाली कंग्रेस सोलुखुम्बुको पन्ध्रौं महाधिवेशनलाई आपसी सहमति र एकताका साथ सम्पन्न गर्ने सर्वसम्मत निर्णय गरेको छ। जिल्ला सदरमुकाम सल्लेरीमा बिहिबारे जिल्ला सभापति नामगेल जांगु शेर्पाको सभापतित्वमा बसेको जिल्ला कार्य समितिको बैठकले ओडा तहदेखि प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनसम्मका सबै चरणहरूलाई सहमतिको साझा थलो बनाउने औपचारिक संकल्प गरेको हो। केन्द्रीय कार्यपालिका अनुसार नै असोज 3 गते ओडा, 7 गते पालिका तथा 10 गते प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढ़ाइएको जानकारी दिएको छ। यसै क्रममा बैठकले जिल्लाका 52 ओडामा अधिवेशन सफलतापूर्वक सम्पन्न गराउनका लागि प्रतिनिधिहरू समेत चयन गरिसकेको छ। विगतका अधिवेशनहरूमा क्रियाशील सदस्यता वितरण सम्बन्धी विवादका कारण सांगठनिक गतिविधि पटक पटक प्रभावित हुने गरेको भए पनि यस पटक भने सदस्यता वितरणको कार्य पूर्णता विवादरहित ढंगले सम्पन्न हुनुलाई सकारात्मक उपलब्धि मानिएको छ। 14 जिल्ला अधिवेशनबाट नेतृत्व सम्हाल्नु भएका सभापति नामगेल जांगो शेर्पाले पार्टीभित्रको आन्तरिक गुटबन्दीलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै सर्वसम्मतिको जग बसाल्नु भएको राजनैतिक विश्लेषकहरूको ठम्याई छ। विगतमा जस्तै निर्वाचनका बेला विभिन्न गुटबाट छुट्टा छुट्टै उम्मेद्वार सिफारिश गर्ने परम्परालाई तोड्दै सर्वसम्मत उम्मेद्वार चयन गर्ने परिपाटी शुरू गरिएकाले नै जिल्लामा कंग्रेसले निरन्तर सफलता हासिल गर्दै आएको नेताहरूको भनाई रहेको छ। जेएनजी आन्दोलनपछिको जटिल राजनैतिक घटनाक्रमका बीच गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सोलुखुम्बुबाट कंग्रेसका उम्मेद्वार प्रकाश सिंह कार्की विजयी हुनु र त्यसअघि स्थानीय तह निर्वाचनमा जिल्लाका 8 मध्ये 5 पालिकामा जित हात पार्नुमा पार्टीभित्र कायम गरिएको यही आन्तरिक सहमति र एकता मुख्य मुख्य कारक रहेको पार्टीको भनाई रहेको छ। उक्त बैठकमा पार्टीका शीर्ष नेतृत्वको बाक्लो उपस्थिति रहेको थियो। केन्द्रीय कार्य सम्पादन समिति सदस्य आङ्गेलु शेर्पा, केन्द्रीय सदस्य द्वय छिन्दी लामु शेर्पा र धर्म नेपाली, प्रतिनिधि सभा सदस्य द्वय प्रकाश सिंह कार्की तथा रिना उप्रति केसी र पूर्व जिल्ला सभापति विनोद बस्नेत सहितका नेताहरूले आफ्नो धारणा राख्नु भएको थियो। उक्त बैठकमा पार्टीका नेताहरूले सोलुखुम्बु कंग्रेसमा लामो समयदेखि चरा गाडेर बसेको गुट उपगुटको राजनीतिक अभ्यासलाई पूर्ण रूपमा अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा विशेष जोड दिएको छ।
1: प्रहरी सहायक निरीक्षक अशोक कुमार चौधरी भदौ महिनाको उत्कृष्ट प्रहरी एवं पुलिस सर्वमान घोषित हुनुभएको छ। इलाका प्रहरी कार्यालय नाम्सी बजार दरबन्दी भई हालफाबु विमानस्थल सुरक्षा गार्डका कार्यरत प्रहरी सहायक निरीक्षक चौधरी भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी सहायक निरीक्षक चौधरीले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरेको जनाएको छ। उहाँले जिल्लाभित्र घटेका जघन्य अपराधका घटनाहरूमा गम्भीर अनुसन्धान गरे अभियुक्तहरूलाई कानूनी दायरामा ल्याउन महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। हात नाता करोली मुद्दाका कानूनको विवादमा परेका बालकलाई पक्राउ गरी पूर्वपक्षका लागि बाल सुधार गृह विराटनगर पठाउने कार्यमा उहाँको सक्रिय भूमिका रहेको थियो। यसका साथै सामाजिक सञ्जालको दुरूपयोग गरी नग्न फोटो तथा भिडियो पठाएर हैरानी र बदनामी गराउने प्रतिवादीलाई पक्राउ गरी विद्युतीय अपराध ऐन 2063 बमोजिम कानून कार्यवाहीको दायरामा ल्याउन पनि उहाँले महत्वपूर्ण कार्य गर्नुभएको थियो। त्यस्तै गरी सोलु दुधकुण्ड नगरपालिका वोट नम्बर 4 फाबले स्थित सानो दुधकुण्ड सेतीदेवी मन्दिरमा लागेको मेलामा सुरक्षा ड्यूटीमा खटिए मन्दिर व्यवस्थापन समितिसँग सहकार्य गर्दै मेला शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उहाँले प्रशंसनीय भूमिका निर्वाह गर्नुभएको थियो। आम नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाउँदै नेपाल प्रहरीको छवि उच्च बनाउन योगदान पुर्याएकाले कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राज बुदा ठोकीद्वारा उहाँले उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
0: सोलु दुधकुण्ड नगरपालिका आठी केरिङ स्थित श्री चाङ स्थान माध्यमिक विद्यालयका 195 विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ। मोन भिसु नेपाल फाउण्डेशन काठमाण्डुको समन्वय तथा इटालीको 20 नोफर लाङथाङ संस्थाको सहयोगमा बिहिबार विद्यार्थीहरूलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो। यस्तै सोही अवसरमा विद्यालयका लागि नवनिर्मित एक कोठे पक्की भवनको उद्घाटन तथा हस्तान्तरण समेत गरिएको छ। मोन भिसु नेपाल फाउण्डेशनले यसअघि निर्माण गरेको 4 कोठे भवनमा थप एक कोठा निर्माण भएपछि विद्यालयमा 5 कोठे पक्की भवन तयार भएको हो। भवन थपिएसँगै विद्यालयको कक्षा कोठा व्यवस्थापनमा सहजता हुने तथा विद्यार्थीको पठन पाठनका लागि थप सुविधा पुग्ने अपेक्षा गरिएको छ। पोसाक तथा भवन हस्तान्तरण कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिका 8 का वडा अध्यक्ष पासङ कटुवाल, मोन भिसु नेपाल फाउण्डेशनका अध्यक्ष छुनबास लामा शेर्पा, कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पा तथा टेन्टिनो फर लाङथाङका प्रतिनिधि रोजारियो साला लगायतको उपस्थिति रहेको थियो।
1: सोलु दुधकुण्ड नगरपालिका 4 फाब्लु बजारमा बालश्रम मुक्त मेरो व्यवसाय अभियान अन्तर्गत स्टिकर पास कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ। बालमुची वडा निर्माण गर्ने उद्देश्यले सञ्चालन गरेको अभियान अन्तर्गत नगर प्रमुख नामजेल जाङ्गु शेर्पाको प्रमुख आतिथ्यतामा व्यवसाय तथा पसलहरूमा स्टिकर पास गरेको हो। बालबालिकालाई श्रममा लगाउने अवस्थाको अन्त्य गर्दै उनीहरूलाई गुणस्तरीय शिक्षा, उचित संरक्षण, सामाजिक सहभागिता तथा विकासका अवसरसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ। अभियान मार्फत फाब्लु बजार क्षेत्रका व्यवसायीलाई बाल श्रम प्रयोग नगर्ने प्रतिबद्धतासहित सचेत गराउने र बजारमा क्रमशः बाल श्रम मुक्त बनाउने लक्ष्य लिएको छ। वडा अध्यक्ष युवराज तमाङ अनुसार आगामी असोज 25 गते सोलु दुधकुण्ड नगरपालिका 4 लाई औपचारिक रूपमा बालमुची वडा घोषणा गर्ने तयारी भइरहेको छ। लागि आवश्यक प्रक्रिया तथा तयारीका कामहरू अघि बढ़ाएको उहाँले जानकारी दिनुभएको छ। अभियानले फाब्लु बजार क्षेत्रलाई बालश्रम

0: सामग्री बीचको छलफलमा लामो समयदेखि अलपत्र रहेका योजना चालू आर्थिक वर्ष भित्रै पूरा गर्ने सहमति भएको हो। बजेट अभाव र प्रक्रियागत झन्झटका कारण कोशी प्रदेशमा अलपत्र परेका 232 पूर्वाधार योजनाको काम अघि बढ़ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्य र निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका प्रतिनिधि बीचको छलफलमा लामो समयदेखि अलपत्र रहेका योजना चालू आर्थिक वर्षभित्रै पूरा गर्ने सहमति भएको हो। मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 121 कालो पत्रे सड़कहरू स्रोत अभावमा अधूरा छ, अधूरो रहेको छ। पुल भवन लगायतका 111 योजनाहरू पनि अलपत्र अवस्थामा छन्। गत आर्थिक वर्षमा मोरङका 45, झापाका 42, सुनसरीका 19, इलामका 9, खोटाङका 3, उदयपुरको 2 र धुमकुटाको 1 सड़क योजना स्रोत अभावमा अधूरो रहेका थिए। ती सड़कहरू मात्रै पूर्णता दिन करिब 32 करोड़ रूपियाँ आवश्यक छ। सरकारले स्रोत जुटाइदिएपछि काम अघि बढ़नेछ। मन्त्री आचार्यले अधूरा योजना अघि बढ़ाउँदा आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि मुख्यमन्त्री र अर्थमन्त्रीसँग आवश्यक समन्वय गर्ने बताउनु भएको छ। निर्माण व्यवसायी महासंघको सी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशर बहादुर बुढा थोकीले तोकिएको समय सीमा भित्रै गुणस्तरीय काम सम्पन्न गर्ने प्रयास गरिएको बताउनुभयो।
1: गएको भदौ 10 गते रसुवाको फुटेको सीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिन पेसोले एक जलविद्युत आयोजनाको सुरुङबाट 6 सप निकालेको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशूले एकको अधिले दिनमा सुरुङभित्र ढलान गर्नका लागि बुनिएको डण्डीबाट जालीको भित्रभागमा अल्झेक अवस्थामा 3 सपहरू भेटिएका हुन्। भेटिएका सपलाई बाहिर निकालेको र सुरुङभित्र हिलोमा अरू सप पनि हुन सक्ने आशंका खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। यसैबीच रसुवाको फोर्टेको सीमा आएको बाढ़ीमा परेर ज्यान गुमाएका तर पहिचान हुन नसकेका शव माटोमुनि गाडेर व्यवस्थापन गरेको छ। शव पहिचान नभएका 1148 जनाको शव जमीनमुनि गाडेको छ। भदौ 10 गते तिब्बततर्फ लिहिन्दे खोलाको बहाव अचानक बढ़ेपछि रसुवाको फोर्टे कोशी र त्रिशुलीमा अप्रत्याशित बाढ़ी आएको थियो। बाढ़ीमा परेर अहिलेसम्म 1410 जनाको मृत्यु भएको पुष्टि भएको छ भने सुरक्षा कर्मीहरूले फोटेको से त्रिशुली र नारायणीको किनारबाट मृतकको शव संकलन गरेका हुन्। प्रहरी हेडक्वार्टरबाट अनुसार मृत्यु भएका मध्ये 103 जनाको मात्र शव पहिचान भएको छ। बाढ़ीका कारण 6145 जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन भएका र पहिचान नखुलेका मृतकका परिवारले कुशको शव बनाएर अन्तिम संस्कार समेत गरिसकेका छन्। पहिचान नखुलेका शवको पहिचान गर्ने मुख्य आधार डीएनए परीक्षण बनेको छ। अहिले ती प्रगतिमा डीएनए परीक्षणको काम भइरहेको छ। कुमलटार स्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र सामाखुसे स्थित प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणको काम भइरहेको छ। मृतकका आफन्त 2000 व्यक्तिको रगतको नमूना संकलन गरिएको छ भने पहिचान भएको शवको हड्डी र दाँतको 1337 नमूना संकलन गरिएको छ। प्रहरीको प्रयोगशालामा पठाएको रगतले 1000 नमूना मध्ये 443 नमूना परीक्षण सकिएको छ। मृतकको दाँत र हड्डीबाट 500 नमूना विधि विज्ञान प्रयोगशाला परीक्षण भइरहेको छ। त्यसमध्ये 176 नमूनाको परीक्षण नतिजा आइसकेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको 1568 नमूना मध्ये 800 भन्दा बढ़िएको प्रोफाइलको रिपोर्ट आएको प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृत मुलुक प्रधानले बताउनु भएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको बुटोल स्थित ल्याबमा पनि डीएनए प्रोफाइलिङ भइरहेको छ। बुटोलको ल्याबलाई दिएको 58 रगतको नमूना मध्ये 30 नमूनाको प्रोफाइल जेनेरेट गरेको प्रधानले जानकारी दिनुभएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मृतकको हड्डी र दाँतको 836 नमूना र आफन्तको रगतको 731 नमूना परीक्षणका लागि पठाएको छ। विधि विज्ञान प्रयोगशालाको टीमसँग मिलेर चन्द्र भारतमा डीएनए विज्ञहरूले पनि परीक्षणको काम गरिरहेका छन्। प्रहरीको अनुसार विधि विज्ञान प्रयोगशालामा प्रहरीको टीमसँग भारतीय कोरियन डीएनए विशेषज्ञ हरूले जाँच गरिरहेका छन्। दुवै ल्याबमा गरेको परीक्षणबाट अहिलेसम्म 1400 भन्दा बढ़ीको डीएनएको रिपोर्ट आइसकेको छ। प्रहरी प्रधान कार्यालय असोज भित्रै आफन्तहरूलाई जमीनमुनि गाटेका शव बुझाउने तयारी गरिरहेको छ। प्रहरी प्रधान कार्यालयका

0: सेना उसा डिभिजनका अनुसार असोजको अन्तिम हप्ताबाट सब हस्तान्तरण शुरू गरिनेछ। पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका सब दिनैभरि काम भइरहेको छ। अब आर्थिक समाचार। नेपाल राष्ट्र बैंकले आजदेखि 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार साधुकै आकार तथा रंगमा नयाँ 50 रूपियाँ दरको नोट चलन चल्तीमा ल्याएको हो। नोटको अझ भागमा श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रूपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट 50 रूपियाँ तुरन्त पाइनेछ भने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ। यसै बीच भुकोशी नदीमा पानीको बहाव उच्च भएको छ। खरी खोला पारी जुबिङमा ठूलो पहिरो खसेको र राउजी खोला थुनिएको हुन सक्ने भएको पानीको जलस्तर बढ़ेको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले बताउनुभयो। त्यस क्षेत्रमा अहिले भीषण वर्षा पनि भइरहेको छ। नदी तटीय क्षेत्रमा रहेका 3 घर परिवार सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब परीक्षक नवीन राजा बुढा थोकीले जानकारी दिनुभयो। रातको समय भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। नेपाली कांग्रेसले पूर्व सभापति श्रीबहादुर देवा समूहका 4 जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ। अधिवेशनको प्रक्रिया अगाडि बढ़ाउन नमानेपछि कञ्चनपुर मुगु डोटी र बागलुङका जिल्ला सभापतिलाई जिम्मेवारीबाट हटाएको हो। जिम्मेवारी खुसी पनि सभापतिमा भने कामै राखेर अन्य व्यक्तिलाई कार्यभाग सभापति तोकेको छ। कञ्चनपुरका पदम बोगटे, मुगुका एम बहादुर शाही, डोटीका नरेन्द्र बहादुर सिंह र बागलुङका जीत शेषनको जिम्मेवारी खुसिएको जनाएको छ। सभापतिलाई जिम्मेवारीबाट खट्टा हटाएर कञ्चनपुरमा हरिचन्द्र राणा, मुगुमा हरिजंग शाही, डोटीमा नारायण बहादुर बलायर र बागलुङमा तारानाथ पौडेललाई जिम्मेवारी दिएको छ। असोज 16 गतेबाट शुरू हुने महाधिवेशन अन्तर्गत असोज 3 र 4 गते देशभर वड़ा अधिवेशन हुँदैछ।
1: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रहनुभएका श्रेष्ठले कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको हो। यसअघि सरकारले ल्याएको सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 मार्फत हितेन्द्र देवसा खेस्वत प्रमुक्त भएपछि वरिष्ठताका आधारमा श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको थियो। यस्तै मन्त्री परिषद बैठकले नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने र साबिकमा कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य निर्वाचन नियमावली 2083 संशोधन गर्ने पनि निर्णय गरेको छ। यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज एन्फा कार्यालय साध्य बाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ। अहिले एन्फा निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेप कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो।
0: सरकारले 13 देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ। परराष्ट्र मन्त्री सुशील खनालले मन्त्री परिषद बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका अध्ययन तथा अनुसन्धानमा संलग्न नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिश गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। मन्त्री परिषदको निर्णय अनुसार भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा र बेलायतका लागि आकाश प्राप्त पूर्व प्रधान सेनापति गौरव शमशेर जंगबहादुर राणा राष्ट्रिय सिफारिश भएका छन्। जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राची शेरचन्द र जर्मनीका लागि सरो जोशीको नाम सिफारिश गरेको छ। यस्तै ओमानका लागि डाक्टर पद्याक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक
2: निर्देशक डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि मञ्चला झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राष्ट्रपति सिफारिश गर्ने निर्णय मन्त्री परिषदले गरेको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई युरोपेली संघको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अघि बढ़ाए। युरोपसँग व्यापारमा कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ट्रम्पले यस्तो सहकार्य अघि बढ़ाए युरोपेली सामानमा धेरै चर्का भन्सार महसुल लगाउन सक्ने वा विभिन्न क्षेत्रमा व्यापार रोक्न सक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। वहाँले क्यानाडासँग सम्बन्धित प्रस्तावलाई हास्यास्पद समेत टिप्पणी गर्नुभयो।
2: स्वीडेनका प्रधानमन्त्री ओल्फ क्रिस्टनले राजीनामा दिने घोषणा गर्नुभएको छ। संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि क्रिस्टनले राजीनामा दिन लाग्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्वीडेनको निर्वाचन प्राधिकरणका अनुसार 349 सदस्य संसदीय चार विपक्षी दलले 176 सीट जितेका छन्। सत्तारूढ़ गठबन्धनमा रहेका चार दलले भने 173 सीट पाएका छन् भने दुई पक्षबीच सन्डे 50,000 मतको मात्र अन्तर रहेको छ।
0: इंग्ल्याण्डका ब्याटर जोसफ बटलर टिटुमान्ते क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बनेका छन्। गैराती घरेलु मैदानमा कार्डिफमा भएको श्रीलंकासँगको दोस्रो टिटुवान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 30 रन जोड्दै समग्र टिटुवान्टीमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएका हुन्। उनले 528 टिटुवान्टीमा 900 र 107 अर्धशतक सहित 35.64 15,000 रन बनाएका छन्। 36 वर्षीय बटलरले वेस्ट इण्डिजका काई रन पोलार्डको कीर्तिमान तोड्नु भएको हो। 39 वर्षीय पोलार्डले 754 टिटुवान्टीमा 200 र 71 अर्धशतक सहित 31 औषधमा 14,999 रन बनाउनु भएको छ। टिटुवान्टी क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीको तेस्रो नम्बरमा इंग्ल्याण्डका एलेक्स हेल्स रहनु भएको छ। वहाँले 537 खेलमा 7 शतक र 93 अर्धशतक सहित 29 औषधमा 14,581 रन बनाउनु भएको छ।
2: खेल खबर सँगै सोले समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: मापे दुधकोशी र सोलो दुधकुण्ड भएर बग्ने दुधकोशी नदीमा पानीको बहाव उच्च। बासिन्दालाई सजग रहन आग्रह। राष्ट्रिय कृषि आधुनिकीकरण सोलुखुम्बुको वार्षिक कार्यक्रम सार्वजनिक। तोकिएकै समयमा सहमति र एकताका साथ 15 महाधिवेशन सम्पन्न गर्ने सोलुखुम्बु कंग्रेसको निर्णय।
2: भदौ महिनाको कृष्ण प्रहरी बने फाब्लु विमानस्थलमा कार्य प्रहरी सहायक निरीक्षक अशोक कुमार चौधरी। चागिस्तान माविका 195 विद्यार्थीहरूलाई विद्यालय पुस्तक हस्तान्तरण।
0: आफ्नो बजारमा वास्तवमा मुक्त मेरो व्यवसाय स्टिकर टाँस अभियान शुरूको सिका। 232 अलपत्र योजना चालू आर्थिक वर्षभित्र सक्ने लक्ष्य। माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो।
2: महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नमानेपछि कांग्रेसका चार जिल्ला सभापतिको जिम्मेवारी खोसियो। विद्युत प्राधिकरणको कार्यकारी निदेशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त। इन्फा कार्यालयमा सीआईबीको छापा। 13 देशमा राष्ट्रिय नियुक्तिका लागि सिफारिश।
0: क्यानाडालाई युको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको कड़ा चेतावनी। स्वीडेनका प्रधानमन्त्री क्रिस्टनद्वारा राजीनामा दिने घोषणा।
2: र टी ट्वेन्टी क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बने बटलर।
0: हवस् त, साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरै विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला।
2: नमस्कार।
3: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको स्थितिप्रति हामी गहिरो सकारात्मक छौ। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सेवा सोलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईँले हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगा सँगै इन्टरनेट अनलाइनको www.soluefm.com तथा हाम्रो पात्र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समितिको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्छौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठिनै जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवधनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा रगत रहन्जेल कुनै अपराध होस् या झै झगडा, बाढी पहिरो वा आपद विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा भनी मूल मान्यतालाई सिफार गर्दै कार्यक्रम अगाडि बढाउन चाहन्छौ। प्रहरी कार्यक्रमको आज 261 अङ्क हो। आजको अङ्कमा राष्ट्रभाव समितिको गीत, घरेलु हिंसा सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौ। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्, त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत, अहिलेलाई यहाँहरूको लागि।

0: राष्ट्रभाव समितिको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। मिति 2083 साल भदौ 29 गते बाल दिवसको अवसरमा प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुमुको आयोजनामा बाल दिवसको अवसरमा जनजागृति आधारभूत विद्यालय सल्लेरी सोलुखुमुको विद्यालयमा अध्ययनरत कक्षा 4, 5, 6 विद्यार्थीहरूलाई लक्षित गरी प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई नेपाल प्रहरीले दैनिक रूपमा सम्पादन गर्ने विभिन्न क्रियाकलाप तथा काम कारवाही कार्यालयका विभिन्न शाखाहरूको कार्य सम्पादन प्रहरीको भूमिका एवं जिम्मेवारीका विषयमा जानकारी प्रदान गरेको थियो। विद्यार्थीहरूमा प्रहरी सेवा प्रति सकारात्मक धारणा, जनचेतना तथा सुरक्षा सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले प्रहरी र विद्यार्थी बीचको सम्बन्ध थप सुमधुर बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास जिल्ला प्रहरी कार्यालय सोलुखुमुले लिएको छ। सम्मानित सोलुखुमु जिल्ला अदालतको मिति 2067 साल पुस 5 गते कर्तव्य ज्ञान मुद्दामा 5 वर्ष कैद ठहर भई फरार रहेका प्रतिवादी जिल्ला सोलुखुमु थुलुङ रुखोसी गाउँपालिका वडा नम्बर 1 बस्ने वर्ष 33 को सन्तोष खत्रीलाई काठमाडौँको बौद्ध स्थितमा लुकीसिपी बसिरहेको अवस्थामा मिति 2083 साल भदौ 28 गते जिल्ला प्रहरी कार्यालय सोलुखुमुबाट खटिएको विशेष प्रहरी टोलीले प्रहरी पीड़ित बौद्ध काठमाडौँको समन्वयमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुमुमा ल्याएकोमा निजालाई कैद तथा जरिवाना भुक्तानको लागि 30 गते सम्मानित सोलुखुमु जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतको आदेश अनुसार निजा प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानीको लागि कारागार कार्यालय सल्लेरी सोलुखुमु तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। सम्मानित सोलुखुमु जिल्ला अदालतको लागत नम्बर 837 भएका जबरजस्तीकरणी मुद्दामा 2 वर्ष 11 महिना 8 दिन कैद र 30,000 जरिवाना ठहर भई फरार रहेको प्रतिवादी जिल्ला सोलुखुमु सोलुदुत्कुर नगरपालिका वडा नम्बर 5 लुरा टोल बस्ने वर्ष 38 को सुम्बा शेर्पालाई सिन्धुली जिल्लामा लुकीछिपी बसिरहेको अवस्थामा मिति 2083 साल भदौ 26 गते जिल्ला प्रहरी कार्यालय सोलुखुमुबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको समन्वयमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुमुमा ल्याएकोमा निजालाई कैद तथा जरिवाना भुक्तानको लागि ऐचन 29 गते सम्मानित सोलुखुमु जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतको आदेश अनुसार निजा प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानीको लागि कारागार कार्यालय सल्लेरी सोलुखुमुमा पठाएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुमुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुमुका विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारी, अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम, टेलिफोन भेटघाट कार्यक्रम, मानव विस्फीकरण तथा ओसर पोसर रोकथाम, सार्वजनिक सवारी साधनमा हुन सक्ने यौनजन्य दुर्व्यवहार, ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक गर्दैलो कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुमु तथा माता जिल्ला कार्यालय नाम्चे सोताङ नेचर प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँग हातेमालो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रभाव भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुले ट्राफिक नियम उल्लंघन गर्ने जिल्लामा सञ्चालित विभिन्न सवारी साधनलाई कारवाही गरेको छ। ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लंघन गर्ने 18 सवारी साधन कारवाहीमा परेका छन्। कारवाही हुनेहरूमा ट्रक 2, बस 1, ट्रयाक्टर 1, टेम्पो 3, जीप कार 8 र मोटरसाइकल 3 रहेका छन्। कारवाहीबाट 21,000 रुपियाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने, 2 भन्दा बढी सवार हुन नपाइने नियम भए तापनि 2 भन्दा बढी सवार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कारवाही गरेका छन्। सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालना गर्नुहुन सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुले अनुरोध गर्नुभएको छ।
1: बालबालिका सम्बन्धी ऐन 2075 अनुसार 18 वर्ष उमेर पूरा नगरेका व्यक्तिहरू बालबालिका हुन्।
2: सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, माया, स्नेह, बालमैत्री वातावरण, पोसिलो खाना, नाम, राष्ट्रियता, बुबा आमासँग बस्ने, भेटघाट गर्न पाउने आदि बालबालिकाको जन्मसिद्ध अधिकारहरू हुन्। यी अधिकारहरूको संरक्षण गरौं।
1: बालबालिकामाथि क्रूर अमानवीय व्यवहार, यातना, बाल यौन दुर्व्यवहार, शारीरिक चोटपटक वा असर पुर्याउने, आतंकित पार्ने, भेदभाव, बहिष्कार वा घृणा गर्ने, मानसिक पीड़ा दिने, बाल विवाह, गैर कानूनी ओसार पसार र अपहरण गर्ने, बेदबिखन गर्ने, बाल बालिकाको अंग झिक्ने, बन्दकमा राख्ने जस्ता दण्डनीय कार्यहरू नगरौं नगराउं।
2: बाल बालिका माथि हुने हिंसाको अन्त्य गरौं, बाल बालिकालाई माया गरौं।
0: सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ निलारी विमानस्थल लुक्ला सोलुखुम्बुमा भदौ महिनामा हवाईजहाज मार्फत 1724 जना विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 728 जना रहेको, आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधी घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ घरेलु हिंसा सम्बन्धी सजगमूलक सन्देश।
3: एउटा फोटो खिच
4: हजुर पनि के बुढेसकालमा भर्खरको ठिटा जस्तो बन्नु भएको।
3: ज्यान बुढो भए पनि मन त बुढो भएको छैन नि हो शान्ति। त्यसमा पनि हेर झन् भगवानले हाम्रो परिवारलाई खुसीका साथ राख्नु भएको छ। ल जे होस् अहिले म एकछिन पर साइलागोमा पुगेर आउँछु।
5: आमा म साथीहरूसँग घुम्न जान लागेको, यसो खर्च दिनु न।
4: ए हो र एकछिन रोख त बाबु, यता आऊ त बाबु, लो 5000 भए त पुग्छ होला नि। आमा खाजाको लागि पैसा दिनु न, कापी पनि सकिएको थियो।
6: बढी नाटक नगर है,
4: ल
6: 50 रुपियाँ।
4: यतिले त पुग्दैन नि आमा,
6: तेरो ताला ठिक छैन है, बाहिरको केटाहरूसँगको सङ्गत लागेकी छ, याद गर है तलाई फेरि।
5: आमा म गएँ,
4: भरे छिट्टै घर आऊ है मेरो छोरो।
5: भरे अलिक ढिलो हुन सक्छ, साथीहरूसँग बल्ल त भेट भएको छ, देर नगर्नुहोस् आइहाल्छु नि।
4: दाइले चाहिँ घुम्न जान 5000 दिने, अनि मलाई चाहिँ काफी किनेर खाजा खाना पनि नदिने, यति पैसाले के गर्ने।
6: छोरा भनेको घरको कुल धान्य हो, त भनेको अर्काको भित्तो, तलाई दिएर के गर्नु, अर्काकै घर जाने हो त, चुप लाग जा।
3: के भयो छोरी? शान्ति, ए शान्ति यहाँ आउँछ। छोरी किन रुँदै बाहिर गइन्? छोरीलाई यसरी गाली गरेर पठाउने हो? अहिलेको बच्चाहरूलाई फकाई फुलाइकन सम्झाउनु पर्छ। अहिलेको बच्चाहरूले कतिखेर के घटना घटाउने हो थाहै हुँदैन। तिमीले यसरी भेदभाव गर्ने हो भने अरूले के सिक्छ?
4: सुन न, हिजो हामी घुम्न गएको थियो नि, त्यो फोटो छ नि मेरो त तिम्रो मोबाइलमा, राम्रो राम्रो आएको छ होला नि होइन? त्यो छ नि मेरो सिङ्गल नि पठाइदेऊ, अनि तिम्रो र मेरो नि हाल, अनि ग्रुपको पनि हाल नि, फेरि नबिर्सिकन हाल है, हाल न तुरुन्तै, राम्रो राम्रो छानेर हाल नि, त्यहाँ नराम्रो हाल्ने होइन नि, लाइक कमेन्ट आउँछ के धेरै। हुन्छ ल ल पठाइदेऊ ल।
3: ए शान्ति कति मोबाइलमा मात्रै झुन्डिरहेको, बुहारी एक्लै काम गरिरहेकी छ, सघाउनु पर्दैन। हेलो हजुर सर, ए हो र हजुर, ल म आएँ हजुर आएँ।
4: ए सुन न, यस्तै बुढाहरू कराइरहन्छन् के, बुढी राम्रो भएर त हिँड्नै नसक्ने भने कराउने जातै हो, छोडिदेऊ। फोनमा कति कुरा गरिरहनु, खाजा साजा पनि खाऊला होइन, भेटेर फोटो पनि छानौला, ग्रुपहरू बसेर टक्क खाजा खाना जे जे हुन्छ यतै आज म कहाँ खाने आऊ है सबैजना यही बसेर रमाइलो नि गरौँला के ल ल आउने तुरुन्तै आऊ ठिक छ हुन्छ ल आऊ है हुन्छ बुहारी बुहारी ए बुहारी यसले बोलाएको त फिट्टिकै सुन्दिने भने
7: आमा बोलाउनु भएको मलाई
4: अघिदेखि कराउँदा कराउँदै घाँटी दुखिसक्यो मेरो चार पाँचजना साथीहरू आउँदैछन् दुई चारवटा आइटम यसो मिठो अलिक छिटो बनाएर राख है जाऊ छिटो आउँदैछन् तयार पारेर राख जा भनेको सुनेन के मुख हेरेर बसिरा
7: आमा एक्लै छु फेरि त्यति धेरै खानेकुराहरू बनाउनु पर्नेछ बरु कोही सघाउन आए छिटो हुन्थ्यो कि
4: के अरे मैले भनेको नटेर्ने त ल
7: मैले त्यस्तो भनेको होइन कि आमा कसैले मलाई सघायो भने छिटो छिटो काम सकिन्थ्यो कि त्यति मात्रै भन्यो दिउँसोको कामहरू पनि बाँकी नै छ त्यसैले
4: ए

0: Halo?
1: Pradeep. Pradeep. मैले हजुरको आमालाई कहिले खुसी पार्न सकिन. मैले गरेको हरेक काम आमाले मन पराउनु हुन्न. जहिले पनि रिसाउनु मात्र हुन्छ. हजुर छिटो आउनुहोस्. आज त अति नै भयो. सायद आजको दिन मेरो लागि
0: अहिले व्यस्त छु म. फोन राख त पछि कुरा गर्ला.

0: यस्तो खुसी र शान्तिसँग चलिरहेको परिवारमा तिमी यसो नगर न बुढी, आमाले भनेको मान्नुपर्छ, तिमी बुहारी हो, तिमी सबको भनेको मान्नुपर्छ।
1: भर्खरै यहाँहरूले सुन्नुभयो घरेलु हिंसा सम्बन्धी सचेतनामूलक सन्देश। प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव, गुनासो वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 0385 3056 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँको प्रश्न जिज्ञासालाई हामी जस्ताको तस्तै प्रसारण गर्नेछौ भने तपाईँको जिज्ञासा वा प्रश्नको जवाब प्रहरी कार्यक्रम मार्फत नै लिनेछौ। कुनै घटना या परिघटना सम्बन्धी आवश्यक ऐन कानूनको विषयमा जानकारी चाहिएमा वा जिज्ञासा भएमा हामीलाई खबर गर्न सक्नुहुनेछ। इमेल मार्फत पनि तपाईँको प्रश्न वा सुझाव राख्न सक्नुहुनेछ, जसको लागि solofm@gmail.com इमेल गर्नुहोला। अर्को हप्ता यही समयमा प्रहरी कार्यक्रम लिएर आउनेछु। रेडियो कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै प्रहरी कार्यक्रम प्रस्तुत म प्रहरी जवान पेम्बा शेर्पा पनि बिदा हुन चाहन्छु। हवस् त।

0: पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षति प्रति हमी गहिरो शोकाकुल छौ। सोही राष्ट्रीय विपत्ति को घटीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस मैराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाष।
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
4: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाउ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: Ai, o rádio Solu é bem importante.
1: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
2: सन्चय सोलु एफएम स्टुडियो टाइम
3: 8 PM रातको 8 बजे
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगर पालिका 5 सोलु खुम्बु.
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ. उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ. आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल भोटेकोशी र त्रिशुलीको बाढ़ीले नार्कको मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीमा पुगेको क्षति साथै प्रभावित जिल्लाका पशु पंक्षीमा सम्भावित रोगको जोखिम र सावधानीका विषयमा केन्द्रित छ. आजको कार्यक्रमको शुरूमा रोसुवाको भोटेकोशी बाढ़ीबाट अहिलेसम्म कृषि क्षेत्रमा भएको प्रारम्भिक क्षति विवरणबारे चर्चा गरौं. भदौ 10 को विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले देखाएको छ. बाढ़ीबाट विशेष गरी धान तरकारी तथा पशुपंक्षी क्षेत्रमा धेरै क्षति छ. धान खेतीयोग्यतर्फ 1669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ. त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा झण्डै 1843 टन तरकारीमा क्षति पुगेको छ. पशुधनतर्फ 1 अर्ब 11 करोड़ रूपियाँ बराबरको क्षति छ. उपलब्ध विवरण अनुसार कुल 2,52,445 पशुपंक्षी प्रभावित भएका छन्. सबैभन्दा धेरै संख्या कुखुराको रहेको छ. समग्र यो क्षतिले किसानको आमदानी र ग्रामीण अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको छ. यस्तै क्षति मध्ये एउटा नुवाकोटको त्रिशुलीमा रहेको नार्को मत्स्य अनुसन्धान केन्द्रले पनि भोग्नु परेको छ. केन्द्रको संरचना साथै माछा प्रजातिको अनुसन्धान र संरक्षणका कार्यक्रम प्रभावित भएका छन्. यो केन्द्रले विगतमा के कस्ता काम गरिरहेको थियो, यसबाट त्यस क्षेत्रमा कस्तो प्रभाव थियो, बाढ़ीका बेला के क्षति भयो, अब फेरि केन्द्रले कसरी काम शुरूआत गर्छ, आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नार्को मत्स्य अनुसन्धान केन्द्र नुवाकोट त्रिशुलीका प्रमुख अनिता गौतम. उहाँलाई मैले सोधेको छु, गएको भदौ 10 बाढ़ी आउँदै गर्दा तपाईँहरू के गर्दै हुनुहुन्थ्यो?
8: बाढ़ीको बेला चाहिँ हामी के भदौ 10 गते होइन, त्यो दिन चाहिँ हामी सधैँ टाइममै अफिस गएर त्यहाँ चाहिँ हाम्रो 9 गते चाहिँ सिडिओ कार्यालयमा चाहिँ मिटिङ हुन्थ्यो प्रमुखहरूको, अनि त्यहाँ भएका विषयवस्तुहरूलाई चाहिँ हामीले चाहिँ आएर भोलिपल्ट अफिसमा चाहिँ मिटिङ गराउने र त्यो निर्देशन भनाइहरू अब त्यहाँ भएका कुराहरूलाई चाहिँ निर्देशन गर्थ्यौँ हामीले होइन. त्यसै क्रममा चाहिँ हामी अरू बेलामा हामी बाहिर भए पनि त्यो बेलामा चाहिँ हामी सबै कर्मचारीहरू चाहिँ अफिसभित्रै नै थियौँ. हामी सबैजना अब मिटिङ गर्ने भन्ने तयारीमा थियौँ
7: बिहानको समय.
8: हजुर, बिहानको समयमा. हजुर,
7: बिहान 10 बजे आसपास चाहिँ बाढ़ी त्रिशुली नदी.
8: हजुर, 10:30 बजेतिरको आसपासमा होला सायद त्यहाँ आइपुगेको लाग्छ. अब
7: बाढ़ी आइपुग्यो.
8: हजुर,
7: तर बाढ़ी चाहिँ पहिल्यै माथिल्लो भेगबाट चाहिँ बगिसकेको
8: थियो. अनि हाम्रो चाहिँ त्यहाँ दाना दिने एकजना पार्वती तमाङ भन्ने ज्यामीमा काम गर्ने बहिनीले चाहिँ अनि माथि उहाँको इष्टमित्रबाट फोन आएछ होइन, अनि बाढ़ी आउँदैछ माथिबाट ठूलो भन्ने कुराको, अनि त्यसपछि उहाँले अर्को एकलाई अर्कोलाई भन्दा भन्दा हामी सबैजना चाहिँ जे होस् थाहा पायौँ होइन. अनि सबैजना थाहा पाएपछि अनि कोही थाहा नपाउनु भएको पनि कस्तो भएछ भने माथिबाट खोला आएको देखेपछि त्यो भूकम्प जस्तो फिल भएर अनि उहाँहरू गेट बाहिर निस्किनु भयो. अनि हामी सबैजना लगभग अब हामी बीस बाईस जना जति चाहिँ कर्मचारीहरू सबै अब ज्यालादारी काम गर्ने चौकीदार उ सबैजना गरेर हामी चाहिँ त्यति थियौँ होला। अनि हामी चाहिँ निस्क्यौँ कस्तो थियो भने हाम्रो अफिसको एकातिर साइडमा चाहिँ सम्म परेको बाटो थियो अनि हामी चाहिँ त्यो सम्म परेको बाटोतिर नगइकन कालना कालनाको त्यो ड्यामको आडमा हाम्रो ड्याम पनि छ त्यो ड्यामको साइडबाट हामी उक्लिँदै चाहिँ माथि चाहिँ रोडमा पुग्न सफल भयौँ।
7: धेरैको संख्यामा कर्मचारीहरू त्यो अवस्थामा हुनुहुन्थ्यो त्यहाँ?
8: हजुर, धेरैको अवस्थामा भन्नाले कस्तो भने हाम्रो एकजना स्टाफको रिलेटिभ्सहरू पनि गोसाईकुण्ड जाने भनेर आउनु भएको थियो, उहाँहरू पनि हुनुहुन्थ्यो।
7: कुराकानी गर्दैछौ नुवाकोट त्रिशुलीमा रहेको मत्स्य अनुसन्धान केन्द्र र त्यसको अवस्था बारे केन्द्रका प्रमुख अनिता गौतम यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि जोड्नुभयो नि हामीले बाढ़ीको सूचना प्राप्त गर्न सक्यौं भनेर, यो सूचना आइपुग्न तपाईँहरूले त्यसलाई चाहिँ ध्यानमा राख्न र अब चाहिँ हामी यहाँबाट निस्किनुपर्छ भन्ने गतिविधि गर्न चाहिँ कति समय लाग्यो? सूचना प्राप्त गर्दा कतिसम्म चाहिँ?
8: चार पाँच मिनट भित्र नै हामीले सबै उ गरेको, एकले अर्कोलाई उ गर्दै। अब कोही कर्मचारीको बच्चाहरू स्कूल पनि जानुभएको थियो होइन, अनि हामी सबैजना चाहिँ जे सफल भयौँ। कोही थाहा नपाउने स्टाफहरू पनि एक दुईजना हुनुहुँदो रहेछ, पछि बुझ्दाखेरि उहाँहरू पनि जो जुन कम्पनी जस्तो भूकम्प कम्पनी जस्तो आएपछि उहाँहरू पनि गेट बाहिर निस्किनुभयो। गेट बाहिर हाम्रो चाहिँ त्यो कालो भएको कारणले गर्दा कालो कालो उक्लिँदा चाहिँ सेफ भयो। हामी सम्मतिर उता गएको भए त बगाउँथ्यो नि होला,
7: सम्भावना के हुन सक्छ। तपाईँहरूले बाढ़ीको चाहिँ सूचना प्राप्त गर्नुभयो, त्यसपछि चाहिँ अब के गर्ने भन्ने निर्णय पनि अकस्मात त्यसपछिका घटनाक्रमहरू चाहिँ के भयो?
8: अब त्यसपछि चाहिँ हामी चाहिँ ज्यान जोगाउनु पर्छ भनेरै लागियो होइन। त्यो अब हामीले अब आफ्नो क्वार्टरमा भएका सामानहरू कागजातहरू सबै सम्झिँदा सम्झिँदा पनि पहिलो प्राथमिकता चाहिँ हामी बस्नुपर्छ भन्ने हिसाबले चाहिँ लाग्यो।
7: अनि त्यसै दिन तपाईँहरू सुरक्षित ठाउँमा पुग्न सफल हुनुभयो कि अरू केही प्रयासहरू चाहिँ गर्नु पर्यो?
8: होइन, हामीलाई त्यस्तो भएन, कालो कालो जस्तोबाट हामी अलिकति हाइटमा जान सफल भयौं। हाइटमा गएपछि तर सबैजना चाहिँ कोही कतै सबै छिरलिएको अवस्थामा हुनुहुन्थ्यो, अनि हाम्रो त्यहाँ एकजना सवारी चालक रामकृष्ण रिजालज्यूले चाहिँ सबैजनालाई चाहिँ एकै ठाउँमा राख्ने प्रयास गर्नुभयो, अनि त्यसपछि उहाँले आफ्नो घरमा लगेर राख्नुभयो। त्यसपछि हामी सुरक्षित नै रह्यौं। अब त्यो खोला बजेको आवाज आउँथ्यो होइन, डर लाग्थ्यो, रातभरि सुत्न सकिएन,
7: निदाउन सकिएन।
8: त्यहाँबाट अब बीचमा आएर यसो पछाडि फर्केर हेर्दा त अफिसको त्यो सबै स्थिति त अफिसको त्यही सबै भवनहरू चाहिँ एक दुईटा भवन बाहेक प्राय सबै उसमा चाहिँ बगरै बनिसकेको थियो।
7: भनेपछि त्यो तपाईँहरूको जुन अफिस कार्यालय छ मत्स्य अनुसन्धान केन्द्र, बाढ़ी अघि चाहिँ त्यो संरचनागत अवस्था भूबनोट भू अवस्थाले चाहिँ कस्तो थियो त?
8: यस्तो पहिला के भने हाम्रो अहिले भएको नयाँ कार्यालय जुन थियो त्यो भवन चाहिँ हाम्रो भूकम्पपछि बनाएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ अब त्यो बाढ़ी त अब एक तला भन्दा पनि माथिसम्म पुगे थियो होइन, तर त्यसलाई बगाउन चाहिँ बगाएन।
7: बाढ़ी चाहिँ तलाभन्दा माथि पनि पुग्यो,
8: तर चाहिँ अब त्यहाँ भएका भित्रका कागजातहरू सबै फर्निचरहरू इलेक्ट्रोनिक सबै त बिगार्यो होइन, तर भवनलाई चाहिँ बगाउन चाहिँ पाएन।
7: भवन बगेको
8: बगेको छैन, तर कुनैतिर वाल भत्किएको होइन अनि झ्याल फुटेको त्यस्तो अवस्थामा चाहिँ छ।
7: त्रिशुलीमा यसरी बाढ़ीको बहाव बग्ला माथि भोटेकोशीबाट चाहिँ गेग्रान सहित यति गतिमा तीव्र गतिमा चाहिँ भेलबाढ़ी आउला भन्ने पूर्वानुमान विगतमा थियो कि थिएन, अथवा त्यो हिसाबले चाहिँ संरचना बनेको थियो कि थिएन, तपाईँलाई के लाग्छ?
8: अब त्यस्तो केही पनि थिएन विगतमा, अब भनौँ न विक्रम सम्बत 2027 सालमा स्थापना भएको अफिस होइन, अहिले आएर अब यस्तो बाढ़ी आउला यसरी गर्ला भन्ने त सोचेको थिएन, यो अकल्पनीय घटना घटेकै हो होइन।
7: बाढ़ी पछाडिको चाहिँ तपाईँहरूले जोड्नुभयो त्रिशुलीको मत्स्य अनुसन्धान केन्द्रका प्रमुख अनिता गौतम आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ, जुन नुवाकोटमा रहेको मत्स्य अनुसन्धान केन्द्र हो र केन्द्रको भवनमा त्यसपछि कागज पत्र लगायत अरू अनुसन्धानका गतिविधिमा चाहिँ यो बाढ़ीले प्रभाव पारेको छ, र यसभन्दा अगाडि यसरी अकस्मात रूपमा भेलबाढ़ी आउला भन्ने पूर्वानुमान थिएन भनेर चाहिँ तपाईँले भन्नुभयो। अब केन्द्रमा हुने अनुसन्धानको कामतर्फ जोड्नियो भने विशेष गरी माछा र यो संघको चाहिँ कुराहरू जोडिन्छ, केन्द्रमा रहेका माछा प्रजाति र अहिले अनुसन्धानको कामहरू चाहिँ के हुँदै आएको थियो?
8: अनुसन्धानको चाहिँ हाम्रो दाना सम्बन्धी अनुसन्धानको काम भइरहेको थियो होइन, अब हाम्रो त्यहाँ ट्राउट माछाको माउ माछाहरू थियो, हाम्रो ब्रिडिङ भएर हामीले किसानहरूलाई भुरा वितरण गर्थ्यौं होइन, ट्राउट माछाको अनि कमन कार्प माछाको पनि शुद्ध नस्ल जातिका माछाहरू पनि थिए हाम्रो, अनि त्यसपछि टिलापिया होइन, अनि हाम्रो रंगीन माछाहरू पनि थियो, हामीले त्यसलाई ड्रिलिङ गरेर किसानहरूलाई बेच्थ्यौं होइन। अनि त्यसपछि हामीसँग यो लोकल माछाहरू सहर असला गर्दी जस्ता माछाहरू पनि थिए, सबै चाहिँ हाम्रो अब त्यसलाई बगायो या त्यहीँ पुर्यो। रेसो पोखरी थियो हाम्रो ट्राउट पालनको लागि चाहिँ अनुसन्धान र उत्पादन पोखरीहरू थिए भने अरू चाहिँ उत्पादनका चाहिँ कार टिलापिया भन्ने पोखरीहरू थिए।
7: भनेको रैथाने माछाहरू पनि त्यहाँ
8: थियो, रैथाने माछाहरू पनि हाम्रो कन्जर्भेसनमा थियो।
7: कन्जर्भेसनमा भनेको ती पनि अनुसन्धानकै लागि,
8: अनुसन्धानकै लागि राखिएको थियो,
7: अनुसन्धानका लागि राखिएको थियो मत्स्य अनुसन्धान केन्द्रमा।
8: हजुर हजुर,
7: तपाईँ केन्द्र प्रमुख आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। अब धेर थोर जुन थियो नि जोगाउन कागज पत्रहरू जे होला त्यही छ भनेर भन्नुभयो, संरचनाको कुरा चाहिँ जोड्नुभयो। अब विशेष गरी त अनुसन्धानको पाटो र त्यहाँ भएको क्षतिको पाटो, अब त्यो तर्फ चाहिँ के छ होला त?
8: अब त्यो त सबै पुरिएर बगरमा परिणत भएको छ हाम्रो सबै पोखरीहरू, त्यो रेसवे ट्राउट पाल्ने रेसवे, अनि अरू हेचरीहरू, अनि फिड हाउस, त्यहाँ भएको सबै संरचना, अनि एउटा डुप्लेक्स क्वार्टरको पनि त्यस्तै दुई तलासम्म पानी पुगेको छ। अरू चाहिँ सबै संरचनाहरू यता ग्यारेज, गार्ड हाउस, गेटको चाहिँ एउटा गार्ड हाउस सानो बस्न सफल भएको छ होइन, अरू चाहिँ सबै बगरमा उसमा परिणत भएको छ।
7: बाढीको चाहिँ तेस्रो हप्ता भइसकेको छ, तपाईँहरू फेरि एकचोटि त्यो अवस्था के छ भनेर पुग्न भ्याउनु भयो कि भएन अथवा कुनै निकायबाट त्यसरी?
8: यस्तो त्यो हामी त्यहाँ पुग्नको लागि चाहिँ हाम्रो स्टाफहरू, लोकल स्टाफहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ पुग्न भ्याउनु भएको छ,
7: उहाँहरूले
8: चाहिँ अब फोटोहरू यस्तो खिचेर पनि पठाउनु भएको छ होइन, भिडियो क्लिप्सहरू पनि बनाएर पठाउनु भएको छ। अब उहाँहरूले त अब यहाँ त हुँदैन, अब अहिले त सम्भव छैन, पहिला चाहिँ हाम्रो अफिसभन्दा जुन त्रिशुली नदी तल थियो अहिले चाहिँ त्यो त्रिशुली नदी भन्दा हाम्रो अफिस तल देखिन्छ म्याडम भनेर भन्नुभएको छ।
7: भनेको बहावै
8: धारै चेन्ज गरेको छ हजुर।
7: त्यो हिसाबले अब तत्काल चाहिँ अनुसन्धानमा जुट्ने, जोडिने, त्यहीँनिर चाहिँ गएर पुनर्स्थापना हुने भन्ने अवस्था अहिले देख्नुहुन्छ?
8: अहिले चाहिँ देखिँदैन, अब
7: यस्तो संरचना
8: छैन
7: छैन। अब
8: त्यसलाई चाहिँ अब हाम्रो विज्ञ टोली गएर होइन त्यहाँ गएर गर्न सकिने कुनै भयो भने छुट्टै कुरा हो, नत्र भने अहिले चाहिँ यसै भन्न सकिँदैन।
7: उसो भए अब मत्स्य अनुसन्धान केन्द्र चाहिँ त्यहाँ स्थापना गर्नुभएको थियो तपाईँले अघि 27-28 सालको चाहिँ कुरा गर्नुभयो, त्यति बेला स्थापना गर्दाखेरि चाहिँ उद्देश्य के राखिएको थियो?
8: अब यसो त्यहाँ चाहिँ हाम्रो चाहिँ त्रिशुलीको होइन चिसो पानीमा हुने ट्राउट माछाको भुरा उत्पादन गर्ने, चिसो पानीमा पालन गरिने माछाहरूको अनुसन्धान गर्ने होइन, अनि त्यसबाट निस्केका प्रविधिहरू किसानलाई हस्तान्तरण गर्ने, अनि हामीले चाहिँ त्यहाँ चिसो पानीमा हुने लोकल जुन माछाहरू छ उनीहरूको पनि संरक्षण संवर्धन प्रवर्धन गर्ने, भुरा शुद्ध नस्लका भुराहरू चाहिँ किसानहरूलाई बाँड्ने, त्यस्तो कार्य उद्देश्यहरू थियो।
7: नस्ल सुधार, भुरा बाँड्ने र अरू थप चाहिँ अनुसन्धान गर्ने स्थापनाको चाहिँ त्यति बेलाको उद्देश्य थियो। विगतमा त्यस्ता कतिपय काम भएका पनि होला नि?
8: हजुर भएका छन् त्यस्ता।
7: मुख्य कस्ता चाहिँ कामहरू गर्नुभयो, त्यसले चाहिँ त्यहाँका किसानहरूलाई कस्तो फाइदा पुर्याएको थियो?
8: अब यस्तो हामीले चाहिँ त्यही अब शुद्ध नस्लको ट्राउटको भुरा वितरण गरेपछि होइन भुराको राम्रो ग्रोथ हुने, अनि माछा राम्रो वृद्धि हुने, अनि दाना सम्बन्धीको पनि ट्रायलहरू गरेपछि अब कुन दाना खुवाउँदाखेरि राम्रो हुन्छ भन्ने खालको अनुसन्धान भएको थियो।
7: भनेको माछा पनि जोडिएको छ, दाना पनि जोडिएको,
8: दाना पनि जोडिएको, माछाको वृद्धिको लागि त अब दाना नै मुख्य आधार हो नि त।
7: त्यसलाई जोडेर चाहिँ तपाईँहरूले त्यहाँ अनुसन्धानका काम गर्नुहुन्थ्यो, त्यही अनुसार कर्मचारी पनि खटिनु भएको
8: थियो।
7: अब अहिले त्यो संरचना रहेन। विशेष गरी अब व्यवसायिक माछा पालन गर्ने किसानका लागि त तपाईँले भने जस्तै भुरा उत्पादन, त्यसबाट प्राप्त हुने अनुसन्धान, नस्ल सुधार र प्राविधिक सहयोगमा चाहिँ केन्द्रले भूमिका खेल्न गरेको थियो। अब यो बाढी पछाडि होला चाहिँ के त?
8: अब बाढी पछाडि चाहिँ अब त्यति मात्रामा नभए पनि केही मात्रामा अब भनौँ न त्यस्तै पानीको स्रोत भएको ठाउँमा अलिक सुरक्षित ठाउँमा होइन बाढी अब यति बाढी आउँदा पनि यसलाई असर नगर्ने ठाउँमा हामीले चाहिँ अफिसलाई चाहिँ एउटा होइन इस्टाब्लिस गरेर चाहिँ केही हदसम्म चाहिँ किसानलाई सेवा चाहिँ गर्न सकिन्छ। केही ठाउँमा नभए पनि अब पानीको स्रोत भएको ठाउँ हुनु पर्यो, अब बाढी पहिरोबाट सुरक्षित भएको ठाउँमा गरे
7: त्यसो भयो भने
8: त्यसको लागि त केही समय नै लाग्ला, राज्यले पनि केही हेर्ला,
7: अपेक्षा गर्न सकिन्छ। बाढीबाट चाहिँ क्षति त भयो नै, अब क्षतिको चाहिँ प्रारम्भिक मूल्याङ्कन अथवा तपाईँहरूसँग त्यस्तो तथ्य तथ्याङ्क हामीले यति गुमायौँ भन्ने त्यस्तो केही छ अहिले
8: हामीसँग? चाहिँ हामीले चाहिँ त्यसको कति लस भएको छ भनेर त्यसको लस एसेसमेन्ट गर्दाखेरि चाहिँ 57 करोडको हाराहारीमा छ होइन, अनि पर्सनल लसहरू पनि आफ्नो कर्मचारीहरूको पनि लस भएको छ, त्यो चाहिँ 1 करोड 83 लाखको छ। अनि अब अहिले मैले भने जुन 57 करोड चाहिँ माछाको पनि मूल्य सहित
7: माछाको चाहिँ भुरा त्यहाँ भएको
8: माछाका भुरा माउ अब खाने माछा सबै शुद्ध नस्लका माछा सबै गरेर हजुर
7: 57 करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गर्नुभयो। अब यसरी लामो समय लगाएर संरक्षण गरिएका माछाका भुरा माउ नयाँ प्रजाति के हुन्छन् ती चाहिँ सबै नष्ट भए बगे, अब आर्थिक रूपमा चाहिँ अनुसन्धानको पाटो त्यसको चाहिँ हेर्ने प्रारम्भिक विवरणको पाटो त छँदैछ, आउँदा दिनमा अब के गर्ने होला त, केही त्यस्तो अहिले तयारी?
8: अब हामीले चाहिँ के छ भने हाम्रो अहिले चाहिँ अहिले हालसाललाई चाहिँ हामीले के सोचेका छौँ भने अब हाम्रो त्यहाँ त सम्भव छैन, अब हाम्रो त्यसको उपकेन्द्र चाहिँ यता सूर्यगढी गाउँपालिका 5 गोर्खारमा छ,
7: त्यो पनि
8: हाम्रै मत्स्य अनुसन्धान केन्द्र त्रिशुली अन्तर्गतकै हो। त्यहाँ चाहिँ हाम्रो के छ भने लोकल माछा सहर कत्ले छ, अनि हाम्रो कार्प पोलिकल्चर पनि छ। अब त्यहाँ चाहिँ हामीले के कति काम गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यो चाहिँ अब गर्दैछौँ, सोच्दैछौँ होइन,
7: योजनातर्फका
8: कुराहरू चाहिँ भइरहेका छन्।
7: अब परिपूर्ति गर्न कति समय लाग्ने होला त?
8: अब यो त अब भनौँ न त्यत्रो समयदेखिको हो, अब यसको लागि त अब यति नै समय भनेर त म भन्न सक्दिनँ, तर लामो समय चाहिँ लाग्छ अब
7: पुनर्स्थापना।

0: वैकल्पिक ठाउँहरू खोज्नु पर्ने हुन्छ
1: किसानले
0: वैकल्पिक ठाउँ हजुर
1: व्यवसायिक माछा पालन गर्नेहरूलाई पनि अहिले प्रभाव पर्ने देखियो
0: अवश्य
1: जुन भोटेकोसी बाढीले पुर्याएको क्षतिमा चाहिँ किसानहरू नर्कामा पर्नु भएको छ तपाईँले भन्नुभयो व्यवसायिक माछा पालनको क्षेत्रमा पनि असर गर्ने भनेर चाहिँ देखिएको छ बाढीले त एउटा केन्द्रमा असर गरेको हो समग्र चाहिँ मत्स्य अनुसन्धान र आगामी दिनको चाहिँ मत्स्य नीति तथा उत्पादन लक्ष्यमै अहिले चाहिँ धक्का पुर्याउने देखिएको छ त्यो बारेका चाहिँ बहस यसको लागि समय लाग्ने हो तपाईँले भने अनुसार यसको लागि चाहिँ समय लाग्ने हो र फेरि पनि अब यो केन्द्रलाई पुरानै अवस्थामा फर्काउन चाहिँ केही समय लाग्ला भन्ने चाहिँ यो कुरा बुझ्न सकिन्छ अब बजेटको कुरा होला त्यसै गरी प्रविधि जनशक्तिको आवश्यकताको कुराहरू होला अहिले तपाईँले अब नार्कै केन्द्रमा बसेर यी कुराहरू गर्दै गर्दाखेरि अहिले भइरहेको छलफल अहिले भइरहेका कुराहरू कानी चाहिँ केमा केन्द्रित छन्
0: अहिले हामीले जुन गोर्खा उपकेन्द्र त्यसलाई चाहिँ अलिकति स्ट्रेन्थन गरेर केही गर्न सकिन्छ त्यहाँ कामहरू किसानसँग सरोकार भएका अब भुरा उत्पादनकादेखि लिएर होइन अरू प्राविधिक सेवाहरू पनि केही गर्न सकिन्छ भन्ने खालको चाहिँ त्यहाँको चाहिँ एउटा आधार चाहिँ त्यो छ त्यो भएपछि हामीले चाहिँ नुवाकोट आसपासका जिल्लाका सबै किसानहरूलाई चाहिँ हामीले प्राविधिक सेवा दिन सक्ने सम्भावना रहन्छ
1: सरकार र नेपाल कृषि अनुसन्धान परिषद नार्कको जुन छ केन्द्र उहाँहरूले केही त्यस्तो प्रतिबद्धताहरू त्यस्तो केही जनाउनु भएको छ अहिलेसम्म
0: अब त्यही हामीले चाहिँ कति लस भएको छ भन्ने कुराहरूको चाहिँ अब डाटा हामीले दिएका छौँ होइन
1: खास गरी अहिले जलवायु परिवर्तनको विषयलाई चाहिँ केन्द्रमा राखेर यो बाढी विपदको चाहिँ चर्चा भइरहेको छ यहीसँग जोडिएको छ माछाको चाहिँ केन्द्र यी विषयका चाहिँ अध्ययनका कुराहरू तपाईँलाई के लाग्छ त्यस्तो विषय
0: अब यही जलवायु परिवर्तनकै कारणले त अब भनौँ न अब ग्लेसियर त्यो ताल फुटेर होइन यस्तो बाढी आएको हो अब हामीले चाहिँ अब यो यही सबै यो असर यो जलवायु परिवर्तनकै
1: असर हो भनेर हामीले प्रारम्भिक अनुमान गर्न सक्छौ
0: हजुर
1: यो माछासँग चाहिँ कसरी जोडिएको हुन्छ यो असर छ नि जुन जलवायुको
0: अब माछासँग त अब कसरी जोडिएको हुन्छ भने अब टेम्परेचर बढ्दै गएको छ होइन टेम्परेचर बढ्दै गएपछि अब त्यो माछालाई चाहिँ अब टेम्परेचर कुन टेम्परेचरमा माछा राम्रो हुन्छ भन्ने कुरा त हामीलाई थाहा छँदैछ होइन तर अब टेम्परेचर बढ्दै जाँदाखेरि चाहिँ अब माछालाई पनि केही मात्रामा चाहिँ असर चाहिँ गरेको छ
1: माछालाई पनि असर गरेको छ र अहिलेको बाढीले माछा अनुसन्धानको एउटा केन्द्रलाई पनि प्रभावित बनाएको छ र यसको चाहिँ भविष्यमा चाहिँ प्रभाव भनेको त्यस क्षेत्रका माछा पालक किसानहरूलाई पनि पर्ने देखिएको छ
0: भनेको
1: बाढीका असरहरू धेरै क्षेत्रमा परेका छन् अब पुनर्निर्माणका कुरा गर्दा केन्द्रलाई चाहिँ थप सुरक्षित बनाउनका लागि दीर्घकालीन त्यस्तो केही रणनीति अथवा केही त्यस्तो तपाईँलाई लाग्छ सुधारका प्रयासहरू अन्तर्गत
0: अब यस्तो अब राज्यले नै त्यो गर्नुपर्ने देखिन्छ होइन त्यसलाई सुधारको उसको लागि अब त्यहाँ चाहिँ अब पुनर्स्थापना गर्नको लागि चाहिँ अलिकति सुरक्षित ठाउँमा होइन अब त्यो नदीको बहाव कताबाट बगेको छ के छ फेरि माछा हुने त पानी भएकै ठाउँमा हो त्यो चाहिँ आकलन गरेर नै अनि पुनर्स्थापना गर्नुपर्छ
1: भनेको माछा रहने त्यो चाहिँ बाँच्न सक्ने त्यसको अनुसन्धान गर्न सक्ने ठाउँ पनि चाहियो सुरक्षित
0: ठाउँ पनि चाहियो
1: मत्स्य अनुसन्धान केन्द्र त्रिशुली नुवाकोटका प्रमुख अनिता गौतम आजको कुराकानीमा हामीसँग हुनुहुन्छ विशेष गरी हामीले भोटेकोसी बाढीले पुर्याएको क्षति त्यहाँको चाहिँ विपद अवस्था र अबका कुराहरू केन्द्रित रहेर जोडिरहेका छौं तपाईँले त्रिशुली क्षेत्रको चाहिँ केन्द्रको कुरा जोड्नुभयो त्यहाँ पक्कै पनि पालिका होला पालिकासँगको चाहिँ सहकार्य उहाँहरूसँगको चाहिँ अबको अपेक्षा अथवा पुनर्निर्माण पुनर्स्थापित हुँदै गर्दाखेरि चाहिँ त्यस्तो केही छ
0: अब अहिले चाहिँ खासै त्यस्तो केही छैन अब चाहिँ अबका दिनहरूमा चाहिँ त्यो हामीले चाहिँ पालिका सबैसँग सहकार्य गरेर नै अघि बढ्नुपर्छ
1: जो
0: सबैसँग सहकार्य नगरिकन अघि बढ्न सकिँदैन
1: जो किसानहरू तपाईँहरूको अनुसन्धानबाट लाभान्वित हुनुहुन्थ्यो नि
0: हजुर
1: उहाँ किसानहरूलाई यो अवस्थामा के भन्नुहुन्छ
0: अब किसानहरू अब अहिले चाहिँ हामी भट आइपुग्नु भएको छैन होइन अब जुन बेला किसानहरू हामीसँग आउनुहुन्छ अब उहाँहरूलाई चाहिँ अब हामीले चाहिँ प्राविधिक सेवा त हामीले दिन सक्छौँ
1: प्राविधिक सेवा आउँदा दिनमा चाहिँ भइसकेपछि
0: दिन सक्छौँ प्राविधिक सेवा
1: प्राविधिक सेवाहरू चाहिँ तपाईँहरूले दिन सक्नुहुन्छ त्यस्तै अब किसानहरूले चाहिँ प्रभावित किसानहरू नै आफै अब पुनर्स्थापित हुने कहिले भन्ने चाहिँ एउटा प्रश्नको पाटो छ तपाईँहरू पनि फेरि पुनर्स्थापनातर्फ हामी लाग्छौ भनेर भन्नुभएको छ अब केन्द्रले अथवा नार्कको केन्द्र र तपाईँ आफै केन्द्र प्रमुखको हिसाबले चाहिँ त्यो क्षेत्रका प्रभावितहरूसम्म पुग्दा अथवा उहाँहरूलाई केही सेवा अब चाहियो भने कहाँ सम्पर्क गर्ने होला त
0: अब हामीले चाहिँ त्यही गोर्खा उपकेन्द्रमा नै हामीले सम्पर्क अफिस खुल्ने भन्ने हाम्रो कुरा छ।

0: होइन केन्द्रीय कार्यालयबाट कुरा भइरहेको छ। अब त्यहाँ पनि हुन्छ हाम्रो होइन, अनि अर्को चाहिँ हामी चाहिँ यता अलिकति सुरक्षित ठाउँमा पनि हामी चाहिँ सम्पर्क कार्यालय खोल्ने चाहिँ प्रयासमा चाहिँ हामी सबैजना लागिरहेकै छौँ।
1: तपाईँ मातहतको चाहिँ अन्य कर्मचारीहरू हुनुहुन्थ्यो, तपाईँलाई अघि जोड्नुभयो काम गर्ने असँगैका चाहिँ सहकर्मी साथीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
0: अब उहाँहरूलाई पनि अब यस्तो विपत्तिबाट चाहिँ हजुरहरू चाहिँ नआत्तिनुहोस् होइन, अब चाहिँ हामीले चाहिँ फेरि अब सधैँ यस्तो हुँदैन, हामीले अब सँगै बसेर जुटेर ग्रुपमा हामीले काम गर्नुपर्छ, फेरि अब त्यो कुराहरू चाहिँ बिर्सिनुपर्छ होइन भन्ने खालको
1: भनेको बाढीले जुन आघात पुर्याएको छ त्यति गरेको छ, हामी त्यति बेला जुन अवस्थामा छौँ यी कुराहरूलाई बिर्सेर
0: फेरि नयाँ हामीले काम चाहिँ गर्नुपर्छ, अनुसन्धानका कामहरू होइन भनेर चाहिँ भन्छ।
2: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्को मत्स्य अनुसन्धान केन्द्र नुवाकोट त्रिशुलीका प्रमुख अनिता गौतम। अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बाढ़ी प्रभावित जिल्लाका पशु पंक्षीमा सम्भावित रोगको जोखिम तथा सावधानी बारे केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर परवेश शर्मासँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्। मणिचूरको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: घरबाट टाढा
3: शहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181, वेबसाइट झुले.com.np।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: ঠাকুরা কষ্ট বিচার জানো রেডিও নেটওয়ার্ক
1: अहिले तपाईं उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो हालैको बाढ़ीले नार्कको मत्स्य अनुसन्धान केन्द्र नुवाकोट तिर्सुलीमा पुर्याएको क्षतिबारे केन्द्रका प्रमुख अनिता गौतमसँगको कुराकानी। अबको कुराकानीमा बाढ़ी प्रभावित जिल्लाका पशु पंक्षीमा सम्भावित रोगको जोखिम तथा सावधानीतर्फ। हामीसँग हुनुहुन्छ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। उहाँलाई मैले सोधेको छु अहिले बाढ़ी प्रभावित क्षेत्रका पशु पंक्षीमा विशेष गरी के कस्ता रोग तथा संक्रमणको जोखिम छ।
2: यसमा चाहिँ किटानै गर्दाखेरि विशेष गरी मान्छेमा हुने भनेको चाहिँ त्यो हैजा र टाइफाइड नै हो मुख्य रूपमा, किनभने त्यो पशुमा हुने त्यो जुन किटाणु छ त्यो मान्छेमा हुने किटाणुसँग मिल्छ। यो त्यो कारणले गर्दाखेरि हैजा र टाइफाइड एकदम प्रमुख रूपमा रहन्छ। र अर्को अप्रत्यक्ष रूपमा जस्तो गाई भैँसीमा त्यही रोग लागेको पशु यदि बगाएको रहेछ भने त्यो रोग लागेको पशुलाई जुन रोग लागेको छ त्यो रोगको किटाणु चाहिँ स्वस्थ पशुमा सर्न सक्ने भयो। त्यस्ता रोगहरूमा अहिले यो सिजनमा चाहिँ हुन सक्ने भनेको चाहिँ अहिलेको चाहिँ भ्याकुते, चरचरे, खोरेक एकदमै सबैभन्दा, अझ खोरेकको चाहिँ के हुन्छ भने गाईवस्तु मात्रै होइन बाख्रा मात्रै होइन बंगुरमा पनि सर्छ। यो तीनटा चाहिँ हजुरको स्पेसिसमा चाहिँ एकदमै यो जातमा चाहिँ सर्न सक्ने भएको भएर खोरेकसँग एकदमै सजग रहनुपर्छ। अर्को चाहिँ रेडी यी रोगहरूबाट चाहिँ हामी सतर्क रहनुपर्छ जस्तो लाग्छ।
1: हो, तपाईँले सतर्क रहनुपर्छ भनेर भन्नुभयो, यहीँनिर जोडिहालिदिनुहोस् न, सतर्क रहन चाहिँ गर्नुपर्ने के हो विस्तृतमा त हामी पछाडि पनि कुरा जोडौँला।
2: यसमा चाहिँ सतर्क रहनको लागि हामीले जुन पानी जस्तो पशुलाई खुवाउने पानी पनि भयो मान्छेले खाने पानी पनि पानीको स्रोत सफा हुनु पर्यो, त्यसलाई उमालेर पानी खान पर्यो होइन, त्यो सब चाहिँ हजुरको पानीको स्रोतबाट टाढा गाड्न पर्यो। तेस्रो भनेको कतिपय रोगहरूको भ्याक्सिन छ है, त्यो खोप लगाउन सकिन्छ, मान्छेमा पनि खोप हुन्छ र पशुमा पनि खोप हुन्छ। र जस्तो मैले हजुरलाई भन्नै पर्छ लम्पी स्कीका खोरेतका खोपहरू हामीले अहिले डिस्ट्रिब्युसन गरिसकेका छ, पशु विभागले चाहिँ पठाइसकेको छ। किन गरेको छ भने त्यो पूर्व तयारीको रूपमा यदि भोलि त्यो रोग फैलिने सम्भावना भयो भने त्यसलाई बेलैमा त्यहाँदेखि त्यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने हिसाबले केही भ्याक्सिनहरू हामीले पठाइसकेका छौँ। रेबिजको भ्याक्सिन, लम्पीको र खोरेकको भ्याक्सिन चाहिँ हामीले नुवाकोट जिल्लामा पठाइसकेका छौँ र रुवासोमा पनि पठाइसकेका छौँ र अरूमा पनि चितवन जिल्लामा पनि गइसकेको छ। भनेपछि यी खोपहरू चाहिँ सुरक्षित भण्डारण गर्नु पर्यो, पूर्व तयारीमा बस्नु पर्यो, एउटा जनशक्ति परिचालनको लागि चाहिँ एउटा चाहिँ रोड म्याप तयार गरेर राख्नु पर्यो अनि हजुरको त्यसको कार्ययोजना भोलि यदि भइहाल्यो भने आपतिहरू आइसक्यो भने को कहाँ कहाँ खटिने भन्ने कुरा चाहिँ पूर्व तयारी गरेर राख्नुपर्ने हुन्छ। यसो गर्न सक्यो भने हामी चाहिँ बिलैमा यी रोगहरूबाट बस्न सक्छौँ।
1: हो, त्यो पूर्व तयारीको चाहिँ कार्ययोजना सम्भावित कस्तो चाहिँ खाका हो के हो गर्नुपर्ने चाहिँ
2: यसमा चाहिँ हामी अब जनशक्ति कति छ होइन, जस्तो विशेष गरी यसमा स्थानीय तहको विशेष रोल हुन्छ। यदि उहाँहरूलाई त्यो जनशक्ति कति चाहिन्छ भन्ने हिसाबले जस्तो प्राविधिकको संख्या हुनुपर्छ, भ्याक्सिन लगाउनु पर्ने हुन्छ। हामीले अहिले कस्तो छ भने यो विभिन्न अर्गनाइज यो संस्था संघ संस्थाहरूबाट पनि हामीलाई यदि हामीलाई प्राविधिक सहयोग मानिसको जुन जनशक्तिको सहयोग चाहिएको छ भने हामी एकदमै तम तयार छौँ भन्ने कुरा राख्नु भएको छ। त्यसलाई परिचालन गर्ने विभागले एकीकृत रूपमा पालिकासित समन्वय गरेर पालिकाको माग अनुसार त्यो क्षेत्रमा कति जनशक्ति परिचालन गर्ने भन्ने सहयोग गर्न सक्छ र उहाँहरूले आफूले नै किनभने पशुको संख्या कति छ कहाँ कति के तथ्याङ्क त उहाँहरूलाई थाहा हुन्छ, त्यो गरेर उहाँहरूले नै त्यसमा चाहिँ सामान्य गृह कार्य गरेर त्यसमा फेसिलिटेसन त हामीले संघ सरकारले गर्छ नै, प्रदेश सरकार छ, संघ सरकार छ र उहाँहरूले गर्नुभएको तयारीमा हामीले सपोर्ट गर्ने काम।
1: कुराकानीमा हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा, उहाँ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँमा चाहिँ कार्यरत हुनुहुन्छ र विशेष गरी बाढ़ी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङ ती जुन जिल्लाहरू प्रभावित छन् त्यहाँनिरको अवस्था पनि उहाँ जानकार हुनुहुन्छ र त्यो क्षेत्रमा खटिएर काम पनि गरेको अहिलेको चाहिँ उहाँको अनुभव रहेको छ। खास गरी अहिले प्रभावित क्षेत्रका चाहिँ धेरै जसो मानिसहरूलाई सरकारले अस्थायी आवास र व्यवस्थापनको पाटोमा राखेर व्यवस्थापन गरिरहेको भनेर चाहिँ भनेको छ, तर मान्छेहरू जति अस्थायी आवासमा आएर बस्नुभयो यो राम्रो कुरा छ अहिलेको लागि अवस्था अनुसार, अब पशु चौपाया पशु पंक्षी फेरि पनि छुटे, अब कतिपय बग्नी बगे मर्नी मरे कतिपय छुटेका पनि हुन सक्लान्, तिनीहरूको व्यवस्थापनको पाटोलाई हामीले कति ध्यान दिनुपर्ने हो, यो विषय कति संवेदनशील हो त?
2: एकदमै सहले उठाउनु भएको कुरामा के छ भने पशुको पनि